0: अन्ठानब्बे पाँच साठी पैतालिस एक सय एकचालिस र अन्ठानब्बे छ तिरसठी बाहन्न छ सय पन्ध्र।
1: नोट, हरेक दिन बिहान छ बजेदेखि सात बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
2: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, भरपर्दो सेवा।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी एकानब्बे थोप्लो चार मेगाहर्ज।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: अहिले बिहानको 6 बज्यो।

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 4 गते आइतबार, सेप्टेम्बर 20 तारीक सन् 2026, नेपाल सम्बत 1146, भदौ शुक्ल पक्षको नवमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: बाढ़ी प्रभावित राखिएको होल्डिङ सेन्टरमा 270 भन्दा बढ़ीलाई रुघा खोकी र ज्वरो, सड़क बगाएपछि कोहीँदै करोड़ौंको तरकारी। पुनर्निर्माण र जलवायु न्यायमा साथ खोज्न अर्थमन्त्री न्यूयोर्क, दोहा र बैंकक जाँदै।
1: कांग्रेस 15 महाधिवेशन अन्तर्गत पहिलो दिन 3000 भन्दा बढ़ी ओडामा अधिवेशन। एमाले अध्यक्ष ओलीको निर्देशनमा नेतृत्व हस्तान्तरणको प्रसंग हटाएर प्रतिवेदन तयार, नेता पौडेल र पोखरेलको असहमति।
0: बंगलादेशमा विद्युत निर्यातको सहमति दिन भारतको ढिलाई, पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुने भएपछि व्यवसायी उत्साहित, कार्बन व्यापार नियमावली संशोधन, आयोजनाको अवधि 15 वर्ष।
1: बंगलादेशमा विद्युत निर्यातको रूसले युरोपेली संघका प्रतिनिधि लक्षित प्रतिबन्ध नीति विस्तार गर्दै, युक्रेनी क्षेत्रमा संसदीय निर्वाचन, अमेरिकाले रूसमाथिको नयाँ प्रतिबन्ध सम्बन्धित विधेयक ल्याउँदै।
0: र जापानमा शुरू 20 एसियाली खेलकुदमा करातेतर्फ आज एसएका गुरूङले खेल्दै नेपाली क्रिकेट टोलीको विदाई। तेस्रो एनपीएलको पहिलो खेल लुम्बिनी र सुदूरपश्चिम बीच हुने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा विपद प्रभावित पछिको पुनर्निर्माण र जलवायु न्यायका लागि अर्थमन्त्री वाग्लेले विभिन्न 3 देशको भ्रमण गर्न लागेको प्रसंग।
1: भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी केही सातामा कतार, अमेरिका र थाइल्याण्डको भ्रमण गर्ने हुनुभएको छ। त्यसक्रममा वहाँले भोटिकुसी विपदपछिको पुननिर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन र जलवायु न्याय लगायतका विषयमा छलफल गर्ने समेत बताइएको छ। वाग्ले 12-13 असोजमा कतारको दोहामा हुने एसियन छलफलमा जाने र बोर्ड अफ गवर्नर्सको वार्षिक बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ। नेपाल एआईआईबीको संस्थापक सदस्य हो। विभिन्न पूर्वाधार आयोजनाका लागि उसले वित्तीय सहयोग खोज्दै आएको छ। एआईआईबी बैठक तथा त्यस क्रममा हुने द्विपक्षीय बैठक भेटवार्तामा नेपाल जलवायु विपद जोखिम उच्च रहेको र त्यसबाट मुलुकले बेहोर्नु परेको क्षति तथा लगायत बारे पनि वाग्लेले कुराकानी गर्ने तयारी समेत गर्नुभएको छ। 10 भदौमा भोटेको सितेश्वरी नदी प्रणालीमा आएको बाढ़ीपछि सरकारले विपदमा जलवायु परिवर्तनको भूमिका बारे वैज्ञानिक प्रमाण र तथ्याङ्क अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत गर्ने तयारी गरेको छ। हालै गरेको वैज्ञानिक अध्ययनले 10 भदौमा भत्किएको हिम नदी तथा चट्टानको संरचना स्थिर बनाउन जलवायु परिवर्तनले सम्भवत योगदान गरेको देखाएको छ, तर त्यसलाई विपदको एकमात्र कारण भन्ने पहिचान गरिएको छैन। सरकारका पछिल्ला तथ्याङ्क अनुसार विपदमा कम्तीमा 1403 जनाको मृत्यु भएको छ भने 6150 जना अझै बेपत्ता छन्। प्रारम्भिक सरकारी मूल्यांकनले विपदबाट 4.8 खर्ब रूपियाँ बराबरको क्षति तथा आर्थिक नोक्सानी भएको समेत अनुमान गरेको छ। त्यस्तै अमेरिकाको भ्रमण पनि हुने निश्चित भइसकेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंक समूहको वार्षिक बैठक 26 असोजदेखि 1 कार्तिकसम्म थाइल्याण्डको बैंककमा पनि हुँदैछ। त्यहाँ पनि वाग्ले जाने तयारी भएको बताइएको छ।
0: यसैबीच भोटेकोशी त्रिशुली नदीमा 10 भदौमा आएको हिम बाढ़ीबाट प्रभावित भएकाहरूलाई राखिएका होल्डिङ सेन्टरमा झाडा पखाला, रुगाखोकी र ज्वरोका बिरामी बढ़न थालेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार बाढ़ी प्रभावितलाई राखिएका होल्डिङ सेन्टरमा शनिबारसम्म 88 जनामा झाडा पखाला देखिएको छ भने 270 रूगाखोकी र ज्वरो देखिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा केन्द्रबाट 100 भन्दा बढ़ी विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य टोली परिचालन गरिएको थियो। त्यसमध्ये 70 जना फर्किसकेका छन्। 30 जना अझै रसुवा, धादिङ र नुवाकोट क्षेत्रका अस्पताल तथा स्वास्थ्य शिविरहरूमा खटिएका छन्। होल्डिङ सेन्टर तथा त्यस आसपासमा रहेका स्वास्थ्य शिविरबाट प्रभावितको स्वास्थ्य परीक्षण र उपचार भइरहेको मन्त्रालयले बताएको छ। बाढ़ीपछि डेंगीको पनि जोखिम हुन्छ। डेंगीबाट बस्नको लागि कस्तो सावधानी अपनाउने? सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले सीआईएनसँग भन्नुभयो,
3: डेंगीबाट बस्नको लागि खास गरी अब लामखुट्टेको टोकाइबाट बस्नुपर्छ भन्ने हो। कपड़ा पूरै शरीर राख्ने खालको हुनु पर्यो। बिजुली पनि तपाईँले राम्रो

0: र खाल्डा खोलीमा पानी जमेको हुनै पर्छ।
1: रसुवाको भटेकोशी नदीमा आएको लेदो सहितको बाढ़ीबाट भएको क्षतिको खोज उद्धार र राहत कार्य जारी रहेको बेला मृत्यु हुनेको संख्या भने 1411 पुगेको छ भने 5875 जना अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो साँझसम्मको अवस्था समेटेर सार्वजनिक गरेको 29 स्थिति प्रतिवेदन अनुसार हालसम्म 13784 जनाको उद्धार भइसकेको छ। उद्धार गरिएका शव मध्ये 336 महिला, 549 पुरूष र 526 आंशिक मानव अंग रहेका छन्। हालसम्म 1292 शव जमीनमुनि सुरक्षित भण्डारण गरिएको छ भने 110 शव पहिचानपछि परिवारलाई हस्तान्तरण गरिएको पनि प्राधिकरणले बताएको छ। डीएनए परीक्षणका लागि मृतक तर्फ 1286 र आफन्ततर्फ 1991 नमूना संकलन भइसकेको छ। नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला सामाकुशीमा 1949 र राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा 1728 नमूना परीक्षणका लागि प्राप्त भएका छन्। भारत, सिंगापुर, कोरिया र चीनका गरी 42 जना विदेशी विधि विज्ञान विशेषज्ञ दुवै प्रयोगशालामा खटिएको पनि प्राधिकरणले जानकारी दिएको छ। खोज तथा उद्धारको केन्द्रबिन्दु जलविद्युत आयोजनाका सुरुङहरूलाई बनाइएको छ। माथिल्लो त्रिशुली 1 को हाकुबेसी स्थित अडिट 3 सुरुङभित्र ग्राइण्डर, ग्यास कटर र रोटरी रेस्क्यू सञ्चालन गरी फलाम काटेर करिब 2000 मिटरसम्म सुरुङ खुला गरिएको छ, जहाँबाट 31 शव निकालिएको पनि प्राधिकरणले बताएको छ। तीमध्ये 13 शव असो 4 गते त्रिशुली लैजाने योजना छ। नेपाली सेनाको हवाई साधनबाट एक्साभेटरको बढ़ी आयोजना स्थलसम्म पुर्याइएको पनि जानकारी दिएको छ। 24 होल्डिङ सेन्टरमा 1342 जनाले त्यहाँ आश्रय लिइरहेको पनि प्राधिकरणले बताएको छ। पृथ्वी राजमार्गको मुगलिन मल्लेखुस खण्डमा कृष्णभीरमा असोज 1 गते बिहान 6 बजेदेखि दुईतर्फे यातायात सञ्चालन भइरहेको जनाइएको छ। ज्यामिरे घाट चौकी भीरमा असोज 1 गते बेलुका अवरूद्ध भएको यातायात भोलिपल्ट बिहानैबाट सञ्चालनमा ल्याइयो भने शीतल बजार कृष्णभीर क्षेत्रमा हार्ड रक ब्लास्टिङका लागि नेपाली सेनासँग समन्वय गरी काम भइरहेको पनि प्राधिकरणले बताएको छ।
2: फ्लाइ दुबईले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा 7 असोजमा उडान गर्ने भएपछि पोखराका पर्यटन व्यवसायीहरू 10-25% छूट दिने गरी प्याकेज घोषणा गरेका छन्। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले उडानलाई दिगो बनाउन के कसरी अघि बढ़न सकिन्छ भन्ने विषयमा सरकारवाला तथा पर्यटन व्यवसायीसँग आयोजना गरेको छलफल कार्यक्रममा फ्लाइ दुबईको उडान मार्फत पोखरा आउने सबै यात्रु एवं पर्यटकलाई यो छूट प्रदान गरिने समेत घोषणा उनीहरूको छ। होटल संघले उडान मार्फत पोखरा आउनेलाई होटलको मेनुमा 25% छूट दिने अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो। पहिलो उडान मार्फत पोखरा आउने पर्यटकलाई भने एक रातका लागि बस्न र खानाको व्यवस्था समेत गर्ने गरी व्यवसायीहरू उत्साहित भएका छन्।
1: अब राजनीतिक प्रसंग। जेएनजी आन्दोलन र निर्वाचनमा धक्कापछि चलेको आन्तरिक शक्ति संघर्ष र वाक युद्धबीच अन्ततः एमालेको चुनावी समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका संयोजक रामबहादुर थापा बादलले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिमा तथा राजीनामा तथा नेतृत्व हस्तान्तरणको माग सम्बन्धी प्रसंग हटाएर परिमार्जित प्रतिवेदन तयार पारेपछि अरू नेताहरूले असन्तुष्टि जनाएका छन्। पूर्व उपमहासचिव प्रदीप गिमालीले तयार पारेको प्रतिवेदन हिजो बसेको कार्यदल बैठकमा पेश गर्नुभएको हो। ओली एमालेको निर्विकल्प नेतृत्व भएको प्रतिवेदनमा उल्लेख छ। उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले भने यसमा गम्भीर असहमति जनाउनुभयो। परिमार्जित प्रतिवेदनमा पार्टी पुनर्गठनका लागि नीतिगत, कार्यशैलीगत, व्यवहारगत र आचरणगत सुधारका विषयहरू समेटिएका छन्। कार्यदलको समीक्षा र सिफारिश, शुद्धिकरण, सुदृढ़ीकरण र रूपान्तरणका लागि 39 संकल्प शीर्षक प्रतिवेदनमा ओलीलाई एक क्रान्तिकारी नेताका रूपमा पेश गर्दै प्रतिवेदनमा उहाँसँग फरक नेतृत्व क्षमता रहेको पनि देखाउन खोजिएको छ। महासचिव पोखरेलले पेश गरेको 65 पन्नाको प्रतिवेदनको सट्टा कार्यदल हुँदै सचिवालय बैठकबाट सोमबारबाट शुरू हुने केन्द्रीय कमिटी बैठक लागि 29 पन्नाको प्रतिवेदन पनि पेश गरिएको छ। अध्यक्ष ओलीले पार्टीभित्र आफूलाई कमजोर पार्ने वा फुटाउने प्रयास भइरहे पनि त्यस्ता प्रयास सफल नहुने बताउनुभयो। 15 संविधान दिवसका अवसरमा पार्टी कार्यालय च्यासलमा हिजो आयोजित कार्यक्रममा ओलीले आफूले एमालेभित्र विगतमा 10 महाभारत लडेर आजको अवस्थामा आइपुगेको दावी गर्दै अहिले भइरहेका प्रयासबाट आफू नढल्ने दावी गर्नुभयो। यसैबीच कांग्रेसमा कांग्रेसको 15 महाधिवेशन अन्तर्गत पहिलो दिन 3396 वडामा अधिवेशन सम्पन्न गरिएको छ। संस्थापन अधिवेशनमा होमिदा देउबा समूह प्रक्रिया भन्दा बाहिर देखिएको छ। शेरबहादुर र शेखरको क्षेत्रमा अधिवेशन नभएको

0: रिपोर्टहरू प्राप्त भएका छन्। मोरङ छ अन्तर्गत ओडामा शनिबार अधिवेशन हुन सकेन। नेता डाक्टर शेखर कोइरालाको उक्त क्षेत्रमा सदस्यता विवादका कारण अधिवेशन हुन नसकेको हो। शनिबार रोकिएको अधिवेशन आज हुने कोशी प्रदेश निर्वाचन सहजीकरण संयोजक वरिष्ठ अधिवक्ता दिल्ली बहादुर कार्कीले बताउनु भएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा चलचित्र निर्माता र कलाकारको आकर्षण पश्चिम नेपालमा
2: यति मायालु दर्शकहरूलाई चाहिँ हामीले आफूले एउटा सोचेको बनाएको चलचित्र पहिलोचोटि प्रिमियर गर्न पाउनु आफैमा एकदम खुसीको कुरा र गर्वको कुरा मैले महसुस गरेको छु।
0: बंगलादेशमा विद्युत निर्यातको सहमति दिन भारतको ढिलाइ, व्यवसायीहरू उत्साहित, कार्बन व्यापार नियमावली संशोधन, आयोजना अवधि 15 वर्ष लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
1: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा नि संक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
0: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
3: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
0: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएन द्वारा जनहितका लागि जारी सन्देश।
3: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
4: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
3: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोसिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दुधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौं।
4: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोसिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ।
5: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौ। चाउचाउ र जंक फूड भन्दा पोसिलो खानेकुरा बाँडौ।
3: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा लुम्बिनी प्रदेश लोकसेवामा बढ़दो आकर्षण, एक वर्षमा 1164 पदका लागि 89,031 दरखास्त शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै नयाँ पत्रिका कर्मी थामीको कुशको शव बनाएर अन्त्येष्टि शीर्षकमा पनि खबर प्रकाशित छ भने नयाँ पत्रिकाले थामीको परिवारलाई 30 महिनाको बेसिक तलब उपलब्ध गराउने भएको छ। त्यस्तै बेपत्ता पत्रकारका परिवारलाई महासंघले जनै 1,00,000 रूपियाँ सहयोग गर्ने पनि भएको छ। 10 भदौको भोटीकोशी बारीमा बेपत्ता नयाँ पत्रिका कर्मी टेकराज थामीको हिजो अन्त्येष्टि गरिएको छ। 24 दिनसम्म खोजी गर्दा पनि नभेटिएपछि परिवार र आफन्तजनले तत्काल परिस्थितिको मूल्याङ्कन गर्दै कुशको शव बनाएर थामी संस्कार अनुसार पशुपति आर्यघाटमा दाह संस्कार गरिएको हो। त्यस्तै भित्रपिश्वमा करेन्ट लागेर मर्यो जंगली हात्ती रोनाल्डो शीर्षकमा पनि खबर प्रकाशित छ भने मित्रपृष्ठमा बंगलादेशमा विद्युत निर्यातको सहमति दिन भारतको ढिलाई शीर्षकमा मिलन विश्वकर्माले खबर लेख्नु भएको छ। बंगलादेशमा नेपाली बिजुली निर्यातका लागि नयाँ सहमति बनाउन भारतले ढिलाई गरेको छ। बंगलादेशमा 40 मेगावाट विद्युत निर्यात गर्न स्रोतका अनुसार देखाइएको 24 मेगावाटको बिजुली र 24 मेगावाटको त्रिशुली र 22 मेगावाटको चिलिमी जलविद्युत केन्द्र 10 भदौको भोटेको सिबारीले बगाएसँगै बंगलादेशतर्फको विद्युत निर्यात ठप्प छ। त्यस लगतै थप नयाँ दुई परियोजनाको विद्युत बंगलादेश निर्यात गर्न सहमति माग्दै नेपाल विद्युत प्राधिकरणले भारतलाई पत्र पठाएको थियो, तर अहिलेसम्म भारतले सहमति भने दिएको छैन। भदौमा 6,35,00,00,000 विदेशी लगानी प्रतिबद्धता शीर्षकमा अर्को खबर प्रकाशित छ भने प्रदेश सरकारसँग सूचीकृत भएन कोशिका पर्यटकीय होटल शीर्षकको खबर पनि छ। त्यस्तै पोखरा विमानस्थलबाट अब अन्तर्राष्ट्रिय उडान हुने शीर्षकको खबर पनि भित्रपृष्ठमा प्रकाशित छ।
7: अन्नपूर्ण पोस्ट दैनिकमा एकै दिन 200 विस्थापितले छाडे सरकारी होल्डिङ सेन्टर शीर्षकमा देवचन्द्र भट्टले नुवाकोटबाट लेख्नुभएको खबर छापेको छ। भोटेकोशी बाढीबाट विस्थापित भई नुवाकोटका विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिइरहेका प्रभावितहरू दैनिक रूपमा घट्न थालेका छन्। बाढीपछि प्रभावितहरूका लागि नुवाकोटका विभिन्न स्थानमा कायम गरिएका 13 आश्रित केन्द्रमा असोज 1 गतेसम्म 832 आश्रित थिए, तर एकै दिनमा 221 घटेर असोज 2 गते आश्रितको संख्या 611 सीमित भएको छ। विपद व्यवस्थापन प्राधिकरणले नगद राहत दिने र होल्डिङ सेन्टरमा बस्न नचाहनेहरूका लागि राहतको व्यवस्था गर्ने बताएपछि होल्डिङ सेन्टर छोड्नेहरूको संख्या बढ़िरहेको हो। नेत्रीपन्नामा बाढ़ीले सड़क बगाएपछि कुहिँदै करोड़ौंको तरकारी शीर्षकमा हेमनाथ खतिवड़ाले रसुवाबाट लेख्नु भएको खबर छ। नेपाल चीन सीमानाकाको लेन्दे खोला हुँदै भोटेकोशी नदीबाट रसुवागढ़ी नाकामा आएको बाढ़ीले सड़क सञ्जाल अवरूद्ध भएपछि आमा छोदिङमो गाउँपालिकामा बन्दाको बजार अभाव भएको छ। आमा छोदिङमो गाउँपालिका 3 गतलाङमा मात्र बन्दा बिक्रीबाट गत वर्ष प्रति परिवार 50,000 साढे 6,00,000 रूपियाँसम्म लिइएको थियो। अर्को खबर मलेसियाको FWCMS प्रकरण अन्तर्गत 25 म्यान पावर कम्पनीमाथि छानबिन शुरू भएको बारेमा पनि खबर छापिएको छ। अजबी पौडेलले यो खबर लेख्नु भएको हो। गोर्खापत्र दैनिकमा पाठ्यक्रम परिमार्जनमा सुझाव एआई र जलवायु परिवर्तनमा चासो शीर्षकमा सूर्यप्रसाद पाण्डेले लेख्नु भएको खबर छ। शिक्षा विधेयकका लागि कार्यदल गठन गरिएको पनि खबर छ। विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारीलाई तीव्रता दिन शिक्षा तथा खेलकुद मन्त्रालयले 7 सदस्यीय मस्यौदा कार्यदल गठन गरेको हो। भित्री पन्नामा कृत्रिम जलाशयबाट सिंचाई सुविधा शीर्षकमा दाङबाट लेखिएको खबर छापिएको छ। हुम्लाबाट 2 करोड़को स्याउ निकासी भएको बारेमा पनि खबर छ। दक्षिणी हुम्लाबाट 2 करोड़ भन्दा बढ़ी मूल्यको स्याउ निकासी भएको हो। हालसम्म 2,16,00,000 रूपियाँ बराबरको स्याउ निकासी भएको कृषि विकास कार्यालयका प्रमुख चुडामणि पन्तले जानकारी दिनुभएको छ। तरकारीले पायो भाउ शीर्षकमा नेपालगंजबाट लेखिएको खबर पनि गोर्खापत्र दैनिकमा छापिएको छ। आर्थिक कारोबार दैनिकमा कार्बन व्यापार नियमावली संशोधन भएको, व्यापारमा कडाई, आयोजना अवधि 15 वर्ष पुर्याइएको बारेमा कौशिला कुंवरले लेख्नु भएको खबर छापिएको छ। कान्तिपुर दैनिकमा अडान र आदेशको बीचमा आईजीपी कार्की शीर्षकमा खबर लेखिएको छ। प्रहरीको व्यावसायिक स्वायत्तता जोगाउने अडान र राजनैतिक नेतृत्वको आदेश कार्यान्वयन गर्नुपर्ने दबावका बीच कार्की हुनुहुन्छ। असहमति जनाउने, निर्णय रोक्न खोज्ने र लिखित आदेश माग्ने गरे पनि उहाँका अडान अन्तत सम्झौतामै टुंगिने गरेको उल्लेख गरिएको छ। गौरव पोखरेलले यो खबर लेख्नु भएको हो। संविधान दिवस कार्यान्वयनको संकल्प संशोधनको बहस शीर्षकमा कुलचन्द्र न्यौपानेले लेख्नु भएको खबर छ। अन्तरिम आदेशको टुंगो नलाग्दासम्म संविधान संशोधनको बाटो रोकिन्छ कि रोकिँदैन शीर्षकमा कृष्ण बहाब र अजय सिंह महराले लेख्नु भएको खबर छ। सर्वोच्च अदालतले प्रतिनिधि सभा नियमावलीको नियम 140(11) सहित नियम 259 अर्को आदेश नभएसम्म कार्यान्वयन नगरी यथास्थितिमा राख्न आदेश दिएपछि अन्तिम आदेश नआएसम्म संविधान संशोधन प्रक्रिया के हुन्छ भन्ने प्रश्न खड़ा भएको उल्लेख गरिएको छ। भित्री पन्नामा ढुंगे बेत्रावती सड़क दलदल र भीरले ट्रयाक खोल्न कठिन शीर्षकमा विमल खतिवड़ाले लेख्नु भएको खबर छ। बाढ़ी आएको 24 दिन बित्दा पनि रसुवा नुवाकोट र धादिङ सदरमुकाम अझै सड़क सम्पर्कमा नजोडिएको उल्लेख गरिएको छ। ग्यास अभावले रेस्टुरेन्टका मेनू कटौती गरिएको, चिया पसलमै चिया नपाइएको बारेमा पनि प्रकृति दहाल र समर्पण श्रीले खबर लेख्नु भएको छ।
1: साझा खबरमा अब विदेशका खबर. रूसले युरोपेली संघका प्रतिनिधिहरूलाई लक्षित गर्दै आफ्नो प्रवेश निश्चित सूची व्यापक रूपमा विस्तार गरेको छ. मन्त्रालयले जारी गरेको विज्ञप्तिमा युरोपेली संघका संस्था सदस्य राष्ट्र तथा रूस विरोधी गतिविधिलाई समर्थन गर्ने केही युरोपेली राष्ट्रका प्रतिनिधिहरूलाई रूस प्रवेशमा प्रतिबन्ध लगाएको उल्लेख गरिएको हो. मन्त्रालयका अनुसार नयाँ सूचीमा युक्रेनलाई सैन्य सहायता उपलब्ध गराउने निर्णयमा संलग्न व्यक्ति, रूसको क्षेत्रीय अखण्डता कमजोर पार्ने गतिविधिमा संलग्न व्यक्ति, रूस विरूद्ध प्रतिबन्ध लगाउने प्रक्रियामा सहभागी व्यक्ति वा तेस्रो मुलुकसँग रूसको सम्बन्धमा क्षति पुर्याउने गतिविधिमा संलग्न व्यक्तिलाई समेत समावेश गरिने बताइएको छ. यता रूसले युक्रेनबाट गैर कानूनी रूपमा गाभेको दावी गरिरहेका क्षेत्रमाका बासिन्दालाई पहिलो पटक आफ्नो संसदीय निर्वाचनमा सहभागी गराएको छ. क्रेमलिनले आफ्नो नियन्त्रणलाई सुदृढ गर्ने प्रयासका रूपमा अघि बढ़ाएको यस कदमले युक्रेनले कड़ा विरोध गरेको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्. र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्धका कारण रूसमाथि आर्थिक दबाव बढ़ाउने उद्देश्यले ल्याएको नयाँ प्रतिबन्ध सम्बन्धी विधेयकमा हस्ताक्षर गर्नुभएको छ. कंग्रेसका दुवै सदनबाट पारित भएको उक्त कानूनले रूसको ऊर्जा तथा रक्षा क्षेत्र, रूसी अधिकारी र मस्को प्रतिबन्ध छल्न प्रयोग हुने पानी जहाजलाई लक्षित गरिएको छ.
7: साझा खबरमा अब खेल खबर. जापानको नागोया शहरमा भव्य समारोहका बीच 20 एसियन खेलकुद प्रतियोगिता एसियाडको हिजो उद्घाटन भएको छ. मिजुहो एथलेटिक्स रंगशालामा जापानका सम्राट नारु हितोले उद्घाटन गर्नुभयो. समारोहमा जापानका राजपरिवारका सदस्यहरू मासाको प्रिन्स आकिशिनो उपस्थित हुनुहुन्थ्यो. यसैगरी 20 एसियाड आयोजक कमिटिका अध्यक्ष ओहोमुरा हिदेइकी, ओलम्पिक काउन्सिल अफ एसिया ओसिएका शेख बिन ओजन जो अन बिन हमाद अल थानी लगायतको पनि उपस्थिति रहेको थियो. नेपालको यस पटक स्वर्ण पदकको आशा गरिएको खेल कराते पनि हो. यसमा पनि करातेमा 68 केजी तौलमाथि प्रतिस्पर्धा गर्ने एरिका गुरूङको खेल आइतबार आज छ. पछिल्लो संस्करणमा उहाँले ऐतिहासिक रूपमा नेपाललाई रजत दिलाउनु भएको थियो. नेपालले जापानको नागोया र आइची शहरमा शनिबारदेखि आधिकारिक रूपमा 20 एसियाली खेलकुद एसियाडमा स्वर्ण सहित दोहोरो पदक जित्ने लक्ष्य राखेको छ. यही दुर्लभ लक्ष्य चुम्ने लक्ष्यका साथ नेपाली टोली जापानमा छ. यो अभियान 3 वर्षदेखि शुरू भएको थियो. नेपाल क्रिकेट संघ क्यानले शनिबार तेस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएलको खेल तालिका सार्वजनिक गरेको छ. क्यानले आगामी 9 कार्तिकदेखि 5 मंगिरसम्म त्रिवे क्रिकेट मैदानमा हुने एनपीएलको उद्घाटन खेलमा साबिक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स बीच हुने जनाएको छ. प्रतियोगिताको उद्घाटन खेल कार्तिक 9 गते दिउँसो 4:30 बजे हुनेछ. पछिल्लो सिजनमा लुम्बिनीले लगातार दोस्रो पटक फाइनल स्थान बनाएको सुदूरपश्चिमलाई हराउँदै पहिलो पटक उपाधि जितेको थियो. ज्ञानले दोस्रो संस्करण प्यारापेट सहित फ्लड लाइटमा आयोजना गरेको थियो. 2 संस्करण पूरा भइसक्दा एनपीएलमा डीआरएसको चर्चा पनि चलिरहेको छ. ज्ञानले दोस्रो संस्करणमै डीआरएस प्रविधि राख्ने कसरत गरेको थियो तर त्यो सम्भव भएन. यसपटक त्यो संस्करणमा डीएसआरको सम्भावना भएको ज्ञानले जनाएको छ.
1: पश्चिम नेपालका दर्शक खोज्दै निर्देशक निर्माताको निरन्तर भ्रमण र संवाद रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
8: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्. शर्तहरू लागू हुनेछन्. एनसेल नेपालकै लागि.
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम.
1: साझा खबरमा अब पश्चिम नेपालमा चलचित्रको बजारको कुरा. नेपाली चलचित्रको बजार विस्तार हुँदै गएपछि कलाकार, निर्माता र निर्देशकको ध्यान पश्चिम नेपालतर्फ केन्द्रित हुन थालेको छ. चलचित्र प्रदर्शन अघि पछि प्रचार प्रसार र दर्शकसँग प्रत्यक्ष संवादका लागि निर्माण टोलीहरू नेपालगंज सहित पश्चिम नेपालका विभिन्न शहरमा पुग्न थालेका छन्। त्यही क्रममा काठमाडौँमा केन्द्रित हुँदै आएको चलचित्रको प्रिमियर यसपटक भने नेपालगंजबाटै गरिएको छ.
9: नेपालगंजमा अहिले 2 सिनेमा हल सञ्चालनमा छन्। पछिल्लो समय नेपाली चलचित्रले राम्रो व्यापार गर्न थालेपछि नेपालगंज पश्चिम नेपालमा चलचित्र प्रदर्शनका लागि महत्वपूर्ण बजारका रूपमा स्थापित हुँदै गएको चलचित्रका निर्माता र कलाकारको गतिविधिबाट भन्न सकिन्छ. असोजमा प्रदर्शनमा आउन लागेको चलचित्र बा एक योद्धाको विशेष प्रदर्शनी नेपालगंजमा गरिएको छ.
10: नमस्ते नेपालगंज.
9: चलचित्रको नियमित प्रदर्शन अघि विशेष प्रदर्शन गर्ने र दर्शकहरू पनि विशेष व्यक्तित्व रहने अभ्यास सामान्यतया काठमाडौँमा देखिन्थ्यो। तर पश्चिम नेपालका दर्शकले नेपाली चलचित्रलाई दिएको माया र साथका कारण पनि नेपालगंजमा आफूहरू आएको निर्देशक तथा चर्चित संगीतकर्मी हरि लम्साल बताउनुहुन्छ।
2: नेपालगंजका दर्शकहरू नेपाली चलचित्रलाई एकदमै अगाध माया गर्नुहुन्छ भनेर सुनेको थिए। वास्तवमा यो खाले माया सदैव नेपाली चलचित्रले पाइरहोस्। अझ खुसीको कुरा, यति मायालु दर्शकहरूलाई चाहिँ हामीले आफूले एउटा सोचेको बनाएको चलचित्र पहिलोचोटि प्रिमियर गर्न पाउनु आफैमा एकदम खुसीको कुरा र गर्वको कुरा मैले महसुस गरेको छु।
9: नयाँ नेपाली चलचित्र प्रदर्शन अघि र पछि पनि प्रचार प्रसारका लागि कलाकार, निर्माता तथा निर्देशकको टोली नेपालगंज, दाङ, धनगढ़ी लगायतका पश्चिम नेपालका शहरमा अनिवार्य रूपमा पुग्ने गरेका छन्। कलाकार दिव्यदीप पन्त
10: र धेरै जस्तो प्रेमियरहरू यस्तो शोहरू काठमाडौँमै सीमित भइराखेको छन्। नेपाली चलचित्रलाई काठमाडौँ बाहिर यस्ता इभेन्टहरू स्पेसली आइराख्न एकदमै जरुरी छ, दर्शकसँग जोड्न जरुरी छ।
9: बाँकेमा, धनगढ़ीमा र दाङमा सिनेमा घर छन्। अभिनेत्री सुहाना थापा पश्चिम नेपालका दर्शकको माया बिर्सन नसकिने बताउनुहुन्छ।
11: गर्व फिल भइरहेको छ किनकि र यही आएर हजुरहरूसँग बसेर हेर्न पाउँदाखेरि आई एम भेरी ग्रेटफुल एन्ड भेरी अनर्ड।
9: काठमाडौँ उपत्यका बाहिर नेपालगंजमा चलचित्रको भव्य प्रिमियर हुनु सकरा र उत्साहजनक रहेको चलचित्र हल सञ्चालक बताउँछन्। नेपालगंज सिने रोयलका सीईओ रितेश श्रेष्ठ:
12: राम्रो मौका पनि हो हामीले आफ्नो ठाउँलाई प्रस्तुत गर्न। हामी पनि छौँ बाहिर, भ्यालीभन्दा बाहिर चाहिँ यसरी नेपालगंज भएको छैन, यो चाहिँ पहिलो भएको हुनाले चाहिँ हामी एक्साइटेड छौँ। पूर्णबहादुर सारङ्गीदेखि र पछाडितिर नेपाली फिल्मको चाहिँ बिजनेस एकदमै राम्रो भइसकेको छ होइन। हामीले चाहिँ अब करोड क्लबमा पनि धेरै फिल्महरू अब पुगी पनि सकेका छौँ। व्यापार हिसाबले पनि एकदमै राम्रो छ। धेरै चलिरहेको हिन्दी फिल्मलाई पनि पछाडि पारिसकेको छ नेपाली फिल्मले।
9: नेपालगंजमा चलचित्र हेर्न सुर्खेत, बर्दिया लगायतका क्षेत्र तथा भारतीय सीमावर्ती क्षेत्रबाट समेत दर्शक आउने गरेका छन्। निशु जोशी, सीआईएन रेडियो कृष्ण सार एफएम नेपालगंज बाँके।
0: यो रिपोर्टसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
13: बाढ़ी प्रभावित राखिएको होल्डिङ सेन्टरमा 270 भन्दा बढ़ीलाई रुगा खोकी र ज्वरो, सड़क बगाएपछि कुहिँदे गरौटौंको तरकारी, पुननिर्माण र जलवायु न्यायमा साथ खोज्न अर्थमन्त्री न्यूयोर्क, दोहा र बैंकक जाँदै।
0: कांग्रेस 15 महाधिवेशन अन्तर्गत पहिलो दिन 3,000 भन्दा बढ़ी ओडामा अधिवेशन, एमाले अध्यक्ष ओलीको निर्देशनमा नेतृत्व हस्तान्तरणको प्रसंग हटाएर प्रतिवेदन तयार, नेता पौडेल र पोखरेलको असहमति।
13: बंगलादेशमा विद्युत निर्यातको सहमति दिन भारतको ढिलाइ, पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुने भएपछि व्यवसायी उत्साहित, कार्बन व्यापार नियमावली संशोधन, आयोजना अवधि 15 वर्ष।
0: रूसले युरोपेली संघका प्रतिनिधि लक्षित प्रतिबन्ध नीति विस्तार गर्दै, युक्रेनी क्षेत्रमा संसदीय निर्वाचन, अमेरिकाले रूसमाथिको नयाँ प्रतिबन्ध सम्बन्धी विधेयक ल्याउँदै,
13: र जापानमा शुरू विश्व एसियाली खेलकुदमा कराँतेतर्फ आज एरिका गुरूङले खेल्दै तेस्रो एनपीएलको पहिलो खेल लुम्बिनी र सुदूरपश्चिम बीच हुने।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल मार्सापले कोत्रोकै शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद रिमा विश्वकर्मा, जसले राष्ट्रिय स्वतन्त्र पार्टीका विभिन्न सामाजिक सञ्जालमा समाचार वाचन गर्दै हरेक दिन जस्तो राख्ने गरिएको थियो, यद्यपि पछिल्लो समयमा त्यो केही रोकिएको जस्तो देखिन्छ। र ग्रे जोनको रिपोर्ट पनि निकै चर्चा छ। यसबारेमा राजोपा सभापतिदेखि सांसदहरूलाई समेत पत्रकारले पटक पटक प्रश्न सोध्दै आएका छन्। यहाँ एउटा खुल्ला स्थान जस्तो देखिएको छ, जहाँ राजोपा सभापति लामिछाने बाहिर निस्कदै गर्दा त्यहाँ पत्रकारहरूले बाटोमै रोकेका छन्। ग्रे जोनको रिपोर्टको बारेमा के हो भन्ने बारेमा सोधेको जस्तो देखिन्छ। र सभापति लामिछाने जस्ता देखिने व्यक्ति केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, रिमाले वाचन नगरेको समाचार कसरी साँचो हुन्छ त? मलाई यो केही पनि थाहा छैन।
13: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लिलपुरका सन्दर सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: छोरी आज बजार जाँदा कहाँ खाना खाने हो त? आमा सिरा बजारको दैलो लज एन्ड रेस्टको जाउँ न, त्यहाँ सस्तोमा भेज खाना, चिकन खाना, मटन खाना र बच्चाहरूका लागि पनि विशेष खाना पनि पाइन्छ अनि खाजा पनि राम्रो छ र नि। हो आमा, रु 450 खाजा सिट 2-3 जनालाई पुग्ने गोर्खा बियर र टुबोर पनि एमआरपी नै पाइन्छ।
2: लमजुङको सेरा बजारमा रहेको यस दैलो लज एन्ड रेस्टोरेन्टमा सस्तोमा कफी, सस्तोमा खाना, बच्चाहरूका लागि खाना, बेसी सहरकै सस्तो खाना, भेज खाना, चिकन खाना, मटन खाना सुपथ मूल्यमा पाइन्छ। गोर्खा बियर र टुबर्क बियर एमआरपीको रेटमा पाइनुका साथै रु 450 चलेको खाजा सेट 2-3 जनालाई पुग्ने गरी सुविधा रहेको छ। प्रोप्राइटर विशाल श्रेष्ठ, दैलो लज एन्ड रेस्टो, बेसी सहर नगरपालिका 8, सेरा बजार कामाक्षी फर्निचरको आडेमा। सम्पर्क फोन नम्बर 0665208633, मोबाइल नम्बर 9814120369।
3: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
4: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
3: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नु पर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
4: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
3: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने?
4: तिमी पनि साह्रै लाटी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
3: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
4: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
5: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भर पर्दो प्रविधिको साथी।
4: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 9856745783, स्थान लुम्बिनी कम्प्युटर, बेस्ट सहर लमजुङ।

0: चौतारी लाइव डट कम हाम्रो पात्र यप्र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको बिहान 6:30 बजेको चौतारी खबरमा स्वागत छ। समाचार शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट। लम्पिङका विभिन्न स्थानमा दीपावली सहित संविधान दिवस मनाइयो। युवा संघद्वारा प्रदेश अस्पतालमा उपचाररत बिरामीलाई फलफूल प्रदान। लमजुङमा विद्युत लाइन ट्रिपिङको समस्या अझै केही समय बढ़न सक्ने। लामो दूरीका कारण 33 केवी लाइनमा समेत अवरोध। सार्वजनिक तथा सरकारी जग्गामा निर्माण गरिएका अस्थायी तथा स्थायी संरचना हटाउन सुन्दर बजार नगरपालिकाको निर्देश। गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलद्वारा सक्रिय राजनीतिबाट अलग हुने घोषणा। 15 महाधिवेशनमा कुनै पनि पदमा प्रतिस्पर्धा नगर्ने। र आउँदो बिहिबारदेखि नेपालमा ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा। अफवाहको पछि नलागि आधिकारिक सूचनामा ध्यान दिन महाशाखाको आग्रह।
1: के तपाईँ मादलको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रै लमजुङ बेसी सहर 813 ओह्रालोमा रहेको अनुष्का मादल पसलमा आउनुहोस्।
2: स्वरको साथ लयको मान, यहाँ बिहे पर्व भजन कीर्तन स्कूलका लागि आवश्यक सबै प्रकारका मादल, बाँसुरी, डमरू, खैजुरी, गिटार लगायत परम्परागत तथा आधुनिक वाद्य वादनका सामग्री पाइनुका साथै मर्मत पनि गरिन्छ। सस्तो र सुपथ मूल्यमा एकदमै राम्रो आवाज भएको टिकाउ र गुणस्तरीय वाद्य वादनको सामग्रीका लागि सम्झनुहोस् अनुष्का मादल पसल, राम्रो मादलको भर पर्दो ठाउँ। सम्पर्क फोन नम्बर 9840223051। पुनश्र अनुष्का मादल पसलको राइनस नगरपालिका 8 हरा बोर्डमा पनि शाखा रहेको जानकारी गराइन्छ।
0: समाचार अब विस्तारमा। लमजुङको बेसी सहर नगरपालिकामा संविधान दिवस एवं राष्ट्रिय दिवस 2083 अवसरमा दीपावली गरिएको छ। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधानको सम्मान तथा सर्वोच्चता कायम रहोस् भन्ने कामना सहित नेकपा एमाले जिल्ला कमिटी लमजुङको आयोजनामा दीपावली गरिएको हो। नगरपालिका स्थित भीमसेन स्थान चोकमा दीपावली गरिएको हो। यस्तै जिल्लाको कोलासोथार गाउँपालिका परिसरमा पनि दीप प्रज्वलन गर्दै संविधान दिवस मनाइएको छ। गाउँपालिकाको प्रशासनिक केन्द्र मालिङ स्थित कार्यालय परिसरमा जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय बासिन्दाहरूको उपस्थितिमा दीप प्रज्वलन गरी उत्सव मनाइएको हो। राष्ट्रिय दिवसहरूमा स्थानीय सरकारका प्रशासनिक भवन र सार्वजनिक स्थलहरूमा गरिने यस्ता दीप प्रज्वलन तथा उत्सवहरूले देशको मूल कानूनप्रति नागरिकको सम्मान र संघीयताको जगलाई स्थानीय स्तरमा अझ मजबूत बनाउन मद्दत पुर्याउने विश्वास गरिन्छ। यस्ता औपचारिक एवं रचनात्मक कार्यक्रमले नागरिकमा देशभक्ति, राष्ट्रिय एकता र संवैधानिक मूल्य मान्यता प्रतिको जिम्मेवारी बोधलाई थप प्रगाढ बनाउने देखिन्छ। गाउँपालिकाले संविधान दिवसको अवसरमा सम्पूर्ण गाउँपालिकावासी तथा नेपाली नागरिकहरूमा सुख, शान्ति, समृद्धि र सुशासनको कामना समेत गरेको छ। नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले शनिबार 43 जिल्लाका 3396 ओडामा ओडा अधिवेशन सम्पन्न भएको जानकारी दिएको छ। शनिबार साँझ निर्वाचन समितिका सदस्य सचिव राजु कटवालले जारी गरेको प्रेस विज्ञप्ति अनुसार 15 महाधिवेशन अन्तर्गत ओडा अधिवेशन उत्साहप्रद रूपमा प्रारम्भ भएको छ। विज्ञप्ति अनुसार ताप्लेजुङ, पाँचथर, संखुवासभा, धनकुटा, सोलुखुम्बु, उदयपुर, झापा, मोरङ, महोत्तरी, रामेछाप, काभ्रे, पलानचोक, सिन्धुपाल्चोक, चितौन, भक्तपुर, ललितपुर, काठमाण्डु, गोरखा, कास्की, मनाङ, पर्वत, स्याङ्जा, बागलुङ, नवलपुर, पाल्पा, अर्घखाँची, गुल्मी, रूकुम पूर्व, रोल्पा, प्युठान, रूकुम पश्चिम, डोल्पा, जुम्ला, मुगु, हुम्ला, जाजरकोट, दैलेख, सुर्खेत, डोटी, अछाम, धारचुला, बैतडी, कञ्चनपुर र कैलाली जिल्ला गरी 43 जिल्लामा ओडा अधिवेशन सम्पन्न भएको छ। यस्तै भोटेकोशी र त्रिशुलीको पानी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्ला बाहेक अन्य 31 जिल्लाको ओडा अधिवेशन पनि आइतबार निरन्तर जारी रहने विज्ञप्तिमा उल्लेख छ। यस्तै लमजुङको दुर्दी गाउँपालिका छ साबिक ढोडिनीमा नेपाली कांग्रेसको 15 ओडा अधिवेशनबाट कृष्ण बहादुर घले ओडा सभापतिमा निर्वाचित हुनु भएको छ। अधिवेशनबाट घलेको नेतृत्वमा ओडा कार्य समिति गठन गरिएको हो। उपसभापतिमा माया गुरूङ र सोमबहादुर गुरूङ निर्वाचित हुनु भएको छ। त्यस्तै सचिवमा चन्द्रबहादुर गुरूङ र सहसचिवमा तीर्थ घले निर्वाचित हुनुभएको छ। कोषाध्यक्षमा आयतमाया घले चयन हुनुभएको छ। ओडा कार्य समिति सदस्यमा रामकृष्ण भारती, आयुष घले, कुमार गुरूङ, मनमाया तामाङ, धनराज विश्वकर्मा र रामबहादुर घले चयन हुनुभएको छ। संविधान दिवसको अवसरमा शनिबार राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी लमजुङले प्रदेश अस्पताल लमजुङमा उपचाररत बिरामीलाई फलफूल वितरण गरेको छ। संघले शनिबार अस्पतालमा भर्ना भई उपचार गराइरहेका करिब 60 जना बिरामीलाई फलफूल वितरण गरेको हो। संविधान दिवसलाई सामाजिक सेवा मार्फत मनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संघले जनाएको छ। फलफूल वितरण कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य कृष्ण प्रसाद अधिकारी, जिल्ला अध्यक्ष राजकुमार विष्ट लगायतको उपस्थिति थियो। राष्ट्रिय युवा संघ लमजुङका अध्यक्ष प्रदीप घिमिरेको अध्यक्षतामा आयोजित कार्यक्रम सचिव विनायक दवाड़ीले संचालन गर्नुभएको थियो। कार्यक्रमको क्रममा संघका पदाधिकारी तथा सदस्यले अस्पतालमा उपचाररत बिरामीसँग भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका थिए। लमजुङमा विद्युत लाइन ट्रिपिङको समस्या केही समय अझै बढ़न सक्ने नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रले जनाएको छ। वितरण केन्द्रका अनुसार दलाल स्थित 220 केभी सब स्टेशनमा रहेको 132/33 केभी पावर ट्रान्सफर्मरमा समस्या आएपछि हाल दमौली पालुङटार 33 केभी लाइनबाट विद्युत आपूर्ति भइरहेको छ। लामो दूरीका कारण उक्त 33 केभी लाइनमा समय समयमा अवरोध भइरहेको केन्द्रले जनाएको छ। यस्तै मध्यमर्स्याङदी पावर हाउसबाट विद्युत लिँदा समेत ओभरलोडका कारण लाइन ट्रिपिङ भइरहेको वितरण केन्द्रले जनाएको छ। दलाल स्थित 132/33 केभी पावर ट्रान्सफर्मर मरमत नभएसम्म 33 केभी लाइन ट्रिपिङको समस्या सामान्य अवस्थाभन्दा केही बढ़ी हुन सक्ने केन्द्रले ग्राहकलाई जानकारी गराएको छ। वर्षायाममा चट्याङ पर्ने क्रम बढ़ेकोले पनि विद्युत लाइनमा समेत प्रत्यक्ष असर पर्ने गरेको केन्द्रले जनाएको छ। विद्युत आपूर्तिमा देखिएको समस्याबाट ग्राहकमा पर्न गएको असुविधाप्रति वितरण केन्द्रले क्षमा याचना गरेको छ। लमजुङको सुन्दर बजार नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गामा निर्माण गरिएका अस्थायी तथा स्थायी संरचना हटाउन सम्बन्धित व्यक्ति तथा संघ संस्थालाई निर्देशन दिएको छ। नगरपालिकाले स्थानीय सरकार संचालन ऐन 2074 बमोजिम सार्वजनिक ऐलानी पर्ती गौचरण खर्क कुलो राजकुलो भीरपाखो वन खोला नदी तथा खोल्सा लगायत नगरपालिकाको क्षेत्राधिकारमा पर्ने जग्गाको खोजी तथा संरक्षण गर्ने क्रममा संरचना हटाउन सूचना जारी गरेको हो। नगरपालिकाका अनुसार यसअघि गत साउन 29 गते जारी सूचना अनुसार पहिलो चरणमा उडा नम्बर 9 स्थित सिउडी बार चोक आसपासको सरकारी तथा सार्वजनिक पहिचान भएका जग्गामा व्यक्ति वा संघ संस्थाले व्यक्तिगत वा व्यावसायिक प्रयोजनका लागि निर्माण गरी भोगचलन गरिरहेका संरचना हटाउने कार्य शुरू भइसकेको छ। यसैगरी सार्वजनिक जग्गा खोजी तथा संरक्षण समितिले छानबिनको क्रममा उडा नम्बर 6 र 7 तथा 8 र 9 रेखांकन गरिएका अस्थायी तथा स्थायी संरचना पनि हटाउन नगरपालिकाले भनेको छ। नगरपालिकाले सूचना प्रकाशित भएको मितिले 35 दिनभित्र त्यस्ता संरचना हटाउन सम्बन्धित सबैलाई आग्रह गरेको छ। तोकिएको अवधिभित्र संरचना नहटाइएको पाइएमा नियम अनुसार कार्यवाही प्रक्रिया अघि बढ़ाइने नगरपालिकाले जनाएको छ। नगर प्रमुख कृष्ण प्रसाद कोइरालाद्वारा जारी सूचनामा सार्वजनिक जग्गाको संरक्षण तथा व्यवस्थापनका लागि नगरपालिकाले प्रक्रिया अघि बढ़ाएको उल्लेख छ। नेपाली कांग्रेसका नेता तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सक्रिय राजनीतिबाट अलग हुने घोषणा गर्नुभएको छ। कंग्रेसको 15 महाधिवेशनमा कुनै पनि पदमा प्रतिस्पर्धा नगर्ने घोषणा गर्दै उहाँले युवालाई नेतृत्वमा अघि बढ़ाउन आफू सक्रिय पदको प्रतिस्पर्धाबाट पछि हट्ने बताउनु भएको हो। कंग्रेस नवलपुरको पार्टी कार्यालयमा शुक्रबार पत्रकार सम्मेलन गर्दै नेपालीले लामो समय पार्टी राजनीतिमा सक्रिय भूमिका निर्वाह गरिसकेको र अब युवालाई नेतृत्वमा अघि बढ़ाउनुपर्ने बताउनुभयो। नेपालीले कंग्रेसमा 55 वर्ष सक्रिय राजनीति गर्नुभएको छ। उहाँ गण्डकी प्रदेशका पहिलो मुख्यमन्त्री समेत हुनुहुन्छ। साबिक नवलपरासीमा उहाँले कंग्रेस जिल्ला सभापतिको जिम्मेवारी 4 कार्यकाल सम्हाल्नु भएको थियो भने कंग्रेसको केन्द्रीय सदस्य दुई कार्यकाल निर्वाचित हुनुभएको थियो। आफू पदको प्रतिस्पर्धाबाट अलग भए पनि पार्टीप्रतिको भूमिका र जिम्मेवारी भने निरन्तर रहने नेपालीले बताउनु भएको छ। रेडियो चौतारी 91.4 मेगाहर्ज हाम्रो वेबसाइट www.chautari.com हाम्रो पात्र एप र रेडियो चौतारीको फेसबुक पेजमा तपाईँ सुन्दै हुनुहुन्छ बिहान 6:30 बजेबाट प्रसारित चौतारी खबर। अब पालो भएको छ छोटो व्यापारिक विश्रामको।
3: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
4: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
3: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
4: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
3: ल त, म पनि त्यतै जाने भए।
2: बुढाथोकी ब्रदर्स सप्लायर सिउडी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अण्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढाथोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउडी बार लमजुङ, प्रोप्राइटर हरेकृष्ण बुढाथोकी।
5: सम्पर्क मोबाइल नम्बर 98565-41141 र 98636-52615।
6: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
7: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
8: के तपाईँको बोलेरो जीप तथा अन्य सवारी साधनमा समस्या आएको छ? यदि आएको छ भने अब चिन्ता नगर्नुहोस्। बेसी सहर नगरपालिका 8 सेरा बजार कारागार नजिकै रहेको साई अटो वर्कसपमा दक्ष मेकानिक तथा टेक्निसियन द्वारा महिन्द्रा तथा सुजुकी कम्पनीका बोलेरो जीप लगायत विभिन्न सवारी साधनका पार्ट पुर्जाहरू उपलब्ध हुनुका साथै मर्मत सम्भार तथा सर्भिसिङ गरिन्छ।
9: त्यसैले पार्ट पुर्जा किन्नुहोस् वा सवारी साधनको मर्मत तथा सर्भिसिङ गर्न एक पटक अवश्य आउनुहोस् साई अटो वर्कसप।
8: देशी सहर नगरपालिका 8 सेवा बजार कारागार नजिकै।
2: प्रोप्राइटर सुरेश प्रधान, मोबाइल नम्बर 98565-45090। तपाईँको सवारी हाम्रो जिम्मेवारी।
10: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वाह, कफी मात्रै कि खाना खाजा पनि छ। थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
11: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
2: प्रोप्राइटर टेकजङ गुरुङ, नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङे चौतारा। सम्पर्क फोन नम्बर 0665-520-903, मोबाइल नम्बर 98461-80025।
12: दाई, पैसा त टन्नै कमाएर ल्याउनु भयो क्या रे?
13: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजानी गरी फर्किएको नि बहिनी।
12: अब के गर्नुहुन्छ त दाई?
13: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
12: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो! म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
3: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट: यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओरामे, लमजुङ, प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 98560-45401 र 98261-73-7799।
0: विश्रामपछि चौतारी खबरमा पुनः स्वागत छ। अब बाँकी समाचार। रसुवा र नुवाकोटको भोटेकोशी र त्रिशुली नदी तटीय क्षेत्रमा आएको बाढ़ीबाट प्रभावितका लागि लमजुङको भोटेओडार स्थित समोता तमु समाजले 2,03,55 रूपियाँ सहयोग गरेको छ। समाजले गत भदौ 10 गते आएको विनाशकारी बाढ़ीबाट भएको मानवीय तथा जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै असोज 2 गते प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा उक्त रकम जम्मा गरेको हो। रकम कृषि विकास बैंक लमजुङ भोटेउडार शाखा मार्फत कोषमा जम्मा गरिएको समाजले जनाएको छ। समाजले बाढ़ीमा परि ज्यान गुमाएका प्रति श्रद्धांजलि अर्पण गर्दै सम्पर्कविहीन भएकाहरूको सकुशल सम्पर्कमा आउने कामना गरेको छ। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घरबारविहीन तथा प्रभावित परिवारप्रति समाजले समवेदना व्यक्त गरेको छ। नेपाल चीन उत्तरी कोरोला नाकाबाट पहिलो पटक भेडा च्यांग्रा भित्रन थालेका छन्। लुमान्थाङ 4 नुचेङ स्थित क्वारेन्टाइन चेकपोस्टका अनुसार कोरोला नाकाबाट 4 हुल भेडा च्यांग्रा नेपाल भित्रिएको हो। गत वर्षको भदौ 31 गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको यस नाकादेखि नेपाल चीन उत्तरी कोरोला नाकाबाट कानूनी प्रावधान अनुसार तिब्बतबाट भिडा च्यांग्रा नेपाल भित्रन थालेका हुन्। पशु क्वारेन्टाइन कार्यालय पोखराका प्रमुख एवं वरिष्ठ पशु चिकित्सक गणेश केसीका अनुसार भदौ 31 गतेदेखि लगातार 3 दिनसम्म कोरोला नाका हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतबाट 4 लटमा 419 भिडा च्यांग्रा नेपाल भित्रिएका हुन्। वरिष्ठ पशु चिकित्सक डाक्टर केसीले भदौ 31 गते च्यांग्रा 155, असोज 1 गते 118 च्यांग्रा र भिडा 46 तथा असोज 2 गते च्यांग्रा 100 कोरोला नाकाबाट नेपाल भित्रिएको जानकारी दिनुभयो। चीनको सुशासित क्षेत्र तिब्बतबाट खरिद गरी उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाका जनप्रतिनिधि र स्थानीय व्यापारीले पशुपालन प्रयोजनार्थ भेडा च्यांग्रा नेपाल भित्राएको पशु क्वारेन्टाइन कार्यालय पोखराका प्रमुख एवं वरिष्ठ पशु चिकित्सक गणेश केसीको भनाइ छ। पोखरा कार्यालय अन्तर्गत पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र कोरोला नाकामा 2 पशु क्वारेन्टाइन रहेको उहाँले बताउनुभयो। क्वारेन्टाइन ऐन अनुसार कुनै एक देशबाट नेपालमा पशु खरिद गरी नेपालमा ल्याउन चाहेमा कार्यालयको चेकपोस्टको कार्यालय अन्तर्गतको चेकपोस्ट वा क्वारेन्टाइन कार्यालयमा पशु निरोगिताको स्वास्थ्य प्रमाण तथा खोप लगाएको विवरण 7 दिन अगावै पूर्व जानकारी गराइनुपर्ने प्रावधान रहेको छ। यही असोज 8 गते अर्थात आउँदो बिहिबारदेखि 5 दिनसम्म नेपालमा ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ। त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद डाक्टर विनोद पोखरेलले असोज 8 देखि 12 गतेसम्म पूर्वदेखि पश्चिमसम्ममा भीषण वर्षा हुन सक्ने भन्दै किसान र सर्वसाधारणलाई सतर्कता अपनाउन आह्वान गर्नुभएको छ। यस्तै मौसम तथा पर्यावरणविद उज्जवल उपाध्यायले पनि बंगालको खाड़ी र अण्डमान सागरका बीचमा तीव्र गतिमा विकसित भइरहेको न्यूनतापीय प्रणाली अब केही दिनमा चक्रवाती आदिमा परिणत हुने सम्भावना बढ़ेको उल्लेख गर्नुभएको छ। सामाजिक सञ्जालमा लेख्दै उहाँले आदिमा परिणत भएको त्यसको नाम अर्णव हुने र यसको प्रभाव नेपालमा असोजको 8 र 9 र 10 गते पर्ने उल्लेख गर्नुभएको छ। यी तीन दिन सुदूरपश्चिम प्रदेश बाहेकका क्षेत्रमा लामो दूरीको यात्रा स्थगन गर्नु उपयुक्त हुने भन्दै उहाँले वर्षाको तीव्रता कति हुने भन्ने बारे अझै प्रश्नसँग निर्केल हुन बाँकी रहेको उल्लेख गर्नुभएको छ। मौसमविदहरूको अनुसार अनुमान र सुझावपछि सामाजिक सञ्जालमा चर्चा चलिएको हो। यसबीच सरकारी निकाय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले भने अवस्था पूर्ण स्पष्ट भइ नसकेको जनाएको छ। महाशाखाका अनुसार यो प्रणाली नेपालबाट निकै टाढा छ। यद्यपि असोज 6 गते पूर्वबाट यसको आंशिक प्रभाव शुरू भई हप्ताको अन्त्यतिर कोशी मधेश र बागमती प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने महाशाखाको साप्ताहिक बुलेटिनमा उल्लेख छ। मौसमविदहरूका अनुसार यो प्रणालीका कारण पहाड़ र हिमाल भन्दा मध्य नेपालका तराई तथा काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना बढ़ी छ। प्रणालीको दिशा अझै परिमार्जन हुन सक्ने भएकोले अफवाहको पछि नलागी आफ्नो पछिल्लो सूचनामा ध्यान दिन महाशाखाले आग्रह गरेको छ। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। लमजुङमा दीपावली सहित संविधान दिवस मनाइयो। युवा संघद्वारा प्रदेश अस्पतालमा उपचाररत बिरामीलाई फलफूल प्रदान। लमजुङमा विद्युत लाइन ट्रिपिङको समस्या अझै केही समय बढ़न सक्ने। लामो दूरीका कारण 33 केवी लाइनमा समेत अवरूद्ध। सार्वजनिक तथा सरकारी जग्गामा निर्माण गरिएका संरचना हटाउन सुन्दर बजार नगरपालिकाको निर्देशन। सिउडीबार क्षेत्रमा संरचना हटाउने कार्य शुरू। गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलद्वारा सक्रिय राजनीतिबाट अलग हुने घोषणा। 15 महाधिवेशनमा कुनै पनि पदमा प्रतिस्पर्धा नगर्ने। र आउँदो बिहिबारदेखि नेपालमा ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा। अफवाहको पछि नलागी आधिकारिक सूचनामा ध्यान दिन महाशाखाको आग्रह। हवस् त यिनै समाचार सहित बिहान 6:30 बजेबाट प्रसारित चौतारी खबर अहिलेलाई सकिएको छ। प्राविधिक सहकर्मी प्रमोद अधिकारीलाई धन्यवाद दिँदै समाचार कक्षबाट म पनि विदा हुन्छु। रेडियो चौतारी 91.4 MHz, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्रो एपमा रेडियो चौतारी सुन्दै गर्नुहोस्। नमस्कार।
14: तपाईँ अहिले सुन्दै हुनुहुन्छ शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
15: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
16: बुबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न। सबै सामान एउटै ठाउँमा पाइन्छ।
15: ए हो र, के पाइन्छ?
16: घरायसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
17: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एण्ड फर्निसिङ सेन्टरमा घरायची तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, कुर्सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
18: नोट, कामाक्षा फर्निचरमा दशैं तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
19: अहिले बिहानको 7 बज्यो।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
2: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
1: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नु पर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
2: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
1: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
2: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
1: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
2: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
3: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भरपर्दो प्रविधिको साथी।
2: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98565 7383, स्थान लुम्बिनी कम्प्युटर, बेस्ट सहर लमजुङ।

रक्षा म्यूजिक प्राली हाम्रो अफिसियल यूट्यूब चैनल सब्सक्राइब गर्न भने नबिर्सनु होला। हाम्रा सेवाहरू कुनै पनि गीतको उत्पादन तथा वितरण, अडियो भिडियो निर्माण, जुनसुकै गीतलाई बजार व्यवस्थापन, कुनै पनि गीतको रेकर्डिङ रिपोर्ट, सुटिङ रिपोर्ट बनाउनु परेमा कुनै पनि गीतलाई टेलिभिजन तथा अनलाइन प्रमोशन, गीत संगीत सम्बन्धी सम्पूर्ण सेवा, जुनसुकै गीत संगीतलाई युट्युबमा राख्नु परेमा हाम्रो आफ्नै युट्युब च्यानल, नयाँ कलाकारहरूको लागि विशेष सहुलियत, सम्पर्क रक्षा म्युजिक प्राली पुतलेश्वर काठमाडौँ नेपाल, मोबाइल नम्बर 98511 68477, 98182356।

0: तपाईँको बोलेरो जीप तथा अन्य सवारी साधनमा समस्या आएको छ? यदि आएको छ भने अब चिन्ता नगर्नुहोस्। बेसी सहर नगरपालिका 8 सेरा बजार कारागार नजिकै रहेको साई अटो वर्कसपमा दक्ष मेकानिक तथा टेक्निसियनद्वारा महिन्द्रा तथा सुजुकी कम्पनीका बोलेरो जीप लगायत विभिन्न सवारी साधनका पार्ट पुर्जाहरू उपलब्ध हुनुका साथै मर्मत सम्भार तथा सर्भिसिङ गरिन्छ।
1: त्यसैले पार्ट पुर्जा किन्नुहोस् वा सवारी साधनको मर्मत तथा सर्भिसिङ गर्न एकपटक अवश्य आउनुहोस् साई अटो वर्कसप।
0: बेसी सहर नगरपालिका 8 सेरा बजार कारागार नजिकै।
2: प्रोप्राइटर सुरेश प्रधान, मोबाइल नम्बर 9856045090। तपाईँको सवारी हाम्रो जिम्मेवारी।
3: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
4: जापान ट्राई होइन स्योर गरौ।
5: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
4: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
5: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
3: लमजुङ एजुकेशन सेन्टर, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, रेडियो चौतारी भएको भवन।
6: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 066-590-2900, मोबाइल नम्बर 9856602900।
7: के तपाईँ मादलको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रै लमजुङ बेसी सहर 8 ओह्रालोमा रहेको अनुष्का मादल पसलमा आउनुहोस्।
8: स्वरको साथ लयको मन, यहाँ बिहे पर्व भजन कीर्तन स्कुलका लागि आवश्यक सबै प्रकारका मादल, बाँसुरी, डमरू, खैजुरी, गिटार लगायत परम्परागत तथा आधुनिक वाद्य वादनका सामग्री पाइनुका साथै मर्मत पनि गरिन्छ। सस्तो र सुपथ मूल्यमा एकदमै राम्रो आवाज भएको टिकाउ र गुणस्तरीय वाद्य वादनको सामग्रीका लागि सम्झनुहोस् अनुष्का मादल पसल, राम्रो मादलको भर पर्दो ठाउँ। सम्पर्क फोन नम्बर 9840223051। पुनश अनुष्का मादल पसलको राइनस नगरपालिका 8 हरबोर्डमा पनि शाखा रहेको जानकारी गराइन्छ।

0: तपाईको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
1: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
0: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नु पर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
1: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
0: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
1: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
0: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
1: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
2: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भरपर्दो प्रविधिको साथी।
1: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 9856045783, स्थान लुम्बिनी कम्प्युटर प्रेस्टहर, लमजुङ।
3: सुन्ताली र मेरो बिहे हुँदैछ, यसो फोटो भिडियो खिचाउनु पर्ने थियो, कता जाने के गर्ने? म त अलमलमै परे, के गर्ने होला?
4: कुनामा पनि खेपो फेर गरेको ढुमस।
3: खड्काजी पनि क्या कुरा गर्नुहुन्छ, राम्रो फोटो भएन भने मलाई सुन्तालीले मार्छ फेरि। लौ न, यसो केही उपाय दिनु पर्यो।
4: बुद्ध डिजिटल छँदै छ नि, झिगे खोला होला कि कम्प्लेक्सको ठिक अगाडि बुद्ध डिजिटलमा राम्रो राम्रो फोटो भिडियो खिचाइन्छ नि।
5: हाम्रा सेवाहरू: प्रमाण पत्र, सम्मान पत्र, खादा, ब्याज, मायाको चिनो, भिजिटिङ कार्ड, फोटो प्रिन्ट, फोटो फ्रेम, विद्यालय तथा संघ संस्थाका परिचय पत्र तयार पारिनुका साथै शुभ विवाह लगायत अन्य शुभ कार्यको फोटो तथा भिडियो उच्च गुणस्तरमा खिचिन्छ। बुद्ध डिजिटल फोटो स्टुडियो, बेसीसह नगरपालिका 8, झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि, लमजुङ। सम्पर्क नम्बर 9856046463।
6: नोट: सेरा चोक भित्रपट्टि रहेको बुद्ध डिजिटल फोटो स्टुडियो हाल झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि रहेको घरमा सरेको जानकारी गराउँदछौ।
0: सुन्नुहोस् न दाई, म केही दिन बेसी सहरमा बस्नु पर्ने भयो, कुन होटेलमा बस्ने होला?
7: त्यसको लागि त गलेगाउँ होटल छ नि।
8: शान्त वातावरणमा सर्वसुलभ मूल्यमा सामान्य कोठादेखि अट्याच बाथरूम सहितका कोठाहरूमा तातो र चिसो पानीको व्यवस्था सहित उपलब्ध छ नि।
0: म त अलि लामो समयसम्म बस्नु पर्ने हुन सक्छ, त्यसको लागि केही छुटको व्यवस्था त होला नि है?
8: हो नि, लामो समय बस्नेहरूको लागि विशेष छुटको व्यवस्था छ, साथै दैनिक खाना खानेहरूको लागि पनि विशेष सहुलियतको व्यवस्था रहेको छ।
2: हजुर, हामी कहाँ शान्त वातावरणमा पर्याप्त सवारी पार्किङको साथ अर्ग्यानिक खाना र आरामदायी बासको व्यवस्था रहेको छ। लामो समय बस्नुपर्ने पाहुनाहरूको लागि विशेष सहुलियत रहेको पनि जानकारी गराइन्छ।
0: स्वादिष्ट स्वस्थकर खाना, हाई स्पिडको इन्टरनेट, वाइफाई तथा शान्त वातावरणमा बास बस्नका लागि उत्कृष्ट गन्तव्य घरिगाउँ होटल, विशेषहर 8, लक्ष्मीनारायण पुस्तकालयबाट भित्रपट्टि। प्रोप्राइटर ओम प्रकाश गुरुङ, सम्पर्क फोन नम्बर 9849993347।

0: सुनिता आ गर त
1: भोके मेरो दास सबै किराले खाको छ
0: गर न के आ गर म हेर्छु
2: आ
0: छी कस्तो गनाको दात माझ्दैन हो
1: ठुलो स्वरमा नकराउन मलाई लाज लाग्छ के
0: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न दात सम्बन्धी सबै समस्याको उपचार गरिन्छ भूपुस्तनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने दाँतको भिडियो एक्सरे गर्ने वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने दाँत निकाल्ने नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ
3: नोट यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ
4: भूपुसैनिक डेन्टल होम प्राली बेसीसर नगरपालिका 8 सेरा ओरालो लन्जुङ
5: प्रोप्राइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी
4: सम्पर्क फोन नम्बर 066-521-429 मोबाइल नम्बर 98414-84-440
6: तपाईँको नाम नै नबिर्स काम नै नबिर्स मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो
7: ल भन न तिमीलाई के समस्या पर्यो त्यस्तो
6: सुन्नुहोस् न घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नु पर्ने साथै अफिसको लागि प्रिन्टर स्मार्ट बोर्ड नेटवर्किङ आइटी समाधान चाहिएको थियो त्यसैको लागि कहाँ जाने होला केही मेलोमेसै पाइन
7: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न
6: तपाईँ पनि ठट्टा गर्नुहुन्छ त्यति समस्याको लागि लम्जुङदेखि लुम्बिनी जानु पर्ने म
7: तिमी पनि साह्रै लाठी छौ गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले हाम्रै लम्जुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि
6: ए हो र अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ
7: ल सुन त्यहाँ त कम्प्युटर ल्यापटप प्रिन्टर सिसिटिभी स्मार्ट बोर्ड कम्प्युटर एसेसरिज बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि
8: हजुर प्रविधि तपाईँको हातमा भरोसा हाम्रो साथमा लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भर पर्दो प्रविधिको साथी
7: प्रोप्राइटर कृष्ण भूषाल सम्पर्क नम्बर 98560-45783 स्थान लुम्बिनी कम्प्युटर विश्वहर लम्जुङ

0: तपाईको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
1: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
0: सुन्नुहोस् न, घर तथा कार्यालयमा सीसीटीभी जडान गर्नु पर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आईटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलो मेसै पाइन।
1: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
0: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
1: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
0: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
1: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सीसीटीभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
2: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भर पर्दो प्रविधिको साथी।
1: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98560 45 783, स्थान लुम्बिनी कम्प्युटर शहर लम्जो।
3: मारे म त सुन्ताली र मेरो बिहे हुँदै छ, यसो फोटो भिडियो खिचाउनु पर्ने थियो। कता जाने, के गर्ने? म त अलमलमै परे, के गर्ने होला?
4: सानो कुनामा पनि के को फिर गरेको धुमस?
3: खर्काजी पनि क्या कुरा गर्नुहुन्छ, राम्रो फोटो भएन भने मलाई सुन्तालीले मार्छ फेरि। लौ न, यसो केही उपाय दिनु पर्यो।
4: बुद्ध डिजिटल छँदै छ नि, झिगे खोला होला कि कम्प्लेक्सको ठिक अगाडि बुद्ध डिजिटलमा राम्रो राम्रो फोटो भिडियो खिचाइन्छ नि।
5: हाम्रा सेवाहरू: प्रमाण पत्र, सम्मान पत्र, खादा, ब्याज, मायाको चिनो, भिजिटिङ कार्ड, फोटो प्रिन्ट, फोटो फ्रेम, विद्यालय तथा संघ संस्थाका परिचय पत्र तयार पारिनुका साथै शुभ विवाह लगायत अन्य शुभ कार्यको फोटो तथा भिडियो उच्च गुणस्तरमा खिचिन्छ। बुद्ध डिजिटल फोटो स्टुडियो, बेसीसहर नगरपालिका 8, झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि, लम्जुङ। सम्पर्क नम्बर 98560 46 466।
6: नोट: सेरा चोक भित्रपट्टि रहेको बुद्ध डिजिटल फोटो स्टुडियो हाल झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि रहेको घरमा सरेको जानकारी गराउँदछौ।
7: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
8: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
7: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 13 सिबिएस तथा ब्यू भिजन भण्डार सञ्चालन गर्नु भएको छ त, त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
6: हाम्रा सेवाहरू: हामी कहाँ सिजन अनुसारका तरकारी, फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
7: सिबिएस तथा बिउबिजन भण्डार, बेसी सहर नगरपालिका 8 13 लम्सुङ। प्रोप्राइटर सृजना श्रेष्ठ।
6: सम्पर्क नम्बर 98462 18202 र 98403 19789।
7: सिबिएस तथा बिउबिजन भण्डार, बेसी सहर नगरपालिका 8 13 लम्सुङ।
6: नोट: सबै किसिमका धान, मकै तथा तरकारीका बिउहरू पाइन्छ।

0: अर्जुन यार मीठो अर्गानिक कफी कहाँ पाइन्छ नि? बेसी शहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्गानिक कफी र अरू प्रकारका कफी पाइन्छ। कफी मात्रै कि खाना खाजा पनि छ, पकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
1: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
2: प्रोप्राइटर टेकजङ गुरुङ। नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका स्टाफ, मनाङ्गे चौतारा। सम्पर्क फोन नम्बर 0665520903, मोबाइल नम्बर 98461080025।
3: साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
4: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र?
3: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
4: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल। अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
3: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
4: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
3: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै। प्रोप्राइटर मदिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 0665520435, 0665520475, मोबाइल नम्बर 98560445735।
4: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
5: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
4: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका आठ तेह्रमा सिबिएस तथा ब्यू भिजन भण्डार सञ्चालन गर्नु भएको छ त, त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
5: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
4: सिबिएस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका आठ तेह्र लमजुङ। प्रोप्राइटर सृजना श्रेष्ठ।
5: सम्पर्क नम्बर 98462018202 र 98403979799।
4: सिबिएस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका आठ तेह्र लमजुङ।
5: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
6: खाना पालो छैन हतार नै र
7: हो आजु निवाने भिजी तारे मुई पिमा मिमानी मार्बलरी प्रिमा बिरा बेसी सर मुबा गंगा आर्ट ग्यालरी या म आछु
6: नै याम भिर तयार तडी भा तारे नासर बजार लम्बी मु मेडल कप ट्रफी प्रमाण पत्र ब्यानर को बनेल पर्दी भिर या म मैलो फारे तारे प्रे याम सेदी
7: स गंगा आर्ट ग्यालरी तो बनेर आछु
6: तर नि मार्बल र फ्रिवा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम्रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर कटिम लम्रो छल असी ब्याज दे माया चिनो भनेम्रो
7: तैले भनेको मैले सबै बुझ्यो कान्छा। गंगा आर्टमा के पाइन्छ भनेर एकपटक तैले सबै भन्देऊ त नेपाली भाषामै।
8: बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट, फ्लेक्स प्रिन्ट, साइन बोर्ड, होर्डिङ बोर्ड, लाइट बोर्ड, ब्यानर, फोटो प्रिन्ट, स्टिकर कटिङ, कप प्रिन्ट, ब्याज प्रिन्ट, टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिनो, प्रमाण पत्र, मेडल र ट्रफी पनि बनाइन्छ।
9: साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ते लेखन आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ।
10: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमसुङ प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे। सम्पर्क फोन नम्बर 06651337 मोबाइल नम्बर 98462646648 र 98463018।

0: भोलि पार्टी छ, कपाल भने यस्तो बिग्रेको।
1: ल टेन्सन किन, हाम्रै बेसी शहरमा बार्बर सप छँदैछ नि।
0: बार्बर सप लेडिजको लागि पनि
1: हो? बार्बर सप स्मार्ट लुक चाहिँदा होस् या लेटेस्ट स्टाइलमा हेयर कटिङ, हाइलाइटिङ, स्ट्रेटनिङ सबै सेवा एक्सपर्ट बार्बरको हातबाट।
2: हजुर, हामी कहाँ लेडिज तथा जेन्ट्सको लेटेस्ट स्टाइलमा हेयर कटिङ, हेयर कलरिङ, स्ट्रेटनिङ लगायत सम्पूर्ण सेवाहरू उपलब्ध

0: 031-8613-915.
1: तपाईको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
2: ल भन न तिमीलाई के समस्या पर्यो त्यस्तो?
1: सुन्नुहोस् न, घर तथा कार्यालयमा सीसीटीभी जडान गर्नु पर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आईटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
2: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
1: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
2: तिमी पनि साह्रै लाटी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
1: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
2: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सीसीटीभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
3: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भरपर्दो प्रविधिको साथी।
2: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98-560-45-783, स्थान लुम्बिनी कम्प्युटर शहर लमजुङ।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
5: आइ मारे म त सुन्ताली र मेरो बिहे हुँदैछ, यसो फोटो भिडियो खिचाउनु पर्ने थियो, कता जाने के गर्ने? म त अलमलमै परे, के गर्ने होला?
6: कुनामा पनि के पो पिर गरेको ढुमस।
5: आई खर्काजी पनि के कुरा गर्नुहुन्छ, राम्रो फोटो भएन भने मलाई सुन्तालीले मार्छ फेरि। लौ न, यसो केही उपाय दिनु पर्यो।
6: बुद्ध डिजिटल छँदै छ नि, झिगे खोला होला कि कप्लेसको ठिक अगाडि बुद्ध डिजिटलमा राम्रो राम्रो फोटो भिडियो खिचाइन्छ नि।
7: हाम्रा सेवाहरू प्रमाण पत्र, सम्मान पत्र, खादा, ब्याच, मायाको चिनो, भिजिटिङ कार्ड, फोटो प्रिन्ट, फोटो फ्रेम, विद्यालय तथा संस्थाका परिचय पत्र तयार पारिनुका साथै शुभ विवाह लगायत अन्य शुभ कार्यको फोटो तथा भिडियो उच्च गुणस्तरमा खिचिन्छ। बुद्ध डिजिटल फोटो स्टुडियो, बेसी सहर नगरपालिका 8, झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि लमजुङ। सम्पर्क नम्बर 98-560-46-466।
8: नोट, सेरा चोक भित्रपट्टि रहेको बुद्ध डिजिटल फोटो स्टुडियो हाल झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि रहेको घरमा सरेको जानकारी गराउँदछौ।

0: ए कान्छा, कहाँ हिँडिस्यो ती बिहानी?
1: के गर्नु र दाई, घर बनाउन थालेको छु नि।
0: सिमेन्ट, रड, इँटा किन्न बजारतिर जान लागेको।
1: त्यसो भए
0: कहाँबाट सामान किन्ने विचार छ?
1: त्यही त अलमलमा छु,
0: सस्तो पाए जहाँबाट ल्याउँदा पनि हुन्छ कि भनेर सोच्दै थिएँ।
1: ए कान्छा, घर भनेको जिन्दगी भरका लागि बनाउने हो, सस्तो मात्र हेरेर हुन्छ र? निर्माण सामग्री गुणस्तरीय र भर पर्दो हुनुपर्छ नि।
0: हो र दाई, त्यसो भए कहाँ पाइन्छ त राम्रो सामान?
1: किन नपाउनु?
0: थानीमै निर्माण हार्डवेयर छ नि,
1: त्यहाँ सिमेन्ट, रड, इँटा लगायत घर निर्माणका आवश्यक सामग्रीहरू पाइन्छन्।
0: साँच्चै सामानको गुणस्तर कस्तो छ त?
1: भर पर्दो, गुणस्तरीय र विश्वसनीय।
0: घर निर्माणमा प्रयोग हुने सामग्री छान्दा ढुक्क भएर किन्न सकिने ठाउँ हो थानीमै निर्माण हार्डवेयर।
2: विश्वसहर नगरपालिका साथ मर्सेन्जी क्याम्पस जाने बाटो नजिकै रहेको थानीमाई हार्डवेयरमा गुणस्तरीय रड, सिमेन्ट, इँटा, ढुङ्गा, बालुवा, गिटी लगायत निर्माणका सम्पूर्ण सामान सुपथ मूल्यमा पाइन्छ।
3: प्रोपाइटर शम्भुलाल श्रेष्ठ र सूर्यभक्त श्रेष्ठ, विश्वसहर नगरपालिका साथ क्याम्पस रोड लमजुङ, मोबाइल नम्बर 98461 27939 र 98460 86908।
4: छोरी, आज बजार जाँदा कहाँ खाना खाने हो त?
5: आमा, सिरा बजारको दैलो लज एन्ड रेस्टुरेन्ट जाउँ न, त्यहाँ सस्तोमा भेज खाना, चिकन खाना, मटन खाना र बच्चाहरूका लागि पनि विशेष खाना पनि पाइन्छ, अनि खाजा पनि राम्रो छ रे नि।
4: हो आमा, रु 450 को खाजा सेट 20 जनालाई पुग्ने गोर्खा बियर र टुबोर पनि एमआरपी नै पाइन्छ।
6: लमजुङको सेरा बजारमा रहेको यस दैलो लज एन्ड रेस्टुरेन्टमा सस्तोमा कफी, सस्तोमा खाना, बच्चाहरूका लागि खाना, बेसी सहरकै सस्तो खाना, भेज खाना, चिकन खाना, मटन खाना सुपथ मूल्यमा पाइन्छ। गोर्खा बियर र टुबर्क बियर एमआरपीको रेटमा पाइनुका साथै रु 450 चलेको खाजा सेट 2-3 जनालाई पुग्ने गरी सुविधा रहेको छ। प्रोपाइटर विशाल श्रेष्ठ, दैलो लज एन्ड रेस्टुरेन्ट, बेसी सहर नगरपालिका 8, सेरा बजार कामाक्षी फर्निचरको आडेमा। सम्पर्क फोन नम्बर 0665208333, मोबाइल नम्बर 98141 20 379।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: के तपाईँ मादलको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रै लमजुङ बेसी सहर 8-13 ओह्रालोमा रहेको अनुष्का मादल पसलमा आउनुहोस्।
2: स्वरको साथ लयको मान, यहाँ बिहे, पर्व, भजन कीर्तन, स्कूलका लागि आवश्यक सबै प्रकारका मादल, बाँसुरी, डमरू, खैजुरी, गिटार लगायत परम्परागत तथा आधुनिक वाद्य वादनका सामग्री पाइनुका साथै मर्मत पनि गरिन्छ। सस्तो र सुपथ मूल्यमा एकदमै राम्रो आवाज भएको टिकाउ र गुणस्तरीय वाद्य वादनको सामग्रीका लागि सम्झनुहोस् अनुष्का मादल पसल, राम्रो मादलको भर पर्दो ठाउँ। सम्पर्क फोन नम्बर 9840223051। पुनश अनुष्का मादल पसलको राइनस नगरपालिका 8 हरवा बोर्डमा पनि शाखा रहेको जानकारी गराइन्छ।
3: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
4: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
3: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
4: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
3: ल त, म पनि त्यतै जाने भएँ।
2: बुढा थोकी ब्रदर्स सप्लायर्स सिउडी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर्स सप्लायर्स सुन्दर बजार नगरपालिका 9 सिउडी बार लमजुङ, प्रोपाइटर हरिकृष्ण बुढा थोकी।
5: सम्पर्क मोबाइल नम्बर 9856045141 र 9863526615।
6: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
7: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, भरपर्दो सेवा।
8: के तपाईँको बोलेरो जीप तथा अन्य सवारी साधनमा समस्या आएको छ? यदि आएको छ भने अब चिन्ता नगर्नुहोस्। बेसी सहर नगरपालिका 8 पेरा बजार कारागार नजिकै रहेको साई अटो वर्कसपमा दक्ष मेकानिक तथा टेक्निसियन द्वारा महिन्द्रा तथा सुजुकी कम्पनीका बोलेरो जीप लगायत विभिन्न सवारी साधनका पार्ट पुर्जाहरू उपलब्ध हुनुका साथै मर्मत सम्भार तथा सर्भिसिङ गरिन्छ।
9: त्यसैले पार्ट पुर्जा किन्नुहोस् वा सवारी साधनको मर्मत तथा सर्भिसिङ गर्न एकपटक अवश्य आउनुहोस् साई अटो वर्कसप।
8: बेसी सहर नगरपालिका 8 सेवा बजार कारागार नजिकै।
2: प्रोपाइटर सुरेश प्रधान, मोबाइल नम्बर 9856045090। तपाईँको सवारी हाम्रो जिम्मेवारी।
3: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
1: नमस्ते थकाली किचन एन्ड कप बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
2: प्रोपाइटर टेकजङ गुरुङ, नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङे चौतारा। सम्पर्क फोन नम्बर 0665209003, मोबाइल नम्बर 9841680025।
10: दाइ, पैसा त जम्मै कमाएर ल्याउने भयो क्या रे?
11: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी।
10: अब के गर्नुहुन्छ त दाइ?
11: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
10: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
12: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुंगुरको दाना, बुंगुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुंगुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स देशी सहर नगरपालिका 8 सेरा ओरामे लमजुङ प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 98560454401 र 98261737799।
13: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
14: बोबा, देशी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउन। सबै सामान एउटै ठाउँमा पाइन्छ।
13: ए हो र, के पाइन्छ?
14: घरायसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
15: बेसी सहर सेरा बजारमा रहेको कामक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
12: नोट, कामक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
15: कामक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोपाइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 98465424 र 98467915।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
2: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
1: सुन्नुहोस् न, घर तथा कार्यालयमा सीसीटीभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आईटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
2: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
1: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
2: तिमी पनि साह्रै लाटी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
1: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
2: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सीसीटीभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
3: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भर पर्दो प्रविधिको साथी।
2: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98560 45783, स्थान लुम्बिनी कम्प्युटर, पेशहर लमजुङ।

0: तपाईको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
1: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
0: सुन्नुहोस् न, घर तथा कार्यालयमा सीसीटीभी जडान गर्नु पर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आईटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला, केही मेलोमेसै पाइन।
1: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
0: तपाईँ पनि ठट्टा गर्नुहुन्छ, त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
1: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
0: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
1: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सीसीटीभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
2: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भरपर्दो प्रविधिको साथी।
1: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 9856045783, स्थान लुम्बिनी कम्प्युटर बेसहर लमजुङ।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
4: मारे म त सुन्ताली र मेरो बिहे हुँदैछ, यसो फोटो भिडियो खिचाउनु पर्ने थियो, कता जाने के गर्ने, म त अलमलमै परे, के गर्ने होला?
5: सानो कुनामा पनि के को फिर गरेको धुमस,
4: खर्काजी पनि क्या कुरा गर्नुहुन्छ, राम्रो फोटो भएन भने मलाई सुन्तालीले मार्छ फेरि। लौ न, यसो केही उपाय दिनु पर्यो।
5: बुद्ध डिजिटल छँदै छ नि, झिगे खोला हुला कि कप्लेसको ठिक अगाडि बुद्ध डिजिटलमा राम्रो राम्रो फोटो भिडियो खिचाइन्छ नि।
6: हाम्रा सेवाहरू, प्रमाण पत्र, सम्मान पत्र, खादा, ब्याज, मायाको चिनो, भिजिटिङ कार्ड, फोटो प्रिन्ट, फोटो फ्रेम, विद्यालय तथा संस्थाका परिचय पत्र तयार पारिनुका साथै शुभ विवाह लगायत अन्य शुभ कार्यको फोटो तथा भिडियो उच्च गुणस्तरमा खिचिन्छ। बुद्ध डिजिटल फोटो स्टुडियो, बेसीसह नगरपालिका 8, झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि लमजुङ। सम्पर्क नम्बर 9856046467।
7: नोट, सेराचोक भित्रपट्टि रहेको बुद्ध डिजिटल फोटो स्टुडियो हाल झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि रहेको घरमा सरेको जानकारी गराउँदछौ।
8: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
7: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ, कहाँ जाने के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
8: किन चिन्ता लिनुहुन्छ बुढा, पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा ब्यू भिजन भण्डार सञ्चालन गर्नु भएको छ त, त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
7: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
6: सिबिएस तथा बिउ भिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लमजुङ। प्रोप्राइटर सृजना श्रेष्ठ।
7: सम्पर्क नम्बर 9846618202 र 9840319799।
6: सिबिएस तथा बिउ भिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लमजुङ।
7: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।

0: अर्जुन
1: यार मीठो अर्गानिक कफी कहाँ पाइन्छ नि? बेसी शहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्गानिक कफी र अरू प्रकारका कफी पाइन्छ।
0: वाह,
1: कफी मात्रै कि खाना खाजा पनि छ।
0: थकाली खाना खाजा सेट
1: र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
2: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
3: प्रोप्राइटर टेकजङ गुरुङ। नमस्ते थकाली किचन एन्ड बब्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङे चौतारा। सम्पर्क फोन नम्बर 0664520903, मोबाइल नम्बर 98461080025।
4: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है। कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
5: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र?
4: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
5: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
4: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
5: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ। साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ। जय बुद्ध ज्वेलरी, बेसी सहर नगरपालिका 7, कृषि विकास बैंक नजिकै। प्रोप्राइटर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 0664520435, 0665204475, मोबाइल नम्बर 98560445735।
6: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
7: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
6: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 813 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
8: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै
9: होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
5: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 813 लमजुङ। प्रोप्राइटर सृजना श्रेष्ठ।
8: सम्पर्क नम्बर 98462018202 र 98403197।
5: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 813 लमजुङ।
9: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
7: खाना प्रब्लम छैन हतारलाई र
10: हो आज हे भने भेजी तार मुई पिमा मिमानी मार्बलरी प्रिमा बिर बेसी सर मोबा गंगा आर्ट ग्यालरी या मो मैबा आछु
7: नै याम बिर तयार तडी भा तारे नासर बजार लम्बी मु मेडल कप ट्रफी प्रमाण पत्र ब्यानर को बनेल पर्दी बिर या मो मैलो फारे तारे प्रे याम सेदी
10: स गंगा आर्ट ग्यालरी तो बने आछु
7: तर मि मार्बलर फ्रिवा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम्रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर कटिङ लम्रो छलसी ब्याज दे माया चिलो भनेम्रो
10: तैले भनेको मैले सबै बुझ्यो कान्छा। गंगा आर्टमा के पाइन्छ भनेर एकपटक तैले सबै भन्दियो त नेपाली भाषामै।
9: बेसी सहर नगरपालिका 7 पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट, फ्लेक्स प्रिन्ट, साइन बोर्ड, होर्डिङ बोर्ड, लाइट बोर्ड, ब्यानर, फोटो प्रिन्ट, स्टिकर कटिङ, कप प्रिन्ट, ब्याच प्रिन्ट, टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिलो, प्रमाण पत्र, मेडल र ट्रफी पनि बनाइन्छ।
11: साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ति लेखन आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ।
12: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमथुङ प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे। सम्पर्क फोन नम्बर 0665531387 मोबाइल नम्बर 98462646648 र 98463 01883।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
1: के तपाईँको बोलेरो जीप तथा अन्य सवारी साधनमा समस्या आएको छ? यदि आएको छ भने अब चिन्ता नगर्नुहोस्। बेसी सहर नगरपालिका 8 16 बजार कारागार नजिकै रहेको साई अटो वर्कसपमा दक्ष मेकानिक तथा टेक्निसियनद्वारा महिन्द्रा तथा सुजुकी कम्पनीका बोलेरो जीप लगायत विभिन्न सवारी साधनका पार्ट पुर्जाहरू उपलब्ध हुनुका साथै मर्मत सम्भार तथा सर्भिसिङ गरिन्छ।
2: त्यसैले पार्ट पुर्जा किन्नुहोस् वा सवारी साधनको मर्मत तथा सर्भिसिङ गर्न एक पटक अवश्य आउनुहोस् साई अटो वर्कसप।
1: बेसी सहर नगरपालिका 8 13 बजार कारागार नजिकै।
3: प्रोपाइटर सुरेश प्रधान, मोबाइल नम्बर 98 5 60 45 90। तपाईँको सवारी हाम्रो जिम्मेवारी।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: नमस्कार नमस्कार नमस्कार, स्वागत छ रेडियो चौतारी 91.4 मेगाहर्ज हाम्रो प्रस्तुति चौतारी कल टाइमको पर्खाइमा बस्नुभएको श्रोता मित्रहरू सदाका दिँदै आज पनि म भगवती उपस्थित भएको छु र प्राध्य कक्षाबाट साथ दिइरहनु भएको छ लिडियाले। श्रोता मित्र, यदि फुर्सदको समयमा हुनुहुन्छ हाम्रो कार्यक्रमलाई सुनिरहनु भएको छ भने 0 66 5 1 1 3 डायल गर्न सक्नुहुनेछ र मिठा मिठा कुराकानीको साथमा जुट्न सक्नुहुनेछ। आज भने हामी आइतबारे व्यवसायमा छौ। आइतबारे व्यवसायमा भने तपाईँले आफ्नो जीवनमा घटेको घटना, अवस्मरणीय क्षणहरू र बाल्यकालको अवस्थालाई सम्झन समर्पण सम्झन सक्नुहुनेछ। यदि फुर्सदको समयमा हुनुहुन्छ हाम्रो कार्यक्रमलाई भर्खर मात्र सुनिरहनु भएको छ भने 0 66 5 1 1 3 डायल गर्न सक्नुहुनेछ र मिठा मिठा कुराकानीमा जुट्न सक्नुहुनेछ। हामी फरक दिन फरक विषयवस्तुको साथमा उपस्थित हुने नै छौं। तपाईँहरू यदि कार्यक्रम सुनिरहनु भएको छ भने आउन सक्नुहुनेछ हामीसँग कुराकानी गर्नको लागि भनेर, हामीले तपाईँहरूको लागि भनेर खुल्ला गरिसकेका छौं। 0 66 5 1 1 3 डायल गर्न सक्नुहुनेछ र मिठा मिठा रमाइला रमाइला कुराकानीमा छुट्न सक्नुहुनेछ। आइतबारको दिनमा भने तपाईँहरूको जीवनमा घटेको घटनाहरू, बिर्सन नसक्ने क्षणहरू, बाल्यकालको अवस्थालाई सम्झन सक्नुहुनेछ भने सोमबारको दिनमा भने तपाईँहरूको प्रतिभालाई खोज्नेछौ हामी। तपाईँहरूभित्र लुकेर रहेको प्रतिभा के कस्तो छन् त कथा, कविता, गजल, मुक्त, गीत सुनसुकै पनि भन्न सक्नुहुनेछ र मंगलबारको दिनमा भने तपाईँहरूले गीत रोज्न सक्नुहुनेछ, नेपाली गीत रोज्न सक्नुहुनेछ। बुधबारको दिनमा भने आफ्नो घर परिवारबाट टाढा रहेको, परदेशमा रहेको आफ्नो इष्टमित्र आफन्तजनहरूलाई सम्झन सक्नुहुनेछ। बिहिबारको दिनमा भने तपाईँहरूले लोकगीत गाउनुपर्ने हुनेछ। शुक्रबारको दिनमा भने तपाईँहरूले जुनसुकै गीत पनि रोज्न सक्नुहुनेछ। शनिबारको दिनमा भने गाउँखाने प्रश्न लिएर आउनेछौ, त्यसको उत्तर भने तपाईँहरू आफैले दिनुपर्ने हुनेछ। श्रोता मित्रहरू, यदि फुर्सदको समयमा हुनुहुन्छ हाम्रो कार्यक्रमलाई सुनिरहनु भएको छ भने 0 66 5 1 1 3 डायल गर्दै गर्नुहोला। अहिलेलाई पनि साङ्गीतिक कोचिङतर्फ लाग्यो है त।

हजुर सुमधुर साङ्गीतिक कोसेलीपछि पुनः स्वागत छ श्रोता मित्र कहाँ के गर्दै हुनुहुन्छ यदि फुर्सदको समयमा हुनुहुन्छ हाम्रो कार्यक्रमलाई सुनिरहनु भएको छ भने 0663 5183 डायल गर्न सक्नुहुनेछ र मिठा मिठा कुराकानीको साथमा जुट्न सक्नुहुनेछ। आज भने हामी आइतबार व्यवसायमा छौ। आइतबार व्यवसायमा भने तपाईँले आफ्नो बाल्यकालको अवस्थालाई बिर्सन नसक्ने क्षणहरूलाई सम्झन सक्नुहुनेछ र हाम्रो रेडियो चौतारी मार्फत सुनाउन सक्नुहुनेछ। गीत मार्फत आफ्नो साथीहरूलाई सम्झन समर्पण पनि गर्न सक्नुहुनेछ। यदि फुर्सदको समयमा हुनुहुन्छ हाम्रो कार्यक्रम सुनिरहनु भएको छ भने फटाफट डायल गरिहाल्नुहोला 0663 5183 र मिठा मिठा कुराकानीको साथमा जुट्न सक्नुहुनेछ। कति साथीहरू बिजी व्यस्त हुनुहुन्छ होला, कार्य व्यस्तताको कारणले फोन गर्न सक्नु भएको छैन होला, कार्यक्रम भर्खर मात्र सुनिरहनु भएको छ भने कल गर्न सक्नुहुनेछ र मिठा मिठा कुराकानीको साथमा जुट्न सक्नुहुनेछ। हामी फरक दिन फरक विषयवस्तुको साथमा उपस्थित हुनेहरूलाई सम्झन सक्नुहुनेछ र हाम्रो रेडियो चौतारी मार्फत सुनाउन सक्नुहुनेछ। गीत मार्फत आफ्नो साथीहरूलाई सम्झन समर्पण पनि गर्न सक्नुहुनेछ। यदि फुर्सदको समयमा हुनुहुन्छ हाम्रो कार्यक्रम सुनिरहनु भएको छ भने

0: उदयपुरबाट सन्तोष भन्नुभयो
1: हजुर हजुर
0: के छ सन्तोष जी उदयपुरतिरको खबर सुनाउनुहोस्
1: एकदम रमाइलो छ घाम लागिरहेछ घमाइलो छ
0: रमाइलो छ घमाइलो छ घाम लागिरहेछ बसिरहनु भएको छ है कार्यक्रम सुन्दाहुन्छ कि नै कार्यक्रम सुनिरहनु भएको छ है हुन्छ ठिकै छ विषयवस्तुतिर लागौँ है हुन्छ आज भने तपाईँले आफ्नो जीवनमा घटेको घटना बाल्यकालको अवस्थालाई सम्झना गर्न सक्नुहुन्छ बाल्यकालको अवस्था हजुरको जीवनमा घटेको घटना अरूलाई सम्झन सक्नुहुनेछ है आज चाहिँ
1: बाल्यकालमा त त्यस्तै छ नि सबैको
0: सबैको त्यस्तै है त्यही पनि हजुरको केही फरक छ कि भनेर सुन्न खोजेको
1: छैन हजुरको जस्तो साधारण मान्छेको जसरी हुन्छ नि त्यस्तै हो
0: त्यस्तै
1: पढ्ने त्यही त हो नि रेगुलर
0: त्यही हो बाल्यकालको अवस्था सबैको त्यस्तै त्यस्तै है माछा मार्नु पौडी खेल्न पनि जानुभयो
1: फुटबल खेल्ने
0: हजुर
1: त्यस्तो त्यस्तै हो बाल्यकालमा त्यसरी अब त्यसपछि अब एजेड भयो म्याच्योर भयो बिहे भयो पछि भयो अब अहिले चाहिँ फेरि आफूले जन्मेको बच्चाको बाल्यकाललाई यस्तो हेर्दै बस्थ्यो
0: हुन्छ ठिकै छ कार्यक्रममा सहभागी भइदिनु भयो हजुरलाई धेरै धेरै धन्यवाद एकैछिन पछि हामी गीत बजाउँछौ को कोलाई सम्झना चाहनुहुन्छ
1: मेरो दुईटा छोरीहरू मुस्लिम र सारालाई बाल्यकालमा छन् तिनीहरूलाई नै सुनाइदिनु पर्ला
0: हजुर हुन्छ अहिले नभए छुटो है त हुन्छ नमस्ते भाइ हजुर उहाँ हुनुहुन्थ्यो उदयपुरबाट सन्तोष हुनुहुन्थ्यो श्रोता मित्र अब भने तपाईँको पालो है सकेको छ 0363586083 डायल गर्न सक्नुहुनेछ र मिठा मिठा कुराकानीको साथमा जुट्न सक्नुहुनेछ आज भने हामी आइतबार बसाएमा छौ आइतबार बसाएमा भने तपाईँको जीवनमा घटेको कुनै पनि घटनाहरू छन् बिर्सिन नसक्ने क्षणहरू छन् बाल्यकालको अवस्थाहरू छन् भने तपाईँले हामीलाई सुनाउन सक्नुहुनेछ हजुरको मनको कुरा सुन्न भनेर हामी आइसकेका छौँ तपाईँले सुनाउन सक्नुहुनेछ हामी पनि सुन्नेछौँ र गीत मार्फत आफ्नो साथीहरूलाई सम्झन समर्पण पनि गर्न सक्नुहुनेछ यदि फुर्सदको समयमा हुनुहुन्छ कार्यक्रमलाई सुनिरहनु भएको छ भने पक्कै पनि हामीसँग जोडिन सक्नुहुनेछ मिठा मिठा कुराकानीमा जुट्न सक्नुहुनेछ श्रोता मित्रहरू हामी फरक दिन फरक विषयवस्तुको साथमा उपस्थित हुने नै छौ यति बेला भने कोही साथी कलेज आइसक्नुभयो उहाँलाई स्वागत गर्न चाहन्छु हेलो नमस्ते हजुर नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ ए मैले हजुरकै मुखबाट नाम सुन्न चाहेर मात्रै सोधेको है दिदी फेरि के छ दिदी खबर सुनाउनुहोस्
2: एकदम ठिकठाक छ बहिनी अनि तपाईँको के छ
0: हजुर मेरो पनि एकदमै ठिकठाक छ खाना खानुभयो दिदी हजुर हजुर
2: मैले खाइसके है
0: खाना खाएर कार्यक्रम सुन्दै हुनुहुन्छ है
2: हजुर हजुर
0: कार्यक्रम सुनेर बस्नु भएको छ हाम्रो दिदीले धेरै माया गर्नुहुन्छ एकदमै खुसी लाग्छ
2: हजुर
0: सुन्छ दिदी विषयवस्तुतिर जाउँ है त
2: हुन्छ तर बेच्न नसक्ने छ धेरै छन् है केटीमा के गरियो के गरिएन के खाइयो के खाइएन कहाँ गइयो कहाँ गइएन है अब किनकि अहिलेको जस्तो जमाना थिएन उनीहरूलाई एकदम धेरै दुःखको जमाना थियो अनि मैले एउटा रमाइलै पढ्नु भन्छु है
0: हुन्छ दिदी हुन्छ
2: हामी बाख्रा हेर्न गएको थियौँ है एकजना बहिनी थियो कि मेरो अङ्कलको छोरी थियो हामी दिदी बहिनी बाख्रा हेर्दै थियौँ अनि त्यो बहिनी म पनि बाख्रा हेर्दै अनि बाख्रा चलिरहेको बेलामा हामी माछा मार्ने भनेर लाग्यो कि
0: हजुर
2: अनि त्यो माछा मार्ने अनि त्यो खोला माछा मार्ने त्यो अर्काको खेतको आली सब आली भत्काएर हुन चाहिँ त्यति बेला छाडा मासै थियो है अन्त आली भत्काएर ल्याएर अनि पानी एकतिर लर सुकाइदियो अनि पानी एकतिर लगाइदिउँ अनि त्यो सुकाएर अनि माछा त बहिनी यस्तो त्यो झिङ्गा माछा भन्ने त खुट्टै खुट्टा जस्तो भएको माछा त यति त होइन कि यति त होइन
0: हाम्रो
2: चाहिँ एक पाठी जस्तै ल्याएको अनि फेरि हामी हाम्रो मेरो घरमा फेरि कसैले माछा खान्छ खाँदैन कि हामी अहिले पनि खान्नौँ कि म मेरो छोरीहरूले पनि खाँदैन बाबुले चाहिँ बरु खान्छ अब यताउता हिँड्ने मान्छे खान्छ अन्त मेरो नानीहरू पनि म पनि माछा नखाने सबै त्यो अङ्कलको छोरीले लग्यो उसको घरमा मान्छे पनि जान पनि धेरै हुनुहुन्थ्यो अनि उसलाई लैजा नानी होइन अनि त्यो बहिनी फेरि पानी खोल्ने बेलामा दिदी पानी आयो यता अरे कता छुनौ कता माछा

0: त्यो बहिनी आज भोलि पनि सम्झिरहन्छु अनि त्यो बहिनीसँग कन्ट्याक्ट नै छैन के. अब चाहिँ म त्यता गएको बेलामा त्यो बहिनीको नम्बर लिएर आएर अनि फोन गर्नु परेको छ. त्यो बहिनीलाई असाध्यै धेरै सम्झिन्छु.
1: हाम्रो कार्यक्रम पनि सुनाउनु होला उहाँलाई है.
0: एकदम एकदम. तर बहिनी अब ऊ कस्तो के कस्तो हालमा छ.
1: हजुर हजुर.
0: बच्चा बच्ची नै धेरै नै छ भन्थ्यो तिनजनावटा. अब म भन्दा त अलि बहिनी नै हो.
1: हजुर.
0: कस्तो छ अब अनि बुझ्छु अनि फोन गर्नु परेको छ त्यो बहिनीलाई.
1: सुन्छ आफ्नो बाल्यकालको अवस्थालाई सम्झिनु भयो एकदमै खुसी लाग्यो दिदी. एकैछिनपछि हामी गीत बजाउँछौ. कुकुरलाई सम्झाउन चाहनुहुन्छ.
0: सम्झिनु पर्यो त आज त म पहिला आफ्नो मेरो प्यारो भाइ करुण भाइले सम्झिन्छु है. फोन गर्न रेडी थिएँ भाइले सम्झाइदिनु भयो अनि तपाईँहरूलाई पनि एकदम मिठो सम्झना. अब फेरि अब दुई चार दिन पछि बेसर आउनु छ अनि मम्मी ड्याडी पनि आउँछु
1: भनेर.
0: अनि मेरो साथीहरू भन्नुपर्दा चाहिँ मेरो प्यारो बहिनी सुनितालाई सम्झिरहेको छु बहिनी. आज धेरै धेरै भयो कल नगरेको. आज मिल्यो भने भरेसम्म फोन गर्छु भन्न चाहन्छु. अनि सरस्वती बहिनीलाई अनि मुना बहिनीलाई सलिना बहिनीलाई कृष्ण लामालाई कृष्ण गुरुङलाई अनि आइतश्री बहिनीलाई अनि शोभा परियार बहिनीलाई र अनि जीवन मगर भाइलाई जीवन कार्की भाइलाई अनि यता शङ्कर भाइलाई अनि अमसारू भाइलाई अनि केसी छेत्रीलाई सेनपत्ता भाइलाई लक्ष्मी मिश्रालाई अनि राम पाण्डे भाइलाई अनि मेरा छोरी बुहारी मेरा आफन्तजन रेडियो सुनेर फोन गर्ने अनि फोन नगर्ने सुनेर रमाइलो मजा लिने अनि मलाई फोन गर्नु है हामी सुनिरहन्छौँ भन्ने सबै सबैलाई
1: हुन्छ. नमस्ते बाबाई. हजुर उहाँ हुनुहुन्थ्यो गाउँ सरबाट सुषमा हुनुहुन्थ्यो. श्रोता मित्र अब भने तपाईँको पालो आइसकेको छ. 03-5-1-1-83 डायल गर्नुहोला र मिठो मिठो कुराकानीको साथमा जुट्न सकिन्छ. अहिलेलाई भने साङ्गीतिक कोसिलीतर्फ लाग्यो है त.
2: सामान राम्रोसँग बाँधे खला.

0: हजुर, यो सुमधुर साङ्गीतिकको चेलीपछि पुनः स्वागत छ श्रोता मित्र। कहाँ के गर्दै हुनुहुन्छ, यदि फुर्सदको समय भन्नुहुन्छ हाम्रो कार्यक्रमलाई सुनिरहनु भएको छ भने 0663 85 183 डायल गर्न सक्नुहुनेछ र मिठा मिठा कुराकानीको साथमा जुट्न सक्नुहुनेछ। आज भने हामी आइतबार बसाईमा छौ। आइतबार बसाईमा भने आइतबार बसाईमा भने तपाईँले आफ्नो जीवनमा घटेको घटना अविस्मरणीय क्षणहरूलाई सम्झन सक्नुहुनेछ र गीत मार्फत आफ्नो साथीहरूलाई सम्झन समर्पण पनि गर्न सक्नुहुनेछ। सम्झन सक्नुहुनेछ। हामी फरक दिन फरक विषयवस्तुको साथमा उपस्थित हुने नै छौ। यदि फुर्सदको समयमा हुनुहुन्छ भने कल गर्न सक्नुहुनेछ। यति बेला भने कोही साथी कल गर्न सक्नुभयो, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो, नमस्ते।
1: नमस्कार हजुर।
0: नमस्कार रामजी, के छ खबर?
1: एकदमै ठिकै छ मेरो त हजुर। तोके सुनाउनुहोस् नयाँ नौलो।
0: हजुर, मेरो पनि एकदमै ठिकठाक छ।
1: खाना खानु भयो?
0: हजुर, खाना भइसक्यो। हजुरको भयो?
1: मेरो पनि भइसक्यो।
0: के छ खबरहरू सुनाउनुहोस्?
1: अरू त त्यस्तो केही छैन। हिजोको आज त नयाँ केही छैन।
0: हिजोको आज हो, नयाँ केही छैन है?
1: हजुर, भयो भने भनौँ
0: न। नौसतिरको खबर नि सबै हिजोको जस्तै हो?
1: हिजोको जस्तै छ। आज त्यस्तो चेन्ज खासै केही छैन, त्यस्तो चेन्ज भएको छैन।
0: चेन्ज केही भएको छैन है? हुन्छ, ठिकै छ। ल, विषयवस्तुतिर लागौँ है।
1: ओके,
0: ल हुन्छ। हजुरले बिर्सिन नसक्ने क्षणहरू के के छन् सुनाउनु होला, म मजाले सुन्नेछु है।
1: बिर्सिन नसक्ने क्षण भन्नु पर्यो है?
0: हजुर।
1: ल, मेरो बिर्सिन नसक्ने क्षण भनेको चाहिँ अब एउटा कति छन् छन् होइन, तर अब त्यो एउटा चाहिँ मेरो एउटा बिर्सिन नसक्ने क्षण भनेको चाहिँ एउटा 2072 साल वैशाख 12 गतेको दिन हो, जुन दिन विनाशकारी भूकम्प सुनाएको थियो होइन। अनि त्यतिखेर चाहिँ म भाउजू अनि छोरी भएर बाक्षाचरण गएको थियौँ होइन। अनि बाक्षाचरण गएको थियौँ, छोरीको पनि बिदा थियो। अनि लाज बाक्षाचरण जाउँ न त भन्ने कुरा भएर गयौँ। अनि मेरो दाईहरू अनि गाउँको धेरै नै मिलेर खोलामा, अनि दुवाले सुन्ने माछा पनि लिएर आउने भनेर उहाँहरू पनि लाग्ने, उहाँहरू पनि खोलातिर माछा मार्दै हुनुहुन्थ्यो। हामी चाहिँ बाख्रा चराउँदैथ्यौँ होइन। अनि हामी चाहिँ बाख्रा चराउँदैथ्यौँ, जङ्गलमा पुगिसकेका थियौँ भर्खर भर्खर पुगेर। अनि रो बाटो सक्यो हाम्रो त्यो जङ्गल भनेर त्यो रोड बाटोबाट मुनि झाँतेर हामी चाहिँ यता माथि बसिराखेका थियौँ। अनि पछि एकैछि चाहिँ बसिरहेको थियौँ। अनि पछि उठेर बाख्रा पनि चढ्दै उता गएपछि अलिकति उतापट्टि डाँडामा गए बाख्रा, अनि हामी पनि उता जाँदैथ्यौँ। अनि ठ्याक्कै त्यो बाटोनिर चाहिँ एउटा गरगरे भेट जस्तो छ कि, अनि त्यहाँनिरबाट चाहिँ एकैछि ढुङ्गा झर्न थाल्यो कि माथिबाट। सुरुमा ढुङ्गा झर्न भन्दा सुरुमा चाहिँ गाडी करा जस्तो लाग्यो होइन।
0: अनि
1: त्यसपछि गाडी करा लाग्यो, गाडी आएको जस्तै आवाज आयो। सुरुमा चाहिँ अरूले चाहिँ अनि मसँगै हुनुभएको भाउजूहरूले थाहा पाउनु भयो कि थाहा पाउनु भएन, थाहा भएन, तर मैले चाहिँ त्यो कुरा थाहा पाएको सुरुमा। मलाई चाहिँ भुइँचालो आयो भनेर चाहिँ मलाई थाहा थिएन। मलाई के लाग्यो भने ल, गाडी आएछ के अरे, साइड लागेर हिँड्नु पऱ्यो भनेर छेउछेउ हिँड्दै थिएँ। अनि एकचोटि माथिबाट त त्यो अनि त्यो गाडी कराउँदा छोडे त, गाडी चढाएको जस्तो आवाज छोडेपछि माथिबाट ढुङ्गा झर्न सुरु भयो कि। अनि ढुङ्गा झर्न सुरु भयो, अनि त्यसपछि ए होइन, गाडी चढाएको आवाज होइन रहेछ, अब भुइँचा लागेको रहेछ, भागौँ भनेर भयो। त्यसपछि हामी भाग्न थाल्यौँ होइन। अनि त्यसपछि तलतिर फेरि माछा मार्न माछा मारिराख्नु भएको थियो, त्यता पनि थाहा थिएन। पछि एकैछिन त्यता पनि ढुङ्गा झर्न थालेपछि त भुइँचा लाग्यो भनेर उहाँहरू पनि भाग्न थाल्नु भएछ। भाग्न थाल्ने भाग्ने बेलामा चाहिँ ठ्याक्क हामी चाहिँ त्यो पहिरो ठ्याक्क एउटा सानो पहिरो छ कि, अनि त्यहाँ ढुङ्गा झर्छ। हामी ढुङ्गा ठ्याक्क हामी कति सकेपछि ठ्याक्क ढुङ्गा झरिहाल्यो लग्गा, तर कि फेरि सँगै अलिकति थोरै बाँकी थियो कि ढुङ्गा लाग्ने मलाई छडी झन्ना त्यो ठुलो ठ्याक्कै हामी यता आउनु बित्तिकै यत्रो ठुलो ढुङ्गा चढ्यो झन्डै नलागेको अनि अरू चाहिँ भाउजू र छोरी चाहिँ कति सक्नु भएको थियो अनि म अलिक पछाडि थिएँ त्यस पछाडि अनि झन्डै लागेन मलाई त्यो ढुङ्गा मुनि झर्यो खोलातिर डुल्टेर गयो त्यो ढुङ्गा चाहिँ अनि त्यसको चाहिँ ठुलो कालले बाटो भएर हामी घर लाग्यौँ यो घटना चाहिँ पहिले पनि बिचमा पाउँदैन थिएँ कुनै पनि हालतमा त्यतिखेर पनि बाँच्न सफल भयो कि मनमा अनि त्यसमा चाहिँ म चाहिँ एकदम ठुलो अनि भगवान्लाई हात जोडेर होइन लौ प्रभु हजुरले मलाई बचाइदिनु भयो भनेर हात जोडेँ होइन धन्दा अलिकतिले मात्रै हो कि नत्र अलिकति मात्रै तलमा सिक्नु भयो त्यहाँ ढुङ्गाले लाग्दो
0: रहेछ
1: झन्ना अनि त्यसपछि घर आयौँ अनि घरमा घर के अरे हाम्रो घर साइडको एउटा धनसर थियो धनसर पनि ढलिसकेको घरहरू पनि पुरै किरा किरा होइन त्यस्तो थियो कि झन्ना मलाई चाहिँ त्यतिखेर झन्ना ढुङ्गाले
0: कस्तो ढुङ्गाले लागेन तर हजुर भाग्न चाहिँ सफल हुनुभयो होइन
1: झन्ना भाग्न सफल भए अलि एकैछिन नभाग एक सेकेन्ड मात्रै ढिलो भएको भए
0: स्कुल त ठिकै छ आफ्नो बाल्यकालको अवस्थालाई सम्झिनु भयो बिर्सन नसक्ने छेललाई सुनाइदिनु भयो हजुरलाई धेरै धेरै धन्यवाद एकैछिनपछि हामी गीत बजाउँछौ को कोलाई सम्झन चाहनुहुन्छ दाई आउनु भएको छैन
1: ल उहाँहरूलाई पनि सम्झन भन्न चाहन्छु रेडियो चौतारी होल इन्टरटेनको लागि अनि हाम्रो सुषमा दिदी एन्सर दाई श्यामप्रसाद अधिकारी दाई केकु छेत्री दाई लगायत अनि बाँकी जो जस्तै कार्यक्रम सुन्दै फेसबुकबाट रेडियोबाट जो जस्तै सुन्दै सम्पूर्णलाई भन्दै आजको कार्यक्रममा त बिदा हुन्छु बाई बाई
0: हुन्छ नमस्ते बाबाई हजुर उहाँ हुनुहुन्थ्यो नौथरबाट राम हुनुहुन्थ्यो श्रोता मित्र अब भने तपाईँको पालो आइसकेको छ 0665 81 83 डायल गर्न सक्नुहुनेछ र मिठा मिठा कुराकानीको साथमा जुट्न सक्नुहुनेछ आज भने हामी आइतबारे बसाईमा छौ आइतबारे बसाईमा भने तपाईँले आफ्नो जीवनमा घटेको घटना बाल्यकालको अवस्थालाई सम्झन सक्नुहुनेछ र गीत मार्फत आफ्नो साथीहरूलाई सम्झन समर्पण पनि गर्न सक्नुहुनेछ यदि फुर्सदमा हुनुहुन्छ भने पक्कै पनि हामीसँग जोडिन सक्नुहुनेछ यति बेला भने कोही साथी कलन आइसक्नुभयो उहाँलाई स्वागत गर्न चाहन्छु हेलो नमस्ते
2: नमस्ते म पाउँदीबाट लक्ष्मी प्रसाद मिश्र बोल्दैछु नानी
0: नमस्ते नमस्ते सन्चै हुनुहुन्छ
2: एकदम सन्चै छु मिठो बोली सुन्न पाएँ रमाइलो लाग्छ रेडियो चौतारीको
0: अनि के छ नयाँ नौलो खबर पाउँदीतिरको सुनाउनु
2: पाउँदीको खबर चाहिँ हाम्रो यो छ गते पर्सि छ गते सुन्दरदा नगरपालिका वार्ड नम्बर 7 बाल मैत्री घोषणा गर्ने कार्यक्रम रहिरहेको छ त्यसको जिम्मेवारी आज मलाई दुईटा जिम्मेवारी प्रचार प्रसारको जिम्मेवारी र निर्णय मण्डलको पनि जिम्मेवारी दुईटा जिम्मेवारी आएको छ त्यसको लागि बैठक बसेर यहाँ हामी तयारी गर्दैछौँ त्यसको व्यवस्था पनि जुटिरहेको छौँ अब पाउँदैको सुन्दर खबर चाहिँ
0: हुन्छ आफ्नो जिम्मेवारी राम्रोसँग पुरा गर्नु होला हुन त हामीले भन्न पर्दैन हजुरलाई थाहा छ तर पनि मैले भने है त
2: धन्यवाद
0: हुन्छ विषयवस्तुतिर लागौँ है
2: हुन्छ
0: आज भने हामी तपाईँको बाल्यकालको अवस्थालाई सम्झन सक्नुहुनेछ आफ्नो बाल्यकालमा के कस्तो घटनाहरू घटेको थिए हामीलाई पनि सुनाउनु होला है
2: धन्यवाद मेरो धेरै यस्तो अविस्मरणीय क्षणहरू धेरै छन् तैपनि मेरो मनमा लागेको नम्बर 1 परेको क्षण चाहिँ घटना चाहिँ म भन्न गइरहेको छु यो दोस्रो पटक तेस्रो पटक रेडियो भन्दैछु मैले रेडियो पनि भन्दैछु म मानेचोक स्कुलमा पढ्दाखेरिमा मैले 36 एसएससी दिएको भनेपछि लगभग 34 सालतिर म 8 पढ्थेँ त्यतिखेर यो मञ्चकोबाट पढेर हिँडेर आउने क्रममा हिँडेर आउनु पर्थ्यो बाबुराम पोखरेल भन्ने मेरो भान्जा पनि पर्नुहुन्छ नाताले उहाँ अहिले न्यायिक कर्मी पनि हुनुहुन्छ उहाँ कानुन विज्ञ पनि हुनुहुन्छ अनि उहाँ चाहिँ म चाहिँ पौडी खेलमा खेल्नको लागि अरूभन्दा सिपालु खालको थिएँ पौडी खेल्न जानुभन्दा पहिला नयाँ खालको पानीको दह अथवा चाहिँ त्यो खेल्ने प्ले ग्राउन्डहरू भन्छौँ हामी त्यस्तै पौडी नदीको परिचय हुन जरुरी छ उहाँलाई मलाई यस्तै परिचय नभएको मान्छे पर्नु भएछ है र स्विमिङ पौडी खेल्ने क्रममा उहाँ मभन्दा अलिकति कमजोरी पनि हुनुहुन्थ्यो अनि छत्रेको र भनी छ पुल होइन पुल मुनि ढुङ्गो त्यो ढुङ्गोमा चाहिँ पानी चाहिँ लब लब यो साउनतिरको चाहिँ घटना हो त्यो.
0: हजुर.
2: अनि 34 सालको साउनको घटना हो. अनि शुक्रबारको दिन थियो, अब एक बजी छुट्टी भयो, हामी पौडी खेल्न गयौँ. गइसकेपछि ढुङ्गामा पानीको करेन्ट ठोकिएर अनि ब्याक भएर आधी पानी दाएँ जाने, आधी पानी बाएँ जाँदा केही पानी ओडार ढुङ्गा मुनि ओडार थियो, ओडार मुनि पसेर तलबाट भुलभुल्ती निस्किन्थ्यो. अनि म चाहिँ त्यो खोलाको त्यो हिउँद महिना पनि पानीको करेन्ट नभएला त्यो अन्डरग्राउन्ड एउटा ओडार जस्तो ढुङ्गो थियो र अनि मलाई परिचय भएको हुनाले त्यहाँ ढुङ्गाले लाछा पार लाउँदै अनि म घुम्दै पुस गरेर चाहिँ नि टर्निङ हुन्थे, डाइरेक्सन चेन्ज गरेर जान्थेँ. म गएको त्यसखेर त बाबुराम पोखरेल पनि छिर्नु भयो मभन्दा 2-3 वर्ष कान्छे हुनुहुन्छ उहाँ है. अनि मेरो नि लाप्चा पार्लर जाने कला उहाँसित भएन छ,
0: साथै
2: पानीको मुसोसँगै ढुङ्गा मुनि छिरिहाल्नु भयो है. छिरेपछि अब के गर्नु त बचाउनु त पर्यो, मरे मर्छु भनेर म पनि ज्यानको आशमा रहेर उसको पछि पछि उहाँ चाहिँ अगाडि जाने, म चाहिँ ब्यागमा गएर लाप्चाले खेल्दै म ब्यागमा गएर उहाँ अड्किनु अगाडि चाहिँ लाप्चाले खेलेर बाहिर निकाले. बाहिर निकालेपछि अलिकति पानी उहाँले पनि खानुभयो. उहाँ बाहिर ननिस्किकन म निस्किने बाटो छैन, फेरि ब्लक ब्लक गरिदिनुहोस् उहाँले होइन. उहाँ ननिस्केको भए उहाँ पनि जाने म नि जाने र उहाँलाई बाहिर निकाले. निकालिसकेपछि अनि त्यहाँबाट हामी पानी बाहिर निस्केर म चाहिँ नआतिकन आफ्नै तरिकाले गएको हुनाले मैले पानी धेरै खाइनँ, एक दुई गोटी मात्रै खाएँ साथ नपार निस्किने बेलामा. अनि उहाँले चाहिँ पानी खानुभयो अलिकति र अनि बाहिर निकालेर अनि उहाँले पानी सानी उल्टी गर्नुभयो होइन, सामान्य किसिमको उल्टी गर्नुभयो. अब घटनाहरू घर घर नभन्ने, मेरो घरमा अभिभावकले गाली गर्नुहुन्छ भन्ने किसिमको, अब बच्चा अवस्थामा त्यस्तो किसिमको भयो हाम्रो नभन्ने घर त भयो. ल म भन्दिनँ भने मैले लिएर आयाम रातो र पिरो भएर निस्किनु भयो घर घर. तँलाई के भयो आज उहाँको आमाले सोध्नुभयो है, यहाँ उहाँको घर पाउँदीमा जुन सुन्दरदास सहकारीको घर अहिले भाडा बसेको उहाँकै घरमा हो है. अनि त्यसपछि उहाँलाई तँलाई के भयो आज लोफन बाबु भनेर आमाले कराउनु भयो. राति एकदम सित ज्वरो आउने, खाना पनि नियमित खाना नखाएर अनि ज्वरो आइसकेपछि अनि म यसरी खोलामा जाने एक्सिडेन्ट परेको, दुर्घटना पर्यो, मामाले बचाइदिनु मलाई भन्ने कुरो उहाँले भन्नुभएछ आमालाई. आमा उहाँ त मेरो दिदी गर्नु छ नाता. त्यसपछि दिदीले मलाई बोलाउनु भएर धन्यवाद, मेरो छोरालाई बचाइदेऊ बाबु तिमीले भन्नुभयो. अनि म त्यसपछि म चाहिँ एसएलसी दिएपछि म 37 सालमा नेपाली सेनामा भर्ना भए जाहिर हुन गएँ. अनि उहाँले के भन्नुभयो, मेरो छोरो बचाइदेऊ तिमीले, मेरो छोरोको बिहा जहिले भए पनि तिमीहरू जहाँ भए पनि म बिहामा बोलाउँछु है भनेर जाने भन्नुभएको थियो क्या मलाई. त्यो मलाई स्मरण र अनि उहाँले त्यो भान्जाले पनि मलाई मामाले बचाइदियो भनेर एउटा नयाँ जीवन पाउनु भयो, एउटा सहयोग छ कि मैले यति नै भन्न चाहेँ है. त आज
0: हुन्छ हजुरलाई धेरै धेरै धन्यवाद. आफ्नो बालकालको अवस्थालाई सम्झिनु भयो, हामीलाई पनि सुनाइदिनु भयो. एकैछिनपछि हामी गीत बजाउँछौ, को कोलाई सम्झना चाहनुहुन्छ?
2: सर्वप्रथम त प्राविधिक राख्ने मित्र र हाम्रो चाहिँ प्रमोद अधिकारीज्यू हजुरलाई लगायत होल रेडियो चौतारी जसले सुन्नु भएको छ औ भनेकी सुन म अनुरोध गर्दै अभिवादन गर्न चाहन्छु. जय रेडियो चौतारी, नमस्ते.
0: हुन्छ नमस्ते बाबाई. हजुर उहाँ हुनुहुन्थ्यो पाउँदीबाट लक्ष्मी प्रसाद मिश्र हुनुहुन्थ्यो. अब भने तपाईँको पालो आइसकेको छ 0-66-5-81-83 डायल गर्दै गर्नु होला अहिलेलाई भने साङ्गीतिक कोसीले तपाईँ लाग्यो है त.

0: तपाईँ मादलको खोजीमा हुनुहुन्छ, यदि हुनुहुन्छ भने हाम्रै लमजुङ बेसी सहर आठे र ओह्रालोमा रहेको अनुष्का मादल पत्रमा आउनुहोस्।
1: स्वरको साथ लयको मान, यहाँ बिहे, पर्व, भजन कीर्तन, स्कूलका लागि आवश्यक सबै प्रकारका मादल, बाँसुरी, डमरू, खैजुरी, गिटार लगायत परम्परागत तथा आधुनिक वाद्य वादनका सामग्री पाइनुका साथै मर्मत पनि गरिन्छ। सस्तो र सुपथ मूल्यमा एकदमै राम्रो आवाज भएको टिकाउ र गुणस्तरीय वाद्य वादनको सामग्रीका लागि सम्झनुहोस् अनुष्का मादल पसल, राम्रो मादलको भर पर्दो ठाउँ। सम्पर्क फोन नम्बर 9840223051, पुनश अनुष्का मादल पसलको राइनस नगरपालिका 8 हरा बोर्डमा पनि शाखा रहेको जानकारी गराइन्छ।
2: दाई, पैसा त तन्नै कमाएर ल्याउनु भयो क्या रे?
3: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी।
2: अब के गर्नुहुन्छ त दाई?
3: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
2: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
4: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओह्रालो, लमजुङ, प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 9856045501 र 9826173799।
5: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
6: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
5: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नु पर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
6: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
5: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
6: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
5: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
6: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
7: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भरपर्दो प्रविधिको साथी।
6: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 9856045783, स्थान लुम्बिनी कम्प्युटर शहर लमजुङ।
5: के तपाईँको बोलेरो जीप तथा अन्य सवारी साधनमा समस्या आएको छ? यदि आएको छ भने अब चिन्ता नगर्नुहोस्। बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार नजिकै रहेको साई अटो वर्कसपमा दक्ष मेकानिक तथा टेक्निसियनद्वारा महिन्द्रा तथा सुजुकी कम्पनीका बोलेरो जीप लगायत विभिन्न सवारी साधनका पार्ट पुर्जाहरू उपलब्ध हुनुका साथै मर्मत सम्भार तथा सर्भिसिङ गरिन्छ।
8: त्यसैले पार्ट पुर्जा किन्नुहोस् वा सवारी साधनको मर्मत तथा सर्भिसिङ गर्न एक पटक अवश्य आउनुहोस् साई अटो वर्कसप।
5: बेसी सहर नगरपालिका 8, सेवा बजार कारागार नजिकै।
1: प्रोप्राइटर सुरेश प्रधान, मोबाइल नम्बर 9856045090। तपाईँको सवारी हाम्रो जिम्मेवारी।
9: हजुर, सुमधुर साङ्गीतिक कोसेली र व्यापारिक विश्रामपछि पुनः स्वागत छ श्रोता। मित्र कहाँ के गर्दै हुनुहुन्छ, यदि फुर्सदको समयमा हुनुहुन्छ, हाम्रो कार्यक्रमलाई सुनिरहनु भएको छ भने कल गर्न सक्नुहुनेछ र हामीसँग जोडिन सक्नुहुनेछ। मैले हजुरहरूलाई पटक पटक नम्बर भनिरहेको छु, 0665 5183 डायल गर्न सक्नुहुनेछ र मिठा मिठा कुराकानीमा जुट्न सक्नु रहेछ। आज भने हामी आइतबार बसाईमा छौ। आइतबार बसाईमा भने तपाईँको जीवनमा घटेको घटना अविस्मरणीय क्षणहरूलाई सम्झन सक्नुहुनेछ। यति बेला पनि कोही साथी कल्याण आइसक्नुभयो, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो, नमस्ते। हजुर नमस्ते, कहाँदेखि को बोल्दै हुनुहुन्छ? हजुर लमजुङबाट को भन्नुभयो रे? रबिना भन्नुभयो, बेसी सहरबाट है? के छ रबिनाजी, खबर सुनाउनु। सबै ठिकै छ। के गर्दै हुनुहुन्छ, कार्यक्रम सुन्दै हुनुहुन्छ कि नाइ? कार्यक्रम सुनेर बस्नु भएको छ है? सुन्छ। अब हाम्रो रविनाजीको जीवनमा घटेको घटनाहरू, बाल्यकालको अवस्था के कस्तो छ त्यसलाई यसो सम्झिन्छ है त। रविनाजी हजुर, आज भने तपाईँको जीवनमा घटेको घटनाहरू सुनाउने दिन हो, हजुरले चाहिँ हामीलाई सुनाउनु पर्छ है त। सुन्छ, सुरु गर्नुहोस्। हजुर,
10: मेरो बाल्यकालको चाहिँ म सम्झिन चाहन्छु।
9: हजुर,
10: मेरो बाल्यकाल चाहिँ अविस्मरणीय थियो। मेरो बाल्यकालमा मेरो साथीहरूसँगको रमाइलो पलहरू थियो।
9: हजुर,
10: साथीहरूसँग एकअर्कासँग मिल्ने, हाँस्ने, खेल्ने, झगडा गर्ने गर्थेँ।
9: हजुर,
10: सँगै स्कुल जाने, पढ्ने, यताउता गर्ने गर्थेँ।
9: हजुर,
10: त्यही साथीहरूको नै मलाई धेरै सम्झना आउँछ, त्यही कुरा नै मलाई अविस्मरणीय लाउँछ।
9: सुन्छ, बाल्यकालमा स्कुल जानुहुन्थ्यो, सबैसँग एकदमै मिल्नुहुन्थ्यो, रमाइलो गर्नुहुन्थ्यो, झगडा गर्नुहुन्थ्यो, तिनै कुरालाई चाहिँ बुझ्न सक्नु भएको छैन है?
10: हजुर।
9: सुन्छ, कार्यक्रममा सहभागी भइदिनु भयो हजुरलाई धेरै धेरै धन्यवाद। एकैछिनपछि हामी गीत बजाउँछौँ, कुकुरलाई सम्झन चाहनुहुन्छ?
10: मेरो साथीहरूलाई नै।
9: त्यही साथीहरूलाई नै सम्झिन चाहनुहुन्छ?
10: हजुर।
9: सुन्छ रविनाजी, अहिलेलाई भने छुट है। सुन्छ, नमस्ते बाबा। आई हजुर, उहाँ हुनुहुन्थ्यो बेसी सहरबाट, रविना हुनुहुन्थ्यो श्रोता मित्र। अब भने तपाईँहरूको पालो आइसकेको छ, 0665 1183 डायल गर्न सक्नुहुनेछ र मिठा मिठा कुराकानीमा जुट्न सक्नुहुनेछ। यदि फुर्सदको समयमा हुनुहुन्छ, कार्यक्रमलाई सुनिरहनु भएको छ भने तपाईँले पनि आफ्नो बाल्यकालको अवस्थालाई, आफ्नो डाय बिर्सिन नसक्ने क्षणलाई सम्झन सक्नुहुनेछ। गीत मार्फत आफ्नो साथीहरूलाई सम्झना समर्पण पनि गर्न सक्नुहुनेछ। फुर्सदमा हुनुहुन्छ भने कल गर्न सक्नुहुनेछ। सम्झन सक्नुहुनेछ श्रोता मित्रहरू। आज भने हामी आइतबार बसाईमा छौ। आइतबार बसाईमा भने तपाईँले आफ्नो बाल्यकालको अवस्थालाई सम्झन सक्नुहुनेछ। हामी फरक दिन फरक विषयवस्तुको साथमा उपस्थित हुन्छौ। सोमबारको दिनमा भने तपाईँले आफूभित्र लुकेर रहेको प्रतिभा, कथा, गजल, मुक्त, कविता केही छन् भने हजुरले सुनाउन सक्नुहुनेछ। मंगलबारको दिनमा भने गीत रोज्न सक्नुहुनेछ। बुधबारको दिनमा भने तपाईँको घर परिवारबाट टाढा रहेर बस्नुभएको आफन्तजनहरूलाई सम्झन सक्नुहुनेछ। बिहिबारको दिनमा भने तपाईँले आफ्नै आवाजमा लोकगीत गाएर सुनाउन सक्नुहुनेछ। शुक्रबारको दिनमा भने तपाईँले गीत रोज्न सक्नुहुनेछ र शनिबारको दिनमा भने गाउँ खाने प्रश्न लिएर आउनेछ, त्यसको उत्तर भने तपाईँले आफैले दिनुपर्ने हुनेछ। यदि फुर्सदको समयमा हुनुहुन्छ, हाम्रो कार्यक्रमलाई सुनिरहनु भएको छ भने 0665 1183 डायल गरेर हामीसँग सम्झन सक्नुहुनेछ। मिठा मिठा कुराकानीको साथमा जुट्न सक्नुहुनेछ। कति साथीहरू बिजी व्यस्त त हुनुहुन्छ होला, कार्यक्रम सुन्दा सुन्दा पनि कलमा जोडिन सक्नु भएको छैन होला, के गर्नु, यस्तै हुन्छ। यति बेला पनि कोही साथी कललाई आइसक्नुभयो, उहाँलाई स्वागत गर्न चाहन्छु। होला नमस्ते।
11: नमस्ते हजुर। नमस्ते
9: हजुर। नमस्ते, कहाँदेखि को बोल्दै हुनुहुन्छ? राइनसबाट ईश्वर भन्नुभयो।
11: हजुर हजुर,
9: के छ ईश्वरजी, खबर सुनाउनुहोस्।
11: ठिकै छ, आरामै हुनुहुन्छ?
9: हजुर, एकदमै ठिकठाक छौ। हामी पनि तपाईँको मायाले गर्दा, साथले गर्दा एकदमै माया गर्नुहुन्छ, कार्यक्रम फोन गर्नुहुन्छ, एकदमै खुसी लाग्छ। आगामी दिनमा पनि सम्झिनु होला, माया नमान्नु होला है त। सुन्छ, विषयवस्तुतिर लाग है। हुन्छ, आज भने हामी आइतबार बसाईमा छौ। आइतबार बसाईमा भने तपाईँको जीवनमा घटेको घटना अनि बाल्यकालको अवस्था, बिर्सिन नसक्ने क्षणहरू हामीलाई सुनाउन सक्नुहुनेछ।
11: अब बाल्यकालमा अब गाउँमा हुन्छ
9: हजुर,
11: सालमा हुँदा चाहिँ अनि साथीभाइहरूसँग चाहिँ अब बिर्सिनु नसक्ने खेल भनेको चाहिँ स्कुलबाट छुट्टी भएर चाहिँ माछा मार्नु जान्थ्यो कि कार्खोला माछा मार्नु जाने अनि काफल खाने होइन आउने बेलामा चाहिँ भोक लागेर चाहिँ हामीले कस्तो गर्थ्यो भने तपाईँको चिउरा किन्थ्यो चिउरा किनेर अनि तपाईँको चाउचाउ हुन्थ्यो नि पहिला रारा चाउचाउ त्यो रारा चाउचाउमा चिउरा मोलेर खाएर अनि पानी टन्न खाएर चाहिँ साथीभाइहरू काफल खाँदै हुन्थ्यो कि बाल्यकाल हुन्थ्यो त्यसरी बित्यो अब बाल्यकाल त्यसरी प्रोफेसनल सँगहरू चाहिँ तिनीहरू नै हो कि
12: साथीहरू
11: हजुर हजुर एकदम एकदम त्यो काफल खाएको त्यो पानी चिउरा मिसाएर पानी खाएको त्यहाँहरू
12: हजुर साथीहरूसँगै बसेर खाँदा चाहिँ बिर्सिन नसक्नुहुन्छ
11: हजुर हजुर एकदम
12: नमस्ते बाबा है हजुर उहाँ हुनुहुन्थ्यो राइनसबाट ईश्वर हुनुहुन्थ्यो श्रोता मित्र अब भने हामी कुनै पनि साथीहरूलाई कल लाइन लिन सक्दैनौ आज हामीलाई फोन गर्ने साथीहरू हुनुहुन्थ्यो उदयपुरबाट सन्तोष हुनुहुन्थ्यो गाउँसरबाट सुषमा हुनुहुन्थ्यो नौथरबाट राम हुनुहुन्थ्यो पाउँदीबाट लक्ष्मी प्रसाद हुनुहुन्थ्यो बेसी सहरबाट रविन र राइनसबाट ईश्वर हुनुहुन्थ्यो ज जसले हामीलाई फोन सम्पर्क गर्नुभयो उहाँलाई हृदयदेखि नै धन्यवाद ज्ञापन गर्न चाहन्छु र ज जसले फोन सम्पर्क गर्दा पनि लागेन उहाँलाई पनि निराश नहुनुहोला आज नलागे भोलि लाग्नेछ भोलि नलागे पर्सि भने पक्कै पनि लाग्नेछ तर कल गर्नलाई भने नछोड्नुहोला भन्दै हाम्रो फेसबुक लाइभमा कमेन्ट गर्नु भएको छ रामजी घिमिरेले नमस्कार सम्पूर्ण मित्रमा बागमती प्रदेश तीनबाट सुन्दैछु भन्नुभएको छ हाम्रो पनि नमस्कार छ हजुरलाई अनि राम पाण्डेजीले कमेन्ट गर्नुभएको छ नमस्कार म पनि सुन्दैछु दोर्दीबाट राम पाण्डे फेसबुक लाइभको माध्यमबाट सुनिरहेको छु भन्नुभएको छ हजुरहरू सबैजनालाई धेरै धेरै धन्यवाद ज जसले कार्यक्रमलाई सुन्नुभयो कार्यक्रम मार्फत फोन सम्पर्कमा आउनुभयो सबैजनालाई धन्यवाद दिँदै प्राव्य कक्षबाट साथ दिनुहुने लिडियालाई हृदयदेखि नै धन्यवाद ज्ञापन गर्दै म भगवती पनि बिदा हुन चाहन्छु रेडियो चौतारी 91.4 मेगाहर्ज सुन्दै गर्नुहोला नमस्कार।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: भोलि पार्टी छ, कपाल भने यस्तो बिग्रेको।
2: ल टेन्सन किन, हाम्रै बेसी शहरमा बार्बर सप छँदैछ नि।
1: बार्बर सप लेडिजको लागि पनि?
2: हो, बार्बर सप स्मार्ट लुक चाहिँदा होस् या लेटेस्ट स्टाइलमा हेयर कटिङ, हाइलाइटिङ, स्ट्रेटनिङ सबै सेवा एक्सपर्ट बार्बरको हातबाट।
3: हजुर, हामी कहाँ लेडिज तथा जेन्ट्सको लेटेस्ट स्टाइलमा हेयर कटिङ, हेयर कलरिङ, स्ट्रेटनिङ लगायत सम्पूर्ण सेवाहरू उपलब्ध छ। बार्बर सप बेसी सहर नगरपालिका 8 प्रशासन चोक, प्रोप्राइटर विनय ठाकुर, सम्पर्क 97-6-27-48-848 र 98-1-31-65-915।
4: के तपाईँ मादलको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रै लमजुङ बेसी सहर 8-13 ओह्रालोमा रहेको अनुष्का मादल पसलमा आउनुहोस्।
3: स्वरको साथ लयको मान, यहाँ बिहे, पर्व, भजन कीर्तन, स्कुलका लागि आवश्यक सबै प्रकारका मादल, बाँसुरी, डमरू, खैजुरी, गिटार लगायत परम्परागत तथा आधुनिक वाद्य वादनका सामग्री पाइनुका साथै मर्मत पनि गरिन्छ। सस्तो र सुपथ मूल्यमा एकदमै राम्रो आवाज भएको टिकाउ र गुणस्तरीय वाद्य वादनको सामग्रीका लागि सम्झनुहोस् अनुष्का मादल पसल, राम्रो मादलको भर पर्दो ठाउँ।
5: सम्पर्क फोन नम्बर 98-40-22-30-51। पुनश अनुष्का मादल पसलको राइनस नगरपालिका 8 हरा बोर्डमा पनि शाखा रहेको जानकारी गराइन्छ।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
6: अहिले मध्याह्नको 12 बज्यो।
1: भोलि पार्टी छ।
7: दाई, पैसा त तन्नै कमाएर ल्याउनु भयो क्या रे?
8: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी।
7: अब के गर्नुहुन्छ त दाई?
8: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
7: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो, म त त्यही बाटोको कुराको मासु।

0: दिनदिनै ल्याउँथे, यसको कुरा यादै भएन।
1: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ।
2: Wider World with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
4: चल्न थालेपछि गाडीको चाप बढ्न थालेको छ। भदौ 10 गतेको बाढी लगत्तै अवरूद्ध कृष्णभीरको सड़क वैकल्पिक मार्ग खोलेर गएको असोज 1 गतेदेखि संचालनमा आएको हो। झण्डै 3 हप्ता यातायात प्रभावित भएकामा अहिले सहज बन्दै गएको छ। भोटे कोशी र त्रिशुली नदीको बाढ़ीका कारण कृष्णभीर क्षेत्रमा कटान र पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध थियो। देशका विभिन्न ठाउँबाट काठमाडौँ भित्रिने र काठमाडौँबाट बाहिरिने मुख्य सड़क सञ्जाल नै क्षति भएपछि यात्रु तथा गाड़ीले वैकल्पिक मार्ग प्रयोग गर्नु परेको थियो। अहिले दुईतर्फी नै सड़क सञ्चालनमा आएपछि निजी सार्वजनिक तथा मालवाहक गाड़ीको चाप बढ़ेको छ, तर सड़कमा जोखिम कायमै रहेकाले सावधानी अपनाउनु पर्ने अवस्था छ। त्यस्तै तत्कालका लागि वैकल्पिक सड़कबाट यातायात सञ्चालन भए पनि दीर्घकालीन समाधानका लागि क्षतिग्रस्त सड़क तथा आसपासका संरचनाको प्राविधिक अध्ययन सहित पुननिर्माण समेत आवश्यक देखिएको छ। यही असोज 8 गतेदेखि अर्थात बिहिबारदेखि 5 दिनसम्म ठूलो पानी पर्न सक्ने पूर्वानुमान मौसमका जानकारहरूले गरेका छन्। त्यसै अनुसार अहिलेदेखि नै पूर्व तयारी गर्न त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विद डाक्टर विनोद पोखरेलले आग्रह गर्नु भएको छ। यस्तै मौसम तथा पर्यावरण विद उज्जवल उपाध्यायले पनि सामाजिक सञ्जालमा मौसमको पूर्वानुमान सहित 8, 9, 10 र 11 गते विशेष सावधानी अपनाउनु पर्ने उल्लेख गर्नु भएको छ। बंगालको खाड़ीमा विकसित अर्णव नामको चक्रवात र यही समय विकसित अन्य मौसमी प्रणालीबारे थप अध्ययन भइरहेको बताइएको छ। नेपाली कंग्रेसका पूर्व उपसभापति पूर्णबहादुर खड्काले कुनै चमत्कार नभए अब पार्टी विभाजनको डेलमा पुगेको बताउनु भएको छ। आज सामाजिक सञ्जालमा नेता खड्काले पार्टी विभाजनमा पुगेको तर त्यसलाई रोक्न अन्तिम प्रयास गरिरहेको बताउनु भएको छ। उहाँले लोकतन्त्रको इतिहास बोकेको पार्टी विभाजन हुँदा लोकतन्त्रमा दुष्प्रभाव पार्ने चिन्ता समेत व्यक्त गर्नु भएको छ। अदालतले मुद्दा विचाराधीन अवस्थामा राखिराखेकाले आफू महाधिवेशनको प्रक्रियामा सहभागी नभएको पनि उहाँले उल्लेख गर्नु भएको छ। कांग्रेसले यही असोज 16 19 गतेसम्म महाधिवेशन गर्दैछ भने असन्तुष्ट पक्षले आउँदो मंगिरमा महाधिवेशन गर्ने जनाएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार 15 केन्द्रीय महाधिवेशन अन्तर्गत हिजो 43 जिल्लाका 3,396 वडामा उडा अधिवेशन भएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटवालका अनुसार रसुवा, नुवाकोट र धादिङ बाहेकका अन्य 31 जिल्लामा आज उडा अधिवेशन हुँदैछ। सरद्याममा विश्वको 7 8,167 मिटर अग्लो धौलागिरी हिमाल आरोहण गर्ने टोली आधार शिविरमा पुग्न थालेका छन्। धौलागिरी हिमाल म्याग्दीको धौलागिरी गाउँपालिका 4 भूगोलमा पर्छ। 8K7 समिट र 14 पिक्स ट्रेकिङ कम्पनी मार्फत आरोहणका लागि पर्वतारोहीहरूको टोली आधार शिविर पुगेका हुन्। आरोहण टोलीको समन्वय गर्नुभएका म्याग्दीका पर्यटन कर्मी इन्द्र सिंह शेरचनले हिजो शनिबारसम्म 30 विदेशी पर्वतारोही टोली आधार शिविर पुगेका जानकारी दिनुभयो। थप टोली आधार शिविर जाने तयारीमा रहेको उहाँको भनाइ छ। शेर्पाहरूको टोलीले हिउँमा डोरी तानेर बाटो तयार पारेपछि उनीहरूको सहयोगमा आरोहीहरू चुचुरोमा पुग्ने गर्छन्। आरोहण टोलीहरू पुग्न थालेपछि आधार शिविरमा चहलपहल समेत शुरू भएको छ। चालू वसन्तयाममा धौलागिरी आरोहणका लागि पर्यटन विभागबाट शुक्रबारसम्म 4 समूहका 10 महिला सहित 34 अनुमति लिएका छन्। गएको भदौ 10 गते रसुवाको भोटेकोशीमा बाढ़ी आएपछि हिमाली जिल्ला मुस्ताङको पर्यटनमा समेत असर परेको छ। जिल्ला प्रहरीकारले मुस्ताङको पर्यटकीय तथ्याङ्क अनुसार चालू वर्षको साउनको तुलनामा भदौमा मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या घटेको छ। कालीगण्डकी करिडोर बेनी जोमसम कोर्ला सड़क मार्ग बाढ़ी पहिरो र नदी कटानले साउनमा दर्जनौं पटक अवरूद्ध हुँदा समेत मुस्ताङमा पर्यटकको आगमन उल्लेख्य रहे पनि रसुवाको बाढ़ीपछि मुस्ताङमा पर्यटक संख्या घटेको प्रहरीको तथ्याङ्क छ। अनुसार चालू वर्षको साउनमा भन्दा भदौ महिनामा 29,274 पर्यटक घटेको देखाउँछ। यो अघिल्लो महिनाको भन्दा भदौमा 47.78% पर्यटक कम हो। जिल्ला प्रहरीकारले मुस्ताङ अन्तर्गत म्याग्दी र मुस्ताङको सिमाना प्रहरी चौकी घाँसाको पर्यटक आगमनको विवरण अनुसार चालू वर्षको साउनमा आन्तरिक 30,655 जना, सार्क राष्ट्रका 31,574 र अन्य देशका 193 जना गरी 61,263 जना पर्यटक मुस्ताङ गएका छन्। धनुषाको जनकपुर धाम उपमहानगरपालिका 8 रामानन्द चोकमा रहेको एक घरमा आगलागी हुँदा एकजनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता ओमप्रकाश खनालका अनुसार महोत्तरीको लहरपट्टी नगरपालिका 2 की 70 वर्षीय किशोरी सहनीको जलेर ज्यान गएको छ। गैराती भएको आगलागीबाट घरमा रहेका सामान सहित 3 लाख रूपियाँ बराबरको क्षति भएको छ। बिजुली सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सप्तरीको कटैयाबाट झण्डी 1400 किलो गाजा सहित एकजना पक्राउ, सुनको भाव आज तोलामा 2100 रूपियाँले बढ़्यो लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले कृष्णभीर क्षेत्रमा नयाँ ट्र्याक खोलेर गाड़ी चल्न थालेपछि चाप बढ़्यो, कुनै चमत्कार नभए अब कांग्रेस विभाजनको डीलमा पुगेको नेता खड्काको भनाई लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सप्तरीको कटैयाबाट झण्डै 1400 किलो गाँजा सहित एकजना पक्राउ परेका छन्। गैराती पाउने 1 बजे सप्तरीको डाक्नेश्वरी नगरपालिका सह कटैया गाउँका भोला सदाको घर खानतलासी गरेर लागू औषध गाँजा सहित सदालाई पक्राउ गरेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो। सदाले घरमा गाँजा लुकाएर राखेको विशेष सूचनाको आधारमा खानतलासी गर्दा 56 बोरामा प्याक गरिरहेको अवस्थामा झण्डै 1400 किलो गाँजा बरामद भएको हो। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाव बढ़ेको छ। सुनको भाव आज तोलामा 2100 रूपियाँले बढ़ेको हो। भाव बढ़ेर सुन आज तोलाको 3,05,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। कारोबार हुने अन्तिम दिन शुक्रबार सुनको भाव तोलामा 2600 रूपियाँले बढ़ेर 3,03,100 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव तोलामा 20 रूपियाँले बढ़ेको छ। चाँदी आज तोलाको 4,795 रूपियाँ पुगेको छ। शुक्रबार चाँदी तोलामा 150 रूपियाँले बढ़ेर तोलाको 4,775 रूपियाँमा कारोबार भएको थियो। अब विदेशको खबर। बेलायत र इजरायलका वैज्ञानिकहरूले मानिसमा नयाँ रक्त समूह प्रणाली पत्ता लगाएका छन्। वैज्ञानिकहरूले यसलाई मानव शरीरको 49 औं रक्त समूह प्रणाली जामाका रूपमा मान्यता दिएका छन्। यो दुर्लभ रक्त समूह प्रणालीको पहिचान एक इजरायली महिला र उनका भाइको रगतमा भेटिएको दुर्लभ एन्टीबडीको अध्ययनबाट भएको साइन्स डेलीले जनाएको छ। वैज्ञानिकहरूका अनुसार F11RGA नामक प्रोटीन यसले निर्माण गर्छ। केही दुर्लभ व्यक्तिमा यो प्रोटीनसँग सम्बन्धित एन्टीजेन नहुने भएकाले सामान्य रगत चढ़ाउँदा शरीरले एन्टीबडी बनाएर चढ़ाइएको रगतका रातो रक्त कोशिकामाथि आक्रमण गर्न सक्छ। अनुसन्धानकर्ताहरूले F11RGA र जाम प्रोटीनसँग सम्बन्धित अनुवांशिक परिवर्तनको विस्तृत अध्ययन गरेका छन्। यो एन्टीजेन अधिकांश मानिसका रातो रक्त कोशिका र प्लेटलेट्सको सतहमा पाइने खबरमा उल्लेख छ। वैज्ञानिकहरूका अनुसार नयाँ रक्त समूह प्रणालीको पहिचानपछि दुर्लभ रक्त समूह भएका बिरामी र सम्भावित रक्तदातालाई डीएनए परीक्षण मार्फत पहिचान गर्न सहज हुनेछ। यसले विशेष गरी दुर्लभ एन्टीबडी भएका बिरामीलाई उपयुक्त र सुरक्षित रगत तथा प्लेटलेट उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कृष्णवीर क्षेत्रमा नयाँ ट्रयाक खोलेर गाडी चल्न थालेपछि चाप बढ्यो। तत्कालका लागि वैकल्पिक व्यवस्था गरिए पनि दीर्घकालीन समाधान खोज्नुपर्ने। कुनै चमत्कार नभए अब कांग्रेस विभाजनको डिलमा पुगेको नेता खड्काको भनाई। 15 महाधिवेशन अन्तर्गत आज 31 जिल्लामा ओडा अधिवेशन हुँदै धौलागिरी हिमाल आरोहणका लागि टोली आधार शिविरमा पुग्न थाले। रसुवा बाढेपछि मुस्ताङमा पर्यटक घटे। मानिसमा 49 रक्त समूह प्रणाली पत्ता लाग्यो। दुर्लभ एन्टीबडी भएका बिरामीलाई सुरक्षित रगत उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा। र विश्व एसियन गेम्स अन्तर्गत करान्तिकी सानुमाया पराजित। पुसुका विजय 19 स्थानमा। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: सीधा खुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क। सर्पको टोकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौं। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं। सम्भव भएसम्म भुइँमा नसुतौं। झुल लगाएर सुत्ने बानी गरौं।
2: जुत्ता लगाउनु अघि जुत्ता भित्र राम्रोसँग हेरौं। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं। वरपर घाँसपात र झारपात काटेर सफा राखौं। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौं। काट्ने, चुस्ने र बाँध्ने नगरौं। बिरामीलाई उपचार हुन्छ, आत्तिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं। धामी झाँक्री र अरू घरेलु उपचारतिर नलागी जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: कृषि मन्त्र नार्क सँग।
2: बाढीका कारण मरेका पशु पक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
5: सडकमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
6: त्यसका लागि सडकका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
5: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
6: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
5: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा।
6: सिप्रदि तथा टाटा मोटर्सको सहकार्यमा
5: कार्यक्रम सड़क र सवारी।

0: श्रीधाकुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क
1: तपाईं अहिले सुन्दै हुनुहुन्छ उजालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज अब सुन्न सक्नुहुन्छ चित्रलहर

0: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप.
1: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
2: Where do we begin?
1: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
1: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis. And I am here to find out why.
5: Radio Chumari,
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज.
7: आइ मारे म त सुन्ताली र मेरो बिहे हुँदैछ, यसो फोटो भिडियो खिचाउनु पर्ने थियो, कता जाने के गर्ने, म त अलमलमै परे, के गर्ने होला. खर्काजी पनि क्या कुरा गर्नुहुन्छ, राम्रो फोटो भएन भने मलाई सुन्तालीले मार्छ फेरि. लौ न यसो केही उपाय दिनु पर्यो.
8: बुझ्न डिजिटल छँदै छ नि, झिगे खोला होला कि कम्प्लेक्सको ठिक अगाडि बुद्ध डिजिटलमा राम्रो राम्रो फोटो भिडियो खिचाइन्छ नि.
9: हाम्रा सेवाहरू प्रमाण पत्र, सम्मान पत्र, खादा, ब्याज, मायाको चिनो, भिजिटिङ कार्ड, फोटो प्रिन्ट, फोटो फ्रेम, विद्यालय तथा संघ संस्थाका परिचय पत्र तयार पार्नुका साथै शुभ विवाह लगायत अन्य शुभ कार्यको फोटो तथा भिडियो उच्च गुणस्तरमा खिचिन्छ. बुद्ध डिजिटल फोटो स्टुडियो, बेसीसह नगरपालिका 8, झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि, लम्जुङ. सम्पर्क नम्बर 98560 46 466.
10: नोट, सेरा चोक भित्रपट्टि रहेको बुद्ध डिजिटल फोटो स्टुडियो हाल झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि रहेको घरमा सरेको जानकारी गराउँदछौ.

0: ए कान्छा, कहाँ रिसे दी बिहानै? के गर्नु र दाई, घर बनाउन थालेको छु नि। सिमेन्ट, रड, इँटा किन्न बजारतिर जान लागेको।
1: त्यसो भए
0: कहाँबाट सामान किन्ने विचार छ?
1: त्यही त अलमलमा छु, सस्तो पाए जहाँबाट ल्याउँदा पनि हुन्छ कि भनेर सोच्दै थिएँ।
0: ए कान्छा, घर भनेको जिन्दगी भरका लागि बनाउने हो, सस्तो मात्रै हेरेर हुन्छ र?
1: निर्माण सामग्री गुणस्तरीय र भर पर्दो हुनुपर्छ नि।
0: हो र दाई, त्यसो भए कहाँ पाइन्छ त राम्रो सामान?
1: किन नपाउनु?
0: थानीमै निर्माण हार्डवेयर छ नि, त्यहाँ सिमेन्ट, रड, इँटा लगायत घर निर्माणका आवश्यक सामग्रीहरू पाइन्छन्।
1: साँच्चै सामानको गुणस्तर कस्तो छ त?
0: भर पर्दो, गुणस्तरीय र विश्वसनीय। घर निर्माणमा प्रयोग हुने सामग्री छान्दा ढुक्क भएर किन्न सकिने ठाउँ हो थानीमै निर्माण हार्डवेयर।
2: विश्वसहर नगरपालिका साथ मर्सेल्ली क्याम्पस जाने बाटो नजिकै रहेको थानीमाई हार्डवेयरमा गुणस्तरीय रड, सिमेन्ट, इँटा, ढुङ्गा, बालुवा, गिटी लगायत निर्माणका सम्पूर्ण सामान सुपथ मूल्यमा पाइन्छ।
3: प्रोपाइटर शम्भुलाल श्रेष्ठ र सूर्यभक्त श्रेष्ठ, विश्वसहर नगरपालिका साथ क्याम्पस रोड लमजुङ। मोबाइल नम्बर 98461279939 र 98460869008।
4: तपाईँ मादलको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रै लमजुङ बेसी सहर आठखेर ओह्रालोमा रहेको अनुष्ठ मादल पसलमा आउनुहोस्।
5: स्वरको साथ लयको मान, यहाँ बिहे, पर्व, भजन कीर्तन, स्कुलका लागि आवश्यक सबै प्रकारका मादल, बाँसुरी, डमरू, खैजुरी, गिटार लगायत परम्परागत तथा आधुनिक वाद्यवादनका सामग्री पाइनुका साथै मर्मत पनि गरिन्छ। सस्तो र सुपथ मूल्यमा एकदमै राम्रो आवाज भएको टिकाउ र गुणस्तरीय वाद्यवादनको सामग्रीका लागि सम्झनुहोस् अनुष्का मादल पसल, राम्रो मादलको भर पर्दो ठाउँ।
6: सम्पर्क फोन नम्बर 98 40 22 30 51। पुनश अनुष्का मादल पसलको राइनस नगरपालिका 8 हरा बोर्डमा पनि शाखा रहेको जानकारी गराइन्छ।
7: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
8: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
7: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
8: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
7: ल त, म पनि त्यतै जाने भए।
5: बुढाथोकी ब्रदर्स सप्लायर सिउडी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढाथोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउडी बार लमजुङ। प्रोपाइटर हरिकृष्ण बुढाथोकी।
9: सम्पर्क मोबाइल नम्बर 98 560 45 141 र 98 636 52 615।
10: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
11: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा।

हिजो मैले माया देखाउँदा तिमीले नदेख्नु, आज तिमीले माया देखाउँदा मेरो भाग्यमा नहेर्नु। सायद हामी एकअर्काको लागि बनेकै थिएन। सधैँ प्रश्न गर्ने गर्थ्यो, कति माया गर्छौ भनेर। न ढाँटे भन्छु आज, सुनिदेऊ न है, माया त मात्र सानो कुरा हो, तिमीमा त मेरो प्राण बस्यो।

0: तपाईको नाम नै नबिर्स काम नै नबिर्स मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
1: ल भन न तिमीलाई के समस्या पर्यो त्यस्तो?
0: सुन्नुहोस् न, घर तथा कार्यालयमा सीसीटीभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आईटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
1: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
0: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
1: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तारमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
0: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
1: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सीसीटीभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
2: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भर पर्दो प्रविधिको साथी।
1: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 9856045783, स्थान लुम्बिनी कम्प्युटर बेस्टहर लमजुङ।
3: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
4: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउन। सबै सामान एउटै ठाउँमा पाइन्छ।
3: ए हो र, के पाइन्छ?
4: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
5: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू, बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू, बाटा, बाल्टी, कुर्सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
6: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
5: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोप्राइटर यज्ञराज सेढाई र रूपा सेढाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 9845642664 र 9847609015।
0: के तपाईँको बोलेरो जीप तथा अन्य सवारी साधनमा समस्या आएको छ? यदि आएको छ भने अब चिन्ता नगर्नुहोस्। बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार नजिकै रहेको साई अटो वर्कसपमा दक्ष मेकानिक तथा टेक्निसियनद्वारा महिन्द्रा तथा सुजुकी कम्पनीका बोलेरो जीप लगायत विभिन्न सवारी साधनका पार्ट पुर्जाहरू उपलब्ध हुनुका साथै मर्मत सम्भार तथा सर्भिसिङ गरिन्छ।
7: त्यसैले पार्ट पुर्जा किन्नुहोस् वा सवारी साधनको मर्मत तथा सर्भिसिङ गर्न एकपटक अवश्य आउनुहोस् साई अटो वर्कसप।
0: बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार नजिकै।
5: प्रोप्राइटर सुरेश प्रधान, मोबाइल नम्बर 9856045090। तपाईँको सवारी हाम्रो जिम्मेवारी।
8: छोरी, आज बजार जाँदा कहाँ खाना खाने हो त?
9: आमा, सिरा बजारको दैलो लज एन्ड रेस्टो जाउँ न। त्यहाँ सस्तोमा भेज खाना, चिकन खाना, मटन खाना र बच्चाहरूका लागि पनि विशेष खाना पनि पाइन्छ। अनि खाजा पनि राम्रो छ रे नि। हो आमा, रु 450 खाजा सित 200 जनालाई पुग्ने गोर्खा बियर र टुबोर पनि एमआरपी नै पाइन्छ।
5: लमजुङको सेरा बजारमा रहेको यस दैलो लज एन्ड रेस्टोरेन्टमा सस्तोमा कफी, सस्तोमा खाना, बच्चाहरूका लागि खाना, बेसी सहरकै सस्तो खाना, भेज खाना, चिकन खाना, मटन खाना सुपथ मूल्यमा पाइन्छ। गोर्खा बियर र टुबर्क बियर एमआरपीको रेटमा पाइनुका साथै रु 450 चलेको खाजा सेट 2-3 पुग्ने गरी सुविधा रहेको छ। प्रोप्राइटर विशाल श्रेष्ठ, दैलो लज एन्ड रेस्टोरेन्ट, बेसी सहर नगरपालिका 8, सेरा बजार, कामच्छे फर्निचरको आजैमा। सम्पर्क फोन नम्बर 0665208333, मोबाइल नम्बर 98141203।
10: दाई, पैसा त तन्नै कमाएर ल्याउनु भयो क्या रे?
11: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजानी गरी खर्किएको नि बहिनी।
10: अब के गर्नुहुन्छ त दाई?
11: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
10: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो! म त त्यही बाटो कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
6: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओरामी, लमजुङ। प्रोप्राइटर शरद बराल। सम्पर्क नम्बर 98560-4540-1 र 98261-7379।

सेरा ओरालु लमजुङ प्रोपाइटर शरद बराल, सम्पर्क नम्बर 98560445401 र 98261737799।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
2: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
1: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलो मेसै पाइन।
2: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
1: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
2: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
1: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
2: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
3: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भरपर्दो प्रविधिको साथी।
2: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98560 45 783, स्थान लुम्बिनी कम्प्युटर, बेस्ट सहर लमजुङ।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: आइ मारे म त सुन्ताली र मेरो बिहे हुँदैछ, यसो फोटो भिडियो खिचाउनु पर्ने थियो, कता जाने के गर्ने, म त अलमलमै परे, के गर्ने होला।
2: सानो कुनामा पनि खेपो फिर गरेको ढुमस,
1: घरका जी पनि के कुरा गर्नुहुन्छ, राम्रो फोटो भएन भने मलाई सुन्तालीले मार्छ फेरि, लौ न यसो केही उपाय दिनु पर्यो।
2: बुझ्न डिजिटल छनै छ नि, झिगे खोला होला कि कप्लेसको ठिक अगाडि बुद्ध डिजिटलमा राम्रो राम्रो फोटो भिडियो खिचाइन्छ नि।
3: हाम्रा सेवाहरू प्रमाण पत्र, सम्मान पत्र, खादा, ब्याज, मायाको चिनो, भिजिटिङ कार्ड, फोटो प्रिन्ट, फोटो फ्रेम, विद्यालय तथा संघ संस्थाका परिचय पत्र तयार पारिनुका साथै शुभ विवाह लगायत अन्य शुभ कार्यको फोटो तथा भिडियो उच्च गुणस्तरमा खिचिन्छ। बुद्ध डिजिटल फोटो स्टुडियो बेसीसह नगरपालिका 8 झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि लम्सुङ। सम्पर्क नम्बर 98560046466।
4: नोट, सेरा चोक भित्रपट्टि रहेको बुद्ध डिजिटल फोटो स्टुडियो हाल झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि रहेको घरमा सरेको जानकारी गराउँदछौ।

0: अर्जुन यार मीठो अर्गानिक कफी कहाँ पाइन्छ नि? बेसी शहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्गानिक कफी र अरू प्रकारका कफी पाइन्छ। कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
1: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
2: प्रोपाइटर टेकजङ गुरुङ। नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङ्गे चौतारा। सम्पर्क फोन नम्बर 0665920903, मोबाइल नम्बर 98461080025।
3: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39647 र 98111 90610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
4: अहिले दिउँसोको 2 बज्यो।

नमस्कार, रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्रो एप र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको दिउँसो 2 बजेको चौतारी खबरमा स्वागत छ। समाचार शुरू गरौं। नेपाली कांग्रेसले बेसी शहर उडा नम्बर 8 र 9 उडा अधिवेशन सम्पन्न गरेको प्रसंगबाट नेपाली कांग्रेसको 15 महाधिवेशनको राष्ट्रिय कार्यतालिका अनुसार लमजुङको बेसी शहर नगरपालिकाका विभिन्न ओडाहरूमा ओडा अधिवेशन सम्पन्न भएको छ। जिल्लाभरि बढ़ेको आन्तरिक राजनीतिक सरगर्मीका बीच बेसी शहर नगरपालिका ओडा नम्बर 8 र 9 स्थानीय नेता, अगुवा कार्यकर्ता तथा प्रतिनिधिहरूको उत्साहजनक सहभागितामा

नयाँ कार्य समिति र क्षेत्रीय प्रतिनिधिहरू चयन गरिएको छ। बेसीशहर नगरपालिका उडान नम्बर 9 आयोजित अधिवेशनले आगामी कार्यकालका लागि गंगा बहादुर अधिकारीको सभापतित्वमा नयाँ उडा कार्य समिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ। अधिवेशन मार्फत उडा सभापति अधिकारी सँगै नयाँ कार्य समितिका सम्पूर्ण पदाधिकारी सदस्य तथा क्षेत्रीय प्रतिनिधिहरू समेत सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। पार्टीको आधारभूत जग मानिने उडा तहमा स्थानीय कार्यकर्ताहरूको उत्साहजनक सहभागिताका बीच नयाँ नेतृत्व चयन प्रक्रिया सफलतापूर्वक टुंगिएको हो। यसैगरी बेसीशहर नगरपालिका उडा नम्बर 8 को उडा अधिवेशन पनि आपसी सहमति र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ। उक्त अधिवेशनले आगामी कार्यकालका लागि लोट बहादुर गुरूङको सभापतित्वमा नयाँ उडा कार्य समिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ। अधिवेशनले उडा सभापति गुरूङको नेतृत्वमा नयाँ उडा कार्य समितिका पदाधिकारीहरू सदस्य तथा आगामी नगर क्षेत्र र जिल्ला अधिवेशनमा मतदान गर्न पाउने महाधिवेशन प्रतिनिधि क्षेत्रीय प्रतिनिधिहरू समेत सर्वसम्मत रूपमा चयन गरेको छ। राजनीतिक दलहरूमा तल्लो तहबाट कुनै पनि विवाद बिना सर्वसम्मत रूपमा नेतृत्व चयन भएर आउँदा संगठनमा आन्तरिक एकता ऊर्जा र गतिशीलता थपिने विश्वास छ। नवनिर्वाचित यी दुवै कार्य समितिले स्थानीय स्तरमा पार्टीको नीति सिद्धान्त र संगठन विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। भोटेकोशी र त्रिशुली नदीमा गत भदौ 10 गते आएको बाढ़ीबाट विस्थापित भएकालाई राखिएका होल्डिङ सेन्टरमा सुरक्षित खानेपानी नै अहिले प्रमुख समस्या बनेको छ। साथै झाडा पखला, रूघाखोकी र ज्वरोका बिरामी पनि बढ़न थालेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार बाढ़ी प्रभावितलाई राखिएको होल्डिङ सेन्टरमा हिजोसम्म 88 जनामा झाडा पखला देखिएको छ। त्यस्तै कतिपयमा रूघाखोकी र ज्वरोको समस्या छ। विस्थापितहरू नुवाकोट, रसुवा, धादिङ र काठमाण्डौका होल्डिङ सेन्टरमा छन्। होल्डिङ सेन्टरमा प्रभावितको संख्या धेरै भएकाले सरुवा रोग छिटो फैलन सक्ने जोखिम रहेको हुँदा खानेपानी, सरसफाई र बसोबासमा सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ। अहिले समस्या देखिएका बिरामीलाई सुरक्षित रूपमा छुट्टै राखेर निगरानी गर्ने गरिएको छ। यस्तै बाढ़ी प्रभावित क्षेत्रमा हैजा तथा पानी जन्ने रोगको जोखिम न्यूनीकरण गर्न हैजा विरूद्धको मुखबाट खुवाइने खोप अभियान सञ्चालन भएको छ, जस अन्तर्गत 50,000 भन्दा धेरैले खोप सेवा लिएका छन्। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा सञ्चालन गरिएको खोप कार्यक्रममा 50,467 जनाको सहभागिता रहेको जनस्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ। सरकारले साउन 1 गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली ईडीएलभीआरएस मार्फत सवारी चालक अनुमति पत्र लाइसेन्स छपाईको काम शुरू भएको छ। पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले सेवाग्राहीको चाप र लामो समयदेखि देखिँदै आएको लाइसेन्स छपाई सम्बन्धी समस्यालाई सम्बोधन गर्न नयाँ प्रणाली मार्फत छपाईको काम शुरू गरेको हो। नयाँ प्रणालीले नयाँ लाइसेन्स लिने तथा पुरानो लाइसेन्स नवीकरण गर्ने प्रक्रियालाई थप छिटो, सहज र सेवामुखी बनाउनेछ। ईडीएलभीआरएसमा अपलोड भएको सेवाग्राहीको विवरण सिधै सुरक्षण मुद्रणमा पुग्ने र सुरक्षण मुद्रणले लाइसेन्स छपाई गरी हुलाक मार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाउने व्यवस्था गरिएको छ। यसबाट लाइसेन्स छपाई तथा वितरणमा देखिँदै आएको पुरानो समस्या समाधान हुने मन्त्रालयले जनाएको छ। पहिलो चरणमा मध्य प्रदेशका 3,081 सवारी चालक अनुमति पत्र छपाई गरी वितरणका लागि हुलाक मार्फत सम्बन्धित कार्यालय व्यवस्था सेवा कार्यालयमा पठाइएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धित प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता गरी आफै छपाई गर्न सक्ने व्यवस्था गरिएको छ। सो अनुसार मध्य प्रदेश सरकारले छपाई गरिसकेको छ। यस्तै लुम्बिनी प्रदेश सरकारले पनि शुक्रबार सुरक्षण मुद्रणसँग सम्झौता गरी सवारी चालक अनुमति पत्र छपाईको काम शुरू गरेको हो। प्रदेश सरकारले सुरक्षण
मुद्रणसँग सम्झौता नगरेको अवस्थामा भने सेवाग्राहीको चाप र समस्यालाई ध्यानमा राखी यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रणको समन्वयमा लाइसेन्स थपाईको व्यवस्था मिलाइएको छ। नयाँ प्रणाली मार्फत लाइसेन्स थपाई शुरू भएपछि प्रदेश अनुसार छपाईको जिम्मेवारी व्यवस्थापन गर्दै सेवाग्राहीलाई सहज छिटो र समयमै खराब सवारी चालक अनुमति पत्र उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा आएको छ। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी एक दुई स्थानमा पानी पर्ने सम्भावना छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हिमाली र पहाड़ी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा तथा कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी एक दुई स्थानमा ठूलो वर्षाको सम्भावना छ। यस्तै तराईका एक दुई ठाउँमा पनि मध्यमसम्म पानी पर्न सक्ने महाशाखाको अनुमान छ। गैराती देशका केही हिमाली तथा पहाड़ी क्षेत्रमा हल्का वर्षा भएको थियो। यसबीच असोज 8 गते अर्थात आउँदो बिहिबारदेखि 5 दिनसम्म ठूलो वर्षा हुन सक्ने हुँदा त्यसै अनुसार पूर्व तयारी गर्न त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद डाक्टर विनोद पोखरेलले आग्रह गर्नुभएको छ। यस्तै मौसम तथा पर्यावरणविद उज्जवल उपाध्यायले पनि मौसमको पूर्वानुमान सहित 8, 9 र 10 गते सुदूरपश्चिम बाहेकका क्षेत्रमा लामो दूरीको यात्रा नगर्न सल्लाह दिनुभएको छ। मौसम पूर्वानुमान महाशाखाले अध्यावधिक भइरहने मौसमी सूचना र बुलेटिनलाई ध्यानमा राख्न आग्रह गरेको छ। अब खेल समाचार। नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ। तालिका अनुसार कार्तिक 9 गते सोमबारदेखि प्रतियोगिता शुरू हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोल्स बीच प्रतिस्पर्धा हुनेछ। कार्तिक 10 गते मंगलबार दुई खेल हुनेछन्। पहिलो खेलमा विराटनगर किंग्सले चितवन राइनोसँग खेल्दा दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ड्स आमने सामने हुनेछन्। लीग चरणका प्रतिस्पर्धा कार्तिक 29 गते सम्म जारी रहनेछ। त्यसपछि प्लेअफका खेलहरू हुनेछन्। निर्धारित तालिका अनुसार मंगसिर 1 गते पहिलो क्वालिफायर आयोजना हुनेछ भने त्यसको भोलिपल्ट अर्थात मंगसिर 2 गते एलिमिनेटर खेलाइनेछ। मंगसिर 3 गते दोस्रो क्वालिफायरपछि प्रतियोगिताको निर्णायक खेल मंगसिर 5 गते फाइनल खेल हुनेछ। प्रतियोगितामा विराटनगर किंग्स, चितवन राइनोज, कर्णाली याक्स, जनकपुर बोल्ड्स, काठमाडौँ गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्नेछन्। एनपीएलका सबै खेलहरू किर्तिपुरमा रहेको त्रिवी क्रिकेट मैदानमा हुनेछन्। यसअघि सम्पन्न दोस्रो संस्करणमा लुम्बिनी लायन्सले उपाधि जितेको थियो भने पहिलो संस्करणमा जनकपुर बोल्ड्सले उपाधि जितेको थियो। जापानमा जारी विश्व एसियन गेम्स अन्तर्गत महिला कराटेको कुमिते विधामा नेपालकी एरिका गुरूङ सेमी फाइनलमा पराजित भएकी छन्। कुमिते विधाको 68 केजी माथिको प्रतिस्पर्धामा एरिका सेमी फाइनलमा कजाकस्तानकी सोफिया बेरोत्सी भासँग 2-1 पराजित भएकी हुन्। एरिकाले गत संस्करणको एसियन गेम्समा नेपालका लागि ऐतिहासिक रजत पदक जितेकी थिइन्। हवस्त, यिनै समाचार सहित दिउँसो 2 बजेबाट प्रसारित चौतारी खबर अहिलेलाई सकिएको छ। प्राविधिक सहकर्मी लिडियालाई धन्यवाद दिँदै समाचार कक्षबाट म पनि विदा हुन्छु। रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्रो एपमा रेडियो चौतारी सुन्दै गर्नुहोस्। नमस्कार।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: कयौं दिनसम्मको हामी बीचको मौतालाई चिर्दै टेलिफोनको घण्टी बज्यो। चिसिएको हाम्रो सम्बन्ध न्यानो हुने आशामा मैले उनका सबै गुनासाहरू सुनिरहे। सायद उनीबाट टाढा जान चाहन्छ, यसैले खुसी मिल्छ लाग्यो। म पनि त त्यही चाहन्छु तिम्रो खुसी, मेरो एउटा बिन्दु मात्र छ।

0: भर्सिरेर जानु पर्दैन, बाटै काटेर जाने।
1: हेर्नु त हेरेको थियो त हौ,
0: मालिङ्गोको अचार हो, लेख्न आउँछ? यो अटो भरेर ल्याइदो, पञ्चमी बजारको समय मात्रै भाटा छ नि फेरि।
2: नबिर्सी भलाई।

0: सुनिता आ गर त
1: भोके मेरो दास सबै किराले खाको छ
0: गर न के आ गर म हेर्छु
1: आ
0: छी कस्तो गनाको दात माझ्दैन हो
1: ठुलो स्वरमा नकराउ न मलाई लाज लाग्छ के
0: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न दात सम्बन्धी सबै समस्याको उपचार गरिन्छ भूपुस्तनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने दाँतको भिडियो एक्सरे गर्ने वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने दाँत निकाल्ने नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ
2: नोट यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ
3: भूपुसैनिक डेन्टल होम प्राली बेसीथर नगरपालिका 8 सेरा ओरालो लमजुङ
4: प्रोप्राइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी
3: सम्पर्क फोन नम्बर 066-521-429 मोबाइल नम्बर 98414-84-440
5: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्स्यो जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
6: हो त है आमा बरु कहाँ जाने भन्नु त
5: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनसादी पसल जाने सुनसादी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनसादी पसल हो त
7: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
3: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोप्राइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राशि अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्
8: तपाईँको नाम नै नबिर्स काम नै नबिर्स मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो
9: ल भन न तिमीलाई के समस्या पर्यो त्यस्तो
8: सुन्नुहोस् न घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नुपर्ने साथै अफिसको लागि प्रिन्टर स्मार्ट बोर्ड नेटवर्किङ आइटी समाधान चाहिएको थियो त्यसैको लागि कहाँ जाने होला केही मेलोमेसै पाइन
9: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न
8: तपाईँ पनि ठट्टा गर्नुहुन्छ त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने म
9: तिमी पनि साह्रै लाटी छौ गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि
8: ए हो र अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ
9: ल सुन त्यहाँ त कम्प्युटर ल्यापटप प्रिन्टर सिसिटिभी स्मार्ट बोर्ड कम्प्युटर एसेसरिज बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि
10: हजुर प्रविधि तपाईँको हातमा भरोसा हाम्रो साथमा लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भरपर्दो प्रविधिको साथी
3: प्रोप्राइटर कृष्ण भूषाल सम्पर्क नम्बर 98560-45783 स्थान लुम्बिनी कम्प्युटर बेस्टहर लमजुङ
0: अहिले दिउँसोको 3 बज्यो बुढा ए बुढा यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या
11: हुन त हो नि बुढी तर यो घरको हालत हेर त फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ कहाँ जाने के गर्ने म त केही सोच्नै सकेको छैन यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी
0: किन चिन्ता लिनुहुन्छ बुढा पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा
12: Wherever you are, stay connected with the wider world. Wherever you are, stay connected with the wider. Wherever you are, stay connected with the wider world with the BBC.
0: बुढा ए बुढा यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या
11: हुन त हो नि बुढी तर यो घरको हालत हेर त फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ कहाँ जाने के गर्ने म त केही सोच्नै सकेको छैन यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी
0: किन चिन्ता लिनुहुन्छ बुढा पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नुभएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 813 सिभिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नुभएको छ त त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा
3: हाम्रा सेवाहरू हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै
7: होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ
0: सिबिएस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका 813 लमजुङ प्रोप्राइटर सृजना श्रेष्ठ
3: सम्पर्क नम्बर 98462618
13: सामाजिक रूपान्तरणका लागि यो हो सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
14: अवस्था हेरेर थप औपचारिक जानकारी दिने जनाएको छ विगत केही वर्ष यता असोजमा परेको पानीले ठूलो जनधनको क्षति गरेको इतिहास छ यसैले असोज 8-12 गतेसम्म अत्यावश्यक काम बाहेक लामो दूरीको यात्रा नगर्न र पाकेको धान बाली जोगाउन किसानहरूलाई उच्च सतर्कता अप्नाउन मौसमविदहरूले अपील गरेका छन् आम नागरिकलाई नआतिन तर हदैसम्मको सावधानी अप्नाउन मौसमविदहरूले आग्रह गरेका छन् भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1436 पुगेको छ नेपाल प्रहरीका अनुसार रसुवा नुवाकोट धादिङ चितवन गोर्खा तनहु र नवलपरासीबाट ती शवहरू निकालिएका हुन् फेला परेका मध्ये डीएनए नमूना लिएर 1292 शवको व्यवस्थापन गरिएको छ पहिचान नभएका शवको विवरण प्रहरीको वेबसाइटमा राखिएको छ यसैबीच रसुवाको त्रिशुली एक जलविद्युत आयोजनाको सुरुङबाट निकालेका 24 जनाको शव नुवाकोटी ल्याएको प्रहरीले जनाएको छ हिजो सेनाको हेलिकप्टर मार्फत विदुर नगरपालिका सहमा रहेको खम्बा क्याम्पमा ल्याइएका ती शवको अझै पहिचान हुन सकेको छैन जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता डीएसपी इकबाल हवारीले बाढ़ीपछि सम्पर्कविहीन भएका आफन्तको शव हुन सक्ने भन्दै पहिचानका लागि खम्बा क्याम्प पुग्न परिवारजनलाई आग्रह गर्नुभएको छ नेकपा एमालेको चुनाव समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी कार्यदलले सर्वसम्मत रूपमा प्रतिवेदन तयार गरेको छ तर बहुप्रत्यक्षित मानिएको नेतृत्व पुनर्गठन वा परिवर्तनको विषय भने प्रतिवेदनमा समावेश गरिएको छैन आज ललितपुरको च्यासलमा रहेको पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यदलको बैठकले साझा प्रतिवेदनलाई अन्तिम रूप दिएको छ बैठकपछि संचारकर्मीसँग कुरा गर्दै एमाले सचिव पदमा अर्यालले बदलिदो जनमनोविज्ञान पार्टीले गरिरहेका चुनौती र एमालेलाई एकताबद्ध बनाएर अघि बढ़ाउने विषयमा गम्भीर छलफल भएको बताउनुभयो यसअघि विभिन्न नेताहरूले छुट्टा छुट्टे प्रतिवेदन ल्याएको भन्ने चर्चामा सत्यता नभएको भन्दै सचिव अर्यालले ती अलग अलग प्रतिवेदन नभई मस्यौदा मात्र भएको बताउनुभयो कार्यदलका संयोजक रामबहादुर थापा बादलले पेश गरेको मस्यौदामा आवश्यक थपकट र परिमार्जन गरेर सर्वसम्मत साझा दस्तावेज तयार गरिएको उहाँको भनाई सचिव अर्यालले कार्यदलले नेतृत्व पुनर्गठनको विषय प्रतिवेदनमा प्रवेश नगराएको स्पष्ट पार्नु भएको छ कार्यदलले तयार पारेको साझा प्रतिवेदन आजै बस्ने पार्टी सचिवालय बैठकमा पेश हुनेछ सचिवालयले नै प्रतिवेदनमाथि छलफल गरी थप निर्णय गर्ने बताइएको छ सत्तारूढ़ राष्ट्रीय स्वतन्त्र पार्टी रासोपाका सांसद डाक्टर अमरेश कुमार सिंहले मधेसलाई द्वन्द्वको मैदान बन्न नदिन भन्दै छठपछि मेची महाकाली पदयात्रा गर्ने घोषणा गर्नुभएको छ। आज जनकपुरमा पत्रकारसँग कुरा गर्दै वहाँले जात धर्म र राजनीतिको नाममा समाज विभाजित भइरहेको दावी सहित एकता कायम गर्न आफूले पैदल यात्रा गर्न लागेको बताउनुभयो। छठ पर्वको पारणका दिन जनकपुरको जानकी मन्दिरमा दर्शन गरेपछि वहाँले झापाको भद्रपुरबाट यात्रा शुरू गर्नुहुनेछ। गाड़ी वा रथमा नभई पैदलै गरिने यस यात्रामा आफूले भाषण कम गर्ने र जनताका समस्या धेरै सुन्ने सांसद सिंहले बताउनु भएको छ। विशेष गरी युवा पलायन, किसान र मजदूरका समस्या, व्यापारिक मन्दी तथा सीमावर्ती नागरिकले भोग्नु परेको शास्तिबारे वहाँले प्रत्यक्ष जानकारी लिनुहुनेछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्चाङ भित्रका खबर सहित थप खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
15: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो
2: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ
1: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
3: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
4: फोन 0556943333 4935555
5: सीधा कुरा प्रश्न विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू मनास्लो क्षेत्र संरक्षण आयोजनाले मनास्लो हिमालको आधार शिविर क्षेत्रमा अनशनरत युवाहरूलाई अनशन फिर्ता लिन आग्रह गरेको छ मनास्लो क्षेत्र संरक्षण आयोजनाका प्रमुख अनिल प्रसाईले आन्दोलनको नेतृत्व गरिरहेका धावा नुर्बु लामालाई पत्र पठाउँदै युवाहरूले उठाएका गम्भीर सवालप्रति ध्यानाकर्षण भएको जनाउनु भएको छ युवाहरूले उठाएका गम्भीर सवाल प्रति स्थानीय खानेपानी तथा सिंचाईको स्रोत संरक्षण विद्यालयको पाठ्यक्रममा जलवायु शिक्षा र अन्तर्राष्ट्रिय क्षतिपूर्तिको माग सम्बोधन गर्न आयोजना गम्भीर रहेको पत्रमा उल्लेख छ आयोजनाले युवाहरूको बिग्रदो स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै स्थानीय तथा केन्द्र सरकारसँग समन्वय गरेर समस्या समाधान गर्न पहल गर्ने समेत बताएको छ साथै आयोजनाले हिमाल र हिमाली समुदायको संरक्षणका लागि सँगसँगै काम गर्ने प्रतिबद्धता पनि जनाएको छ 11 जना युवाहरूले जलवायु परिवर्तनका असर न्यूनीकरण र हिमताल विस्फोटको जोखिम लगायतका विषय उठाएका छन् गोर्खाको चुम्नुब्री गाउँपालिकाका युवाहरूले अस्ति शुक्रबारदेखि 4,900 मिटरको उचाइमा आमरण अनशन शुरू गरेका हुन् अब विदेशको खबर इरान समर्थित यमनको हुथी विद्रोहीले साउदी अरबको राजधानी रियाद र लाल सागरको तटीय क्षेत्रका ऊर्जा केन्द्रमा ड्रोन र ब्यालिस्टिक क्षेपास्त्र आक्रमण गरेको दावी गरेको छ साउदी अधिकारीहरूले पनि रियादतर्फ प्रहार भएको एउटा क्षेप्यास्त्रलाई आकाशमै नष्ट गरेको बताएका छन् जुलाई यता पहिलो पटक साउदी राजधानीमा हवाई आक्रमणको चेतावनी दिने साइरन बजेको थियो यता हुतीका सैन्य प्रवक्ता यहया अल सारे आले पछिल्लो एक हप्तामा साउदी अरबले यमनमाथि 300 वटा हवाई आक्रमण गरेको आरोप लगाएका छन् हुती र साउदी समर्थित सरकारी फौजबीचको भिडन्तमा शनिबार मात्रै 48 जनाको ज्यान गएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका यसैबीच हुतीको आक्रमणपछि अमेरिकाले मध्यपूर्वमा द्वन्द थप चर्किन सक्ने भन्दै गम्भीर चेतावनी दिएको छ अमेरिकी विदेश मन्त्रालयले आफ्ना नागरिकलाई मध्यपूर्वको यात्रामा गम्भीरतापूर्वक पुनर्विचार गर्न समेत आग्रह गरेको छ साथै अमेरिकाले साउदी अरबलाई सम्भावित खतराबाट जोगाउन 24 अर्ब 30 करोड़ डलर बराबरका 48 वटा F-35 लड़ाकू विमान बिक्री गर्न स्वीकृति समेत दिएको छ अब खेल खबर जापानमा चलिरहेको 20औं एसियाली खेलकुद अन्तर्गत महिला कराटेको कुमिते विदामा नेपालकी एरिका गुरूङ पदक विहीन भएकी छिन् नागोयामा भएको 68 केजी माथिको काश्य पदक प्रतिस्पर्धामा एरिका साउदी अरेबियाको मुस्तफा दिना अहमदसँग 8-7 अंकले पराजित भइन्। एक समयसम्म अग्रता बनाएकी एरिका अन्तिम समयमा दुई अंक गुमाउँदा पदक विहीन भएकी हुन्। एरिका गएको संस्करणको एसियाली खेलकुदमा नेपालका लागि ऐतिहासिक रजत पदक जित्ने खेलाड़ी हुन्। यसपटक उनीबाट स्वर्ण पदकको समेत अपेक्षा गरिएको थियो। यस्तै 60 केजी मुनिको स्पर्धामा नेपालका मीन बहादुर तामाङ पनि काँस्य पदकबाट चुकेका छन्। तामाङ साउदी अरेबियाका अब्बासेर एफएबीसँग 2-0 पराजित भए। यस्तै गरी 55 केजी मुनि नेपालका राकेश मानन्दर पनि काँस्य पदक जित्न असफल भएका छन्। मानन्दर मलेसियाका कालियना सुन्दरमसँग 9-1 फराकिलो अन्तरले पराजित भए। यसै गरी कराटेमा 68 केजी तौल समूहका नेपालकी निरूपा दोङले क्वार्टर फाइनलमा खेल्दैछन्। टीम कातातर्फको खेल पनि भोलि नै हुनेछ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपल्ट। नेपालका राकेश मानन्दर पनि काँस्य पदक जित्न असफल भएका छन्। मानन्दर मलेसियाका कालियना सुन्दरमसँग 9-1 फराकिलो अन्तरले पराजित भए। यसै गरी कराटेमा 68

कुमाउनीको संख्या 1436 जना पुग्यो। त्रिशुली एक जलविद्युत आयोजनाको सोरुङबाट निकालेका 24 जनाको शव पहिचानका लागि आफन्तलाई प्रहरीको आग्रह। नेकपा एमाले पार्टी पुनर्गठन सम्बन्धी कार्यदलको प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विशेष समावेश भएन। साउदी अरबको राजधानीमा ब्यालिस्टिक क्षेपयास्त्र प्रहार गरेको हुथी विद्रोहीको दावी, मध्य पूर्वमा द्वन्द बढ़न सक्ने अमेरिकाको चेतावनी। र एसियाली खेलकुदमा एरिका गुरूङ पदक विहीन।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
2: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
1: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नु पर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलो मेसै पाइन।
2: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
1: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
2: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
1: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
2: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
3: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भर पर्दो प्रविधिको साथी।
2: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98560-45783, स्थान लुम्बिनी कम्प्युटर बेस्टहर लमजुङ।
4: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
5: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
4: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
5: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
4: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लमजुङ। प्रोप्राइटर सृजना श्रेष्ठ,
5: सम्पर्क नम्बर 98462-18202 र 98403-19789।
4: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लमजुङ।
5: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।

0: अर्जुन
1: यार मीठो अर्गानिक कफी कहाँ पाइन्छ नि
0: बेसी शहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्गानिक कफी र अरू प्रकारका कफी पाइन्छ कफी मात्रै कि खाना खाजा पनि छ थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो
2: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी विभिन्न प्रकारका कफी थकाली खाना खाजा सेट पाइन्छ साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ
3: प्रोपाइटर टेकजङ गुरुङ नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो बेसी सहर नगरपालिका सात मनाङे चौतारा सम्पर्क फोन नम्बर 066-520-903 मोबाइल नम्बर 98-461

0: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
1: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कस्तो छेकेको छ र हँ?
0: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
1: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदै छ त, त्यसै त राम्रो गहना पाइने पसल। अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ जाउ लाग्ने भएको छ।
0: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
1: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनसादीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
0: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्म, सम्पर्क फोन नम्बर 06652425, 06652475, मोबाइल नम्बर 98560445।
1: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
2: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
1: किन चिन्ता लिनुहुन्छ बुढा, पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका आठतेरामा सिबिएस तथा ब्यू भिजन भण्डार सञ्चालन गर्नु भएको छ त, त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
3: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
1: सिबिएस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका 813 लमजुङ, प्रोप्राइटर सृजना श्रेष्ठ,
3: सम्पर्क नम्बर 98462018202 र 98403197।
1: सिबिएस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका 813 लमजुङ।
3: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
4: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना खाजा सेट र रमाइलो कुल हाउस समेत छ, साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
5: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ, साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
6: प्रोप्राइटर टेकजङ गुरुङ, नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङे चौतारा, सम्पर्क फोन नम्बर 06652020903, मोबाइल नम्बर 98461080025।
2: ओ भरे खाना पलो छैले हतारलाई हो याचो निवाने छेजी तारे मुई पिबा मिमेमी मार्बलरी प्रिमा बिरा बेसी सर मोबाइल गंगा आर्ट ग्यालरी याब मै बाचो
7: मै याम बिरा तयार तडीमा तारे नासर बजार लम्बिमु मेडल कप ट्रफी प्रमाण पत्र ब्यानर को बनेल पर्दी बिरा याब मैलो फारे तारे प्रे यान सेदी
2: स गंगा आर्ट ग्यालरी तो बने आचो
7: तर मि मार्बलर फ्रिवा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम्रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर कटिङ लम्रो छल असी ब्याज दे माया चिलो भनिम्रो
2: तैले भनेको मैले सबै बुझ्यो कान्छा। गङ्गा आर्टमा के पाइन्छ भनेर एकपटक तैले सबै भन्ज्यो त नेपाली भाषामै।
8: बेसी सहर नगरपालिका 7 पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट, फ्लेक्स प्रिन्ट, साइन बोर्ड, होर्डिङ बोर्ड, लाइट बोर्ड, ब्यानर, फोटो प्रिन्ट, स्टिकर कटिङ, कप प्रिन्ट, ब्याच प्रिन्ट, टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिनो, प्रमाण पत्र, मेडल र ट्रफी पनि बनाइन्छ।
9: साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ति लेखन आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ।
10: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमसुङ प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे। सम्पर्क फोन नम्बर 0665313387 मोबाइल नम्बर 98462646648 र 98463301883।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: आइ मारे म त सुन्ताली र मेरो बिहे हुँदैछ, यसो फोटो भिडियो खिचाउनु पर्ने थियो, कता जाने के गर्ने, म त अलमलमै परे, के गर्ने होला। खर्काजी पनि क्या कुरा गर्नुहुन्छ, राम्रो फोटो भएन भने मलाई सुन्तालीले मार्छ फेरि, लौ न यसो केही उपाय दिनु पर्यो।
2: बुद्ध डिजिटल छँदै छ नि, झिगे खोला हुला कि कपलेश्वर ठिक अगाडि बुद्ध डिजिटलमा राम्रो राम्रो फोटो भिडियो खिचाइन्छ नि।
3: हाम्रा सेवाहरू प्रमाण पत्र, सम्मान पत्र, खादा, ब्याज, मायाको चिनो, भिजिटिङ कार्ड, फोटो प्रिन्ट, फोटो फ्रेम, विद्यालय तथा संस्थाका परिचय पत्र तयार पारिनुका साथै शुभ विवाह लगायत अन्य शुभ कार्यको फोटो तथा भिडियो उच्च गुणस्तरमा खिचिन्छ। बुद्ध डिजिटल फोटो स्टुडियो बेसीतह नगरपालिका 8 झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि लम्छुङ। सम्पर्क नम्बर 98560 46 467।
4: नोट, सेरा चोक भित्रपट्टि रहेको बुद्ध डिजिटल फोटो स्टुडियो हाल झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि रहेको घरमा सरेको जानकारी गराउँदछौ।

0: ए कान्छा, कहाँ हिँडिस्यो दिदी बिहानै?
1: के गर्नु र दाई, घर बनाउन थालेको छु नि।
0: सिमेन्ट, रड, इँटा किन्न बजारतिर जान लागेको।
1: त्यसो भए
0: कहाँबाट सामान किन्ने विचार छ?
1: त्यही त अलमलमा छु,
0: सस्तो पाए जहाँबाट ल्याउँदा पनि हुन्छ कि भनेर सोच्दै थिएँ।
1: ए कान्छा, घर भनेको जिन्दगी भरका लागि बनाउने हो, सस्तो मात्र हेरेर हुन्छ र?
0: निर्माण सामग्री गुणस्तरीय र भरपर्दो हुनुपर्छ नि।
1: हो र दाई, त्यसो भए कहाँ पाइन्छ त राम्रो सामान?
0: किन नपाउनु?
1: थानीमै निर्माण हार्डवेयर छ नि, त्यहाँ सिमेन्ट, रड, इँटा लगायत घर निर्माणका आवश्यक सामग्रीहरू पाइन्छन्।
0: साँच्चै सामानको गुणस्तर कस्तो छ त?
1: भर पर्दो, गुणस्तरीय र विश्वसनीय।
0: घर निर्माणमा प्रयोग हुने सामग्री छान्दा ढुक्क भएर किन्न सकिने ठाउँ हो थानीमै निर्माण हार्डवेयर।
2: विश्वसहर नगरपालिका साथ मर्सेल्ली क्याम्पस जाने बाटो नजिकै रहेको थानीमाई हार्डवेयरमा गुणस्तरीय रड, सिमेन्ट, इँटा, ढुङ्गा, बालुवा, गिटी लगायत निर्माणका सम्पूर्ण सामान सुपथ मूल्यमा पाइन्छ।
3: प्रोपाइटर शम्भुलाल श्रेष्ठ र सूर्यभक्त श्रेष्ठ, विश्वसहर नगरपालिका साथ क्याम्पस रोड लमजुङ, मोबाइल नम्बर 98461279939 र 98460869908।
4: तपाईँ मादलको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रै लमजुङ बेसी सहर आठ र ओह्रालोमा रहेको अनुष्का मादल पसलमा आउनुहोस्।
5: स्वरको साथ लयको मान, यहाँ बिहे, पर्व, भजन, कीर्तन, स्कुलका लागि आवश्यक सबै प्रकारका मादल, बाँसुरी, डमरू, खैजुरी, गिटार लगायत परम्परागत तथा आधुनिक वाद्य वादनका सामग्री पाइनुका साथै मर्मत पनि गरिन्छ। सस्तो र सुपथ मूल्यमा एकदमै राम्रो आवाज भएको टिकाउ र गुणस्तरीय वाद्य वादनको सामग्रीका लागि सम्झनुहोस् अनुष्का मादल पसल, राम्रो मादलको भर पर्दो ठाउँ। सम्पर्क फोन नम्बर 98422031, पुनश अनुष्का मादल पसलको राइनस नगरपालिका 8 हरा बोर्डमा पनि शाखा रहेको जानकारी गराइन्छ।
6: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
7: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
6: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
7: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
6: ल त, म पनि त्यतै जाने भएँ।
5: बुढा थोकी ब्रदर्स सप्लायर्स टुडीबारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर्स सप्लायर्स सुन्दर बजार नगरपालिका 9 टुडीबार लमजुङ, प्रोपाइटर हरिकृष्ण बुढा थोकी।
8: सम्पर्क मोबाइल नम्बर 98560-45141 र 98630-52615।
9: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समयभित्र सिउँडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
10: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, भरपर्दो सेवा।

हिजो मैले माया देखाउँदा तिमीले नदेख्नु, आज तिमीले माया देखाउँदा मेरो भाग्यमा नलेख्नु। सायद हामी एकअर्काको लागि बनेकै थिएन। सधैँ प्रश्न गर्ने गर्थ्यो, कति माया गर्छौ भनेर। न ढाँटी भन्छु आज, सुनिदेऊ मलाई, माया त मात्र सानो कुरा हो, तिमीमा त मेरो प्राण बसेको थियो।

0: तपाईको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
1: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
0: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नु पर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
1: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
0: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने?
1: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
0: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
1: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
2: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भरपर्दो प्रविधिको साथी।
1: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98560 45783, स्थान लुम्बिनी कम्प्युटर, बेस्ट सहर लमजुङ।

0: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
1: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न। सबै सामान एउटै ठाउँमा पाइन्छ।
0: ए हो र, के पाइन्छ?
1: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, कुर्सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
3: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
2: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चौक, लमजुङ। प्रोप्राइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 98465424

0: अनि म तिमीलाई माया गर्दिन, तिमीबाट टाढा जान्छु भन्यो भने के गर्छौ?
1: तिमी टाढा भयो भने त म बाँच्नै सक्दिन नि, म तिमीलाई टाढै हुन दिन्न। अबदेखि यस्तो कुरा नगर।
0: मलाई यो खोलाले बगायो भने
1: म यो खोलै सुकाइदिन्छु, यो ठाउँमा फर्केर फेरि कहिले पनि आउँदिन।
0: यदि भगवान्ले नै लग्यो भने
1: म त्यो दिनदेखि भगवान नै मान्दिनँ।

0: तपाईँको बोलेरो जीप तथा अन्य सवारी साधनमा समस्या आएको छ? यदि आएको छ भने अब चिन्ता नगर्नुहोस्। बेसी सहर नगरपालिका 8 सेरा बजार कारागार नजिकै रहेको साई अटो वर्कसपमा दक्ष मेकानिक तथा टेक्निसियनद्वारा महिन्द्रा तथा सुजुकी कम्पनीका बोलेरो जीप लगायत विभिन्न सवारी साधनका पार्ट पुर्जाहरू उपलब्ध हुनुका साथै मर्मत सम्भार तथा सर्भिसिङ गरिन्छ।
1: त्यसैले पार्ट पुर्जा किन्नुहोस् वा सवारी साधनको मर्मत तथा सर्भिसिङ गर्न एक पटक अवश्य आउनुहोस् साई अटो वर्कसप।
0: बेसी सहर नगरपालिका 8 सेरा बजार कारागार नजिकै।
2: प्रोप्राइटर सुरेश प्रधान। मोबाइल नम्बर 9855045090। तपाईँको सवारी हाम्रो जिम्मेवारी।
3: आज बजार जाँदा कहाँ खाना खाने हो त आमा? सिरा बजारको दैलो लज एन्ड रेस्टुरेन्ट जाउँ न। त्यहाँ सस्तोमा भेज खाना, चिकन खाना, मटन खाना र बच्चाहरूका लागि पनि विशेष खाना पनि पाइन्छ। अनि खाजा पनि राम्रो छ रे नि। हो आमा, रु 450 खाजा सित 2-3 जनालाई पुग्ने गोर्खा बियर र टुबोर पनि एमआरपी नै पाइन्छ।
2: लमजुङको सेरा बजारमा रहेको यस दैलो लज एन्ड रेस्टुरेन्टमा सस्तोमा कफी, सस्तोमा खाना, बच्चाहरूका लागि खाना, बेसी सहरकै सस्तो खाना, भेज खाना, चिकन खाना, मटन खाना सुपथ मूल्यमा पाइन्छ। गोर्खा बियर र टुबर्ग बियर एमआरपीको रेटमा पाइनुका साथै रु 450 चलेको खाजा सेट 2-3 जनालाई पुग्ने गरी सुविधा रहेको छ। प्रोप्राइटर विशाल श्रेष्ठ। दैलो लज एन्ड रेस्टुरेन्ट बेसी सहर नगरपालिका 8 सेरा बजार कामच्छे फर्निचरको आदेमा। सम्पर्क फोन नम्बर 0665208033। मोबाइल नम्बर 98। सस्तोमा खाना, बच्चाहरूका लागि खाना, बेसी सहरकै सस्तो खाना, भेज खाना, चिकन खाना, मटन खाना सुपथ मूल्यमा पाइन्छ। गोर्खा बियर र टुबर्ग बियर एमआरपी

0: अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी।
1: अब के गर्नुहुन्छ त दाई?
0: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
1: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
2: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट: यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओरामे, लमजुङ, प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 98560454401 र 98261737799।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
2: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
1: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
2: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
1: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
2: तिमी पनि साह्रै लाटी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेसरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
1: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
2: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
3: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भर पर्दो प्रविधिको साथी।
2: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98-5-45-783, स्थान लुम्बिनी कम्प्युटर प्रेस्टहर, लमजुङ।
4: मारे म त सुन्ताली र मेरो बिहे हुँदैछ, यसो फोटो भिडियो खिचाउनु पर्ने थियो, कता जाने के गर्ने? म त अलमलमै परे, के गर्ने होला? खर्काजी पनि क्या कुरा गर्नुहुन्छ, राम्रो फोटो भएन भने मलाई सुन्तालीले मार्छ फेरि। लौ न, यसो केही उपाय दिनु पर्यो।
5: बुद्ध डिजिटल छँदै छ नि, झिगे खोला होला कि कपलेसको ठिक अगाडि बुद्ध डिजिटलमा राम्रो राम्रो फोटो भिडियो खिचाइन्छ नि।
6: हाम्रा सेवाहरू: प्रमाण पत्र, सम्मान पत्र, खादा, ब्याज, मायाको चिनो, भिजिटिङ कार्ड, फोटो प्रिन्ट, फोटो फ्रेम, विद्यालय तथा संघ संस्थाका परिचय पत्र तयार पारिनुका साथै शुभ विवाह लगायत अन्य शुभ कार्यको फोटो तथा भिडियो उच्च गुणस्तरमा खिचिन्छ। बुद्ध डिजिटल फोटो स्टुडियो, बेसीसह नगरपालिका 8, झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि, लमजुङ। सम्पर्क नम्बर 98-5-46-4-67।
7: नोट: सेरा चोक भित्रपट्टि रहेको बुद्ध डिजिटल फोटो स्टुडियो हाल झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि रहेको घरमा सरेको जानकारी गराउँदछौ।

0: माया गर्छु भन्ने थाथ्यो तर यतिसम्म झुट बोल्छौ भन्ने थाहा थिएन।
1: के झुट बोल्यो मैले देख्छ?
2: तिम्रो त बिहे भएर पनि डिभोर्स भइसकेको रहेछ। भन यति ठुलो कुरा किन लुकायो मसँग?
1: म सबै कुरा भनिरहेको छु।

0: world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
2: पश्चिम सम्मै लगातार र झरीको रूपमा पानी पर्ने जोखिम देखिएको छ। नेपालमा विशेष गरी असोज 10 गते यसको प्रभाव सबैभन्दा बढ़ी देखिने विज्ञहरूले औलाएका छन्। जल तथा मौसम विज्ञान विभागले पनि केही बेर अगाडि सूचना निकालेर प्रणालीको असर नेपालमा पर्ने तर कति पर्छ भन्ने अहिले टुंगो नभएको बताएको छ। महाशाखाका अनुसार थप अध्ययन भइरहेको छ भने अहिले नै कति पानी कहाँ पर्छ भन्ने यकिन गर्न भने सकिएको छैन। महाशाखाले निकालेको सूचना अनुसार छिट्टै नै यसबारेमा थप जानकारीहरू दिइनेछ। विगत केही वर्ष यता असोजमा पानी परेकाले ठूलो जनधनको क्षति गरेको इतिहास छ। त्यसैले असोज 8 देखि 12 गतेसम्म अत्यावश्यक काम बाहेक लामो दूरीको यात्रा नगर्न र पाकेको धान बाली जोगाउन किसानहरूलाई उच्च सतर्कता अपनाउन मौसमविदहरूले अपील गरेका छन्। आम नागरिकलाई नआत्तिन तर हदैसम्मको सावधानी अपनाउन उनीहरूको सुझाव छ। साथी हृदय रिमालले जल तथा मौसम विश्लेषक नमेन्द्र दाहालसँग आउँदो बिहिबारदेखि प्रवेश गर्न लागेको मौसमी प्रणालीको प्रभाव र यसका लागि अपनाउनु पर्ने सावधानी बारे कुराकानी गर्नुभएको छ।
3: जुन बंगालको खाड़ीमा नयाँ चक्रवात उठिरहेछ, यस्तो समयमा उठिरहन्छ कि पश्चिम उत्तरतिर आउँदै गर्दाखेरि नेपाललाई प्रभावित पार्दैछ। त्यो भनेको मतलब यसको केन्द्रमै पर्छ भन्ने त होइन, तर त्यसको साइडमै पनि पर्छ नेपाल, वर्षा धेरै हुने सम्भावना छ।
4: यस्तो खालको प्रणालीको विगत कस्तो छ हामीसँग अनुभव, अथवा यो सामान्यतया आउने जाने तर यसको अब जोखिम चाहिँ रहन्छ भन्ने हिसाबले मात्रै बुझ्ने कि
3: नियमित घटनाभित्रै पर्छ, तर नियमित घटनामा पनि अब कुनै अलिक ठूलो घटना भन्ने हुन्छ, अब यो ठूलो भित्र पर्छ कि त्यसभित्र अलिक बढी प्रभाव छोडेर जाने घटना हो यो।
4: अब हामीले भर्खरै एउटा विनाशकारी ठूलो बाढ़ी भएको अवस्था छ, त्यहाँ प्रभावितहरू पनि बसिराख्नु भएको छ होल्डिङ सेन्टरमा। यही समयमा यदि यो वर्षा भयो भने यो कुन क्षेत्रमा बढ़ी हुने सम्भावना देखिन्छ?
3: अहिलेको यसको हेर्दाखेरि अब विभिन्न मोडलहरूले विभिन्न खालका परिदृश्यहरू अगाडि ल्याउँछन् होइन, तर समग्रमा पूर्वदेखि पश्चिमसम्म नै यसको असर पर्ने देखिन्छ। दक्षिण केन्द्रित छ यो, पहाड़तिर धेरै मास्तिरसम्म जाँदैन, पहाड़मा धेरै ठूलो पानी पर्ने भन्दा पनि अलिकति मध्य पहाड़ र तराईतिर केन्द्रित हुन्छ यो। धेरै त तराई चुरे महावार आसपासमा धेरै केन्द्रित हुने जस्तो देखिन्छ। अनि अर्को चाहिँ अब यसको प्रगति अगाडिको बाटोबाट थाहा हुन्छ, कुनैले चाहिँ यो पश्चिममा अलि धेरै पानी पार्न देखाइरहेछ, कुनैले मध्य भागमा, कुनैले पूर्व भागमा। अब कुन सहयोग भन्नको लागि चाहिँ हामीले औसत रूपलाई हेर्ने गरेका छौँ। औसत हेर्दाखेरि जस्तो नेपालको लुम्बिनी क्षेत्र प्रदेशहरूमा चाहिँ जताबाट पर पानी धेरै नै पर्छ भन्ने छ, कुन गतिमा हिँड्छ भन्नेले पानी कस्तो असर पार्ने हुन्छ। जस्तो अलि बिस्तारै हिँड्यो भने धेरै दिनसम्म पानी परिरहने हुन्छ, झरी वर्षाको कुरा भयो। छिटो गतिमा बढ्यो भने पानी एकदम धेरै पार्ने तर छिटो बिदा हुन्छ। अब त्यो छिटो गतिमा बढेकोले चाहिँ धेरै क्षति गर्छ, बिस्तारै धेरै दिन वर्षा गरायो भने त्यो वर्षा भइसक्दाखेरि पानी पनि बग्दै जान्छ, त्यो अलिक स्थिर हुन्छ। यसको गति चाहिँ अलि नजिकबाट निहाल्ने प्रयास भइरहेछ, साह्रै स्पष्ट भएको छैन, भोलि पछिसम्म यसको स्पष्टता आउँदै जान्छ। तिहार चाहिँ यो सुरु हुने हुनाले हामीले त्यतिखेरसम्म यो भन्दा अझ स्पष्ट र के गर्दा सुरक्षित हुन सकिन्छ भन्ने कुरा चाहिँ भन्न सकिन्छ।
4: आम नागरिकले यसबाट सचेत रहने कुरा त स्वाभाविक नै भयो, धान लगभग भित्राउने समय पनि आउँदैछ, यसमा चाहिँ किसान विशेष गरी कृषि क्षेत्रमा कस्तो सावधानी अप्नाउनु जरुरी छ, के असरको सम्भावनालाई आकलन गर्न सकिन्छ?
3: यो अलि अगाडि नै आएको हुनाले अहिले धान भित्राउन धेरै हतार पनि छैन होला, अब कति ठाउँमा अलि अगाडि पनि धान तयार हुन्छ, तर त्यो यति भित्राउने हतार हुने अवस्थामा त नहोला पनि, र यदि त्यो समयमा भित्राउने हो बाली हो भने चाहिँ त्यो त्यसलाई नचलाउनु राम्रो हुन्छ, किनभने अब त्यो पानी पर्ने भने चाहिँ किसानहरूले आफै बुझ्नुहुन्छ होइन। अहिले सावधानी भनेर चाहिँ विशेष गरी पानी भलबाढी आउने ठाउँहरू, पहिरो झर्ने ठाउँहरू गर्दाखेरि यात्राहरू, यातायातका कुराहरूमा चाहिँ अलिक बढी सावधानी अप्नाउनु पर्यो। जहाँ पहिलेदेखि भल पहिरोहरू वर्षाको जोखिम बढ़िरहेको छ त्यो क्षेत्रबाट चाहिँ टाढा बस्नु, सावधानी हुनु चाहिँ आवश्यक छ। कुन रूपमा प्रस्तुत हुन्छ त्यही अनुसार हाम्रो तयारी गर्नुपर्ने हुन्छ। तराई क्षेत्रमा अलिकति बढी डुबान, जहाँ पानी पर्छ यसले बढी नै डुबान हुने गरी पर्ने सम्भावना 500-700 मिलिमिटर एकै दिन होइन, 2-3 दिनमा त्यति पानी पार्ने सम्मको भएको हुनाले 500-700 मिलिमिटर धेरै पानी हो त्यो महिना दिनभरि पर्ने पानी हो कि दुई तिन दिन पर्दाखेरि त्यसले डुबानहरू लगायतको क्षति गर्न सक्छ त्यसमा हामी सचेत रहनुपर्छ।
1: उहाँ हुनुहुन्थ्यो जल तथा मौसम विश्लेषक गमिन्द्र दाहाल। नेपाल दर्पणमा खबरकै सिलसिला भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीमा परि ज्यान गुमाउनेको संख्या 1436 पुगेको छ। नेपाल प्रहरीका अनुसार रसुवा नुवाकोट धादिङ चितवन गोरखा तनहु र नवलपरासीबाट ती शवहरू निकालिएका हुन्। फेला परेका मध्ये डीएनए नमूना लिएर 1292 शवको व्यवस्थापन गरिएको छ। पहिचान नभएका शवको विवरण प्रहरीको वेबसाइटमा राखिएको छ। यस्तै रसुवाको त्रिशुली एक जलविद्युत आयोजनाको सुरुङबाट निकालेका 24 जनाको शव नुवाकोट ल्याएको प्रहरीले जनाएको छ। हिजो सेनाको हेलिकप्टर मार्फत विदुर नगरपालिका 6 मा रहेको खम्बा क्याम्पमा ल्याइएका ती शवको पहिचानका लागि खम्बा क्याम्प पुग्न प्रहरीले परिवारजनलाई आग्रह गरेको छ। यसैबीच भोटेकोशी बाढ़ी पछिको उद्धार र राहत तथा पुनर्निर्माणलाई थप प्रभावकारी बनाउन सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले सरकारलाई निर्देशन दिएको छ। आज केन्द्रीय कार्यालयमा बसेको रासोपा सचिवालय बैठकले खोज उद्धार र राहतका काममा कुनै कसर बाँकी नराख्न सरकारलाई आग्रह गरेको हो। बैठकमा सरकारका प्रतिनिधिले बाढ़ी पछिको अवस्था र भइरहेका कामबारे ब्रिफिङ गरेका थिए। प्रवक्ता जगदीश खरेलका अनुसार बैठकले पहिचान हुन नसकेका शवको शीघ्र डीएनए परीक्षण गरी पीड़ित परिवारलाई राहत उपलब्ध गराउन जोड़ दिएको छ। साथै बेपत्ता नागरिकको अवस्था तत्काल यकिन गर्न र आवश्यक परे कानूनी व्यवस्था मिलाएर भए पनि सहजीकरण गर्न आग्रह गरिएको छ। गएको भदौ 10 गतेको भोटेकोशी बाढ़ीपछि स्थगित गरिएका आफ्ना पार्टी गतिविधिहरू आजदेखि पुनः सञ्चालन गर्ने निर्णय पनि राष्ट्रपतिले गरेको छ।
5: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
6: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
7: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
8: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा। सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले असोज 8 गतेदेखि नेपालमा अत्यधिक वर्षा हुने सम्भावना थप बलियो बन्दै न आतिन तर हदैसम्मको सावधानी अपनाउन बिगेको सुझाव। भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1436 पुग्यो। खोज उद्धार र राहतमा कुनै कमी हुन नदिन सरकारलाई राष्ट्रपाको निर्देशन लगायतका खबर प्रस्तुत गर्यो।
1: नेपाल दर्पणमा अब बाँकी खबर। विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रममा प्रारूप 2076 परिवर्तनका क्रममा मूल्य मान्यता र नैतिक शिक्षा एआई तथा सूचना प्रविधि सिपमूलक र व्यावहारिक शिक्षाका साथै बुक फ्री र ब्यागलेस डे जस्ता विषयमा बढ़ी सुझाव प्राप्त भएका छन्। यस्तै समय अनुसार पाठ्यक्रममा शिक्षण विधि र मूल्यांकनमा समावेशिताका विषय पनि सुझावका रूपमा आएका छन्। परिमार्जित पाठ्यक्रमका पाठ्य पुस्तक भन्दा बाहिरका सन्दर्भ सामग्रीका आधारमा सृजनात्मक सिकाई र जलवायु परिवर्तन अनुकूलनलाई समेट्न सरकारवालाहरूले जोड़ दिएका पाठ्यक्रम विकास केन्द्रका निर्देशक तथा सूचना अधिकारी पुरूषोत्तम घिमिरेले बताउनुभयो। यो सुझावहरू सातै प्रदेशका 28 जिल्लाका 51 ठाउँमा पुगेर कक्षा कोठामै शिक्षक र विद्यार्थीहरूसँगको अन्तर्क्रिया तथा अनलाइन माध्यमबाट संकलन गरिएको हो। केन्द्रका निर्देशक घिमिरेका अनुसार सातै प्रदेशका सामाजिक विकास मन्त्रालय, पालिका र विद्यालय सहित 20,000 भन्दा बढ़ी सरकारवालाबाट यी सुझावहरू प्राप्त भएका छन्। अहिले पनि वेबसाइट मार्फत शिक्षक, विद्यार्थी, अभिभावक र नीति निर्माताबाट लगातार सुझावहरू आइरहेका उहाँले जानकारी दिनुभयो। प्राप्त सुझावहरूलाई वर्गीकरण गरी प्राध्यापक बालचन्द्र लुइटेल संयोजकत्वको कार्यदलले आउँदो माघभित्र अन्तिम मस्यौदा तयार पार्नेछ। त्यसपछि शिक्षा मन्त्री अध्यक्ष रहने राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद र मन्त्री परिषदबाट स्वीकृत गराउने प्रक्रिया अघि बढ़नेछ। कार्यदलले अन्तिम मस्यौदा तयार पारेर राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको स्वीकृतिपछि पाठ्यक्रम र पाठ्यपुस्तक निर्माणको चरणमा प्रवेश हुनेछ।
2: एमाले नेतृत्व पुनर्गठनको विषय स्थगित गरेर प्रदेशहरूबाट आएका सुझावलाई प्रतिवेदनको अनुसूचीमा राख्ने भएको छ। उपाध्यक्ष रामबहादुर थापा बादलको संयोजकत्वमा बसेको कार्यदल बैठकले एउटै प्रतिवेदन केन्द्रीय सचिवालयमा पेश गर्ने निर्णय गरेको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै एमाले सचिव पद्म अरियालले बताउनुभयो। थापा र महासचिव शंकर पोखरेलले फरक फरक प्रतिवेदन लेख्नु भएको थियो। पोखरेलले नेतृत्व पुनर्गठनका लागि ओली तयार हुनुपर्ने बताउनु भएको थियो भने थापाले त्यसलाई बेमौसमी बाजा भन्नुभएको थियो। बदलिदो जनमनोविज्ञान, पार्टीले सामना गरिरहेका चुनौती र एमालेलाई एकताबद्ध बनाएर अघि बढ़ाउने विषयमा गम्भीर छलफल भएको अरियालले बताउनुभयो। यसैबीच केन्द्रीय कार्यालय च्यासलमा नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ। बैठकमा कार्यदलको प्रतिवेदन

0: जानकारी अनुसार अधिवेशनको पहिलो दिन हिजो देशका 43 जिल्लाका 3,396 वडामा अधिवेशन सम्पन्न भएको छ। पहिलो दिन अधिवेशन भएका वडाहरूबाट नयाँ वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधिहरू सर्वसहमत तथा मतदान प्रक्रिया मार्फत चयन भइसकेका छन्। आज दोस्रो दिन बाँकी रहेका 31 भन्दा बढ़ी जिल्लाका वडाहरूमा अधिवेशन भइरहेको छ। बाढ़ी पहिरोबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ बाहेक अन्य सबै जिल्लाका वडाहरूमा आजै रातिसम्ममा वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधि चयनको काम सम्पन्न हुने निर्वाचन समितिले जनाएको छ। अधिवेशन स्थलहरूमा बिहानैदेखि कार्यकर्ताहरूको उल्लेख सहभागिता र उत्साह देखिएको छ। वडा अधिवेशनमा देउवा पक्ष सहभागी नभएको भए पनि सबैजसो वडामा अधिवेशन भइरहेको छ र धेरैजसो कांग्रेस कार्यकर्ताहरू सहभागी भएका छन्।
1: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेले पार्टी संसद र सरकार बीचको सम्बन्ध बलियो बनाएर लैजानुपर्ने बताउनु भएको छ। आज बसेको राष्ट्रपा सचिवालय बैठकमा बोल्दै उहाँले यी तीन निकायबीच अन्यश्रित सम्बन्ध रहेकाले एकीकृत भएर जान निर्देशन दिनुभएको पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। उहाँका अनुसार सभापति लामिछानेले नेता, सांसद र समर्थकहरूलाई अनुशासित बन्न समेत आग्रह गर्नुभयो। यसैबीच अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय झण्डा नराखिएको भन्दै उठेको विवादबारे राष्ट्रपाले स्पष्टीकरण दिएको छ। पार्टी प्रवक्ता जगदीश खरेलले औपचारिक द्विपक्षीय संवादका क्रममा डिजिटल डिस्प्ले र टेबल दुवै ठाउँमा नेपालको झण्डा राखिएको दावी गर्नुभयो। भारतीय वित्त मन्त्रीको कार्यकक्षमा भएको सामान्य भेटको तस्विरलाई लिएर भ्रमणको उपलब्धिलाई ओझेलमा पारण नहुने भन्दै प्रवक्ता खरेलले झण्डाको विषय प्राविधिक मात्र भएको र भ्रमण निकै उपलब्धिपूर्ण रहेको दावी गर्नुभयो।
0: जनमत पार्टीको अध्यक्षमा डाक्टर सीके राउत निर्विरोध निर्वाचित हुनुभएको छ। अध्यक्ष पदका लागि राउतको मात्रै उम्मेद्वारी परेकाले उहाँ निर्विरोध हुनुभएको हो। तर विधान अनुसार उहाँले 20% थ्रेस होल्ड मत भने प्राप्त गर्नुपर्नेछ। वीरगंजमा यही असोज 9 र 10 गते हुने दोस्रो महाधिवेशनले 17 पदाधिकारी सहित 151 सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ, जसमध्ये अध्यक्ष बाहेक बाँकी पदका लागि 10 गते मतदान हुने कार्यक्रम छ। यसअघि 2077 चैतमा भएको प्रथम महाधिवेशन बाट पनि राउत अध्यक्षमै निर्वाचित हुनुभएको थियो। स्वतन्त्र मधेस अभियान चलाएका राउत 2075 फागुनमा सरकारसँग 11 बुझे सहमति गर्दै मूलधारको राजनीतिमा आउनुभएको हो।
1: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद डाक्टर अमरेश कुमार सिंहले मधेसलाई द्वन्द्वको मैदान बन्न नदिन भन्दै छठपछि मेची महाकाली पदयात्रा गर्ने घोषणा गर्नुभएको छ। आज जनकपुरमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले जात, धर्म र राजनीतिको नाममा समाज विभाजित भइरहेको दावीसहित एकता कायम गर्न आफूले पैदल यात्रा गर्न लागेको बताउनुभयो। गाड़ी वा रथ नभई पैदलै गरिने यस यात्रामा आफूले भाषण कम गर्ने र नागरिकका समस्या धेरै सुन्ने सांसद सिंहले बताउनु भएको छ। विशेष गरी युवा पलायन, किसान र मजदूरका समस्या, व्यापारिक मन्दी तथा सीमावर्ती नागरिकले भोग्नु परेका शास्तिबारे उहाँले प्रत्यक्ष जानकारी लिनुहुनेछ।
0: सुनसरीको देवानगंजमा गोली लागेर घाइते भएका 24 वर्षीय नीरज कुमार यादवको शल्यक्रिया गरी गोली निकालिएको छ। हिजो बेलुका हरिनगरबाट घर फर्किने क्रममा बीपी चोकमा रहेको लक्ष्मीनारायण मन्दिर अगाडि यादवमाथि गोली प्रहार भएको थियो। कम्बरमुनीको दायाँ तिग्रामा गोली लागेका उहाँको विराटनगरमा रहेको नोबल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। घटना लगत्तै प्रहरीले देवानगंज 2 विष्णु कुमार यादव र जयकृष्ण यादवलाई पक्राउ गरेको छ। युवतीको विषयलाई लिएर युवकहरूबीच भएको विवादका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
1: गएको पुष महिना यता देशभर डेंगी संक्रमितको संख्या 5,000 नआएको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार गएको पुष 17 गतेदेखि भदौ 30 गतेसम्म 5,238 जनामा डेंगी संक्रमण देखिएको हो। 74 जिल्लामा डेंगी पुष्टि भएको छ। महाशाखा अनुसार झापा, बागलुङ, सुनसरी, पाल्पा, कास्की र दाङ लगायतका जिल्लामा संक्रमण तीव्र रूपमा बढ़िरहेको छ। विशेष गरी वर्षा र त्यसपछिको समयमा डेंगी संक्रमण थप बढ़न सक्ने भएकाले डेंगी साह्रै लामखुट्टेको वासस्थान र प्रजनन स्थलको निरन्तर निगरानी र वासी स्थान व्यवस्थापन गर्न सबैले सजगता र सचेतना अपनाउन महाशाखाले आग्रह गरेको छ। साथै सरकारले साउन भदौ र असोज महिनालाई डेंगी सचेतना 3 महिने अभियानका रूपमा पनि सञ्चालन गर्दै आएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: कृषि मन्त्र नार्कसँग
3: धान बालीमा सिफारिस मात्रामा युरिया टप ड्रेस गर्नुहोस्। युरिया मलको विकल्पको रूपमा

सानो झोल युरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस्। टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घण्टा खेतबाट पानी बग्न नदिनुहोस्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
3: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौ। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
2: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: सीधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। नेपाल पीडियाट्रिक सोसाइटी नेपासले प्राकृतिक विपद तथा आपतकालीन अवस्थामा शिशुको पोषण र स्वास्थ्य सुरक्षाका लागि आमाको दूध नै सर्वोत्तम आहार भएकाले यसको विकल्प नखोज्न आग्रह गरेको छ। सोसाइटीले एक सुझाव पत्र जारी गर्दै विपदका बेला पनि स्तनपानलाई नै निरन्तरता दिन परिवार र समुदायको सहयोग आवश्यक पर्ने जनाएको छ। आमाको मृत्यु वा बेपत्ता भएको, गम्भीर बिरामी परेको वा धाई आमा समेत उपलब्ध नभएको विशेष र संवेदनशील परिस्थितिमा मात्र स्वास्थ्यकर्मीको सल्लाहमा बोतलको बट्टाको दूध प्रयोग गर्न सकिने सोसाइटीको भनाई छ। बट्टाको दूध बोतल र दूधदानीको आम रूपमा जथाभावी वितरण गर्दा शिशुको स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले यस्ता गतिविधि रोक्न बाल रोग विशेषज्ञ डाक्टर रामहरि चापागाईले आग्रह गर्नुभएको छ। सोसाइटीले आमाको दूध प्रतिस्थापन गर्ने वस्तु नियन्त्रण ऐन 2049 र सम्बन्धित राष्ट्रिय नीतिहरूको पूर्ण पालना गर्न सम्बद्ध सबै पक्षसँग जोरदार माग गर्नुभएको छ।
5: मनास्लु क्षेत्र संरक्षण आयोजनाले मनास्लु हिमालको आधार शिविर क्षेत्रमा अनशनरत युवाहरूलाई अनशन फिर्ता लिन आग्रह गरेको छ। मनास्लु क्षेत्र संरक्षण आयोजना प्रमुख अनिल प्रसाईले आन्दोलनको नेतृत्व गरिरहेका धावा नुरबु लामालाई पत्र पठाउँदै युवाहरूले उठाएका गम्भीर विषयप्रति ध्यानकर्षण भएको जनाउनु भएको हो। स्थानीय खानेपानी तथा सिंचाईको स्रोत संरक्षण, विद्यालयको पाठ्यक्रममा जलवायु शिक्षा र अन्तर्राष्ट्रिय क्षतिपूर्तिको माग सम्बोधन गर्न आयोजना गम्भीर रहेको पत्रमा भनिएको छ। आयोजनाले हिमाल र हिमाली समुदायको संरक्षणका लागि सँगसँगै काम गर्ने प्रतिबद्धता पनि जनाएको छ। 11 जना युवाहरूले जलवायु परिवर्तनका असर न्यूनीकरण र हिमाल विस्फोटको जोखिम लगायतका विषयमा प्रश्न उठाएका छन्। गोरखाको चुमनुम्री गाउँपालिकाका युवाहरूले अस्ति शुक्रबारदेखि 4,900 मिटरको उचाइमा आमरण अनशन शुरू गरेका हुन्।
6: सरकारले साउन 1 गतेदेखि कार्यान्वयनमा ल्याएको विद्युतीय ड्राइभिङ लाइसेन्स अर्थात सवारी दर्ता प्रणाली मार्फत गाड़ी चालक अनुमति पत्र छपाएको काम शुरू गरेको छ। पहिलो चरणमा मध्य प्रदेशका 3,801 वटा लाइसेन्स छपाई गरी वितरणका लागि हुलाक मार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाइएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका अनुसार सेवाग्राहीको चाप र लामो समयदेखि देखिँदै आएको लाइसेन्स छपाई सम्बन्धी समस्या समाधानका लागि यो नयाँ प्रणाली लागू गरिएको हो। नयाँ प्रणाली अनुसार सेवाग्राहीको विवरण सिधै सुरक्षण मुद्रणमा पुग्नेछ। त्यसपछि सुरक्षण मुद्रणले लाइसेन्स छपाई गरी हुलाकबाटै सम्बन्धित कार्यालयमा पठाउने व्यवस्था मिलाएको छ। यसबाट नयाँ लाइसेन्स लिन र नवीकरण गर्ने प्रक्रिया थप छिटो तथा सहज हुने विश्वास मन्त्रालयले लिएको छ।
5: परराष्ट्र मन्त्रालयले जलवायु तथा वातावरण सम्बन्धी कूटनीतिक प्रयासलाई संस्थागत रूपमा प्रभावकारी बनाउन पहिलो पटक वातावरण कूटनीति शाखा स्थापना गरेको छ। जलवायु परिवर्तन र यसले पारिरहेको प्रभावलाई ध्यान दिएर अहिलेको आवश्यकता अनुसार मन्त्रालयले यो शाखा स्थापना गर्ने निर्णय गरेको मन्त्री शिशिर खनालको सचिवालयले जनाएको छ।
6: नेपाल दर्पणमा अब विदेशको खबर। इरानसँग चलिरहेको युद्धमा अमेरिकाको खर्च बढ़ेर 43 अर्ब 60 करोड़ अमेरिकी डलर अर्थात 66 खर्ब 75 अर्ब रूपियाँ भन्दा धेरै पुगेको छ। अमेरिकी सेन्ट्रल कमाण्डले अमेरिकी सांसदहरूलाई उपलब्ध गराएको पछिल्लो अनुमान अनुसार यही सेप्टेम्बर 3 सम्ममा इरान युद्धमा यति धेरै अमेरिकी सैन्य खर्च भएको समाचार संस्था एपीले जनाएको छ। अमेरिका र इजरायलले फेब्रुअरी 28 इरान विरूद्ध सैन्य कार्यवाही शुरू गरिएता युद्धको आर्थिक भार निरन्तर बढ़िरहेको छ। पछिल्लो विवरण अनुसार अमेरिकी सेनाको कुल खर्च मध्ये सबैभन्दा बढ़ी हिस्सा हतियार तथा क्षेप्यास्त्रमा भएको छ। हतियारको खर्च मात्रै 28 अर्ब 10

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: सुन्नुहोस् न दाई, म केही दिन बेसी सहरमा बस्नु पर्ने भयो, कुन होटेलमा बस्ने होला?
2: त्यसको लागि त घलेगाउँ होटल छ नि।
3: शान्त वातावरणमा सर्वसुलभ मूल्यमा सामान्य कोठादेखि अट्याच बाथरूम सहितका कोठाहरूमा तातो र चिसो पानीको व्यवस्था सहित उपलब्ध छ नि।
1: म पालि लामो समयसम्म बस्नु पर्ने हुन सक्छ, त्यसको लागि केही छुटको व्यवस्था त होला नि है?
3: हो नि, लामो समय बस्नेहरूको लागि विशेष छुटको व्यवस्था छ, साथै दैनिक खाना खानेहरूको लागि पनि विशेष सहुलियतको व्यवस्था रहेको छ।
4: हजुर, हामी कहाँ शान्त वातावरणमा पर्याप्त सवारी पार्किङको साथ अर्ग्यानिक खाना र आरामदायी बासको व्यवस्था रहेको छ। लामो समय बस्नुपर्ने पाहुनाहरूको लागि विशेष सहुलियत रहेको पनि जानकारी गराइन्छ।
1: स्वादिष्ट स्वस्थकर खाना, हाई स्पिडको इन्टरनेट, वाइफाई तथा शान्त वातावरणमा बास बस्नका लागि उत्कृष्ट गन्तव्य घलेगाउँ होटल, विशेषहर 8, लक्ष्मीनारायण पुस्तकालयबाट भित्रपट्टि। प्रोप्राइटर ओम प्रकाश गुरुङ, सम्पर्क फोन नम्बर 98 4 99 59 347।

0: सुनिता आ गर त
1: भोके मेरो दाँत सबै किराले खाएको छ
0: गर न के आ गर म हेर्छु
2: आ
0: छि कस्तो गनाको दाँत माझ्दैन हो
1: ठुलो स्वरमा नकराउ न मलाई लाज लाग्छ के
0: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ भूपु सैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने दाँतको भिडियो एक्सरे गर्ने वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने दाँत निकाल्ने नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ
3: नोट यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ
4: भूपु सैनिक डेन्टल होम प्राली बेसितर नगरपालिका 8 सेरा ओरालो लम्जु
5: प्रोपाइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सिसा अधिकारी
4: सम्पर्क फोन नम्बर 066-521-429 मोबाइल नम्बर 98414-84-440
6: तपाईँको नाम नै नबिर्स काम नै नबिर्स मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो
7: ल भन न तिमीलाई के समस्या पर्यो त्यस्तो
6: सुन्नुहोस् न घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नुपर्ने साथै अफिसको लागि प्रिन्टर स्मार्ट बोर्ड नेटवर्किङ आइटी समाधान चाहिएको थियो त्यसैको लागि कहाँ जाने होला केही मेलोमेसै पाइन
7: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न
6: तपाईँ पनि ठट्टा गर्नुहुन्छ त्यति समस्याको लागि लम्जुङदेखि लुम्बिनी जानु पर्ने म
7: तिमी पनि साह्रै लाठी छौ गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले हाम्रै लम्जुङ बेस्तारमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि
6: ए हो र अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ
7: ल सुन त्यहाँ त कम्प्युटर ल्यापटप प्रिन्टर सिसिटिभी स्मार्ट बोर्ड कम्प्युटर एसेसरिज बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि
8: हजुर प्रविधि तपाईँको हातमा भरोसा हाम्रो साथमा लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भरपर्दो प्रविधिको साथी
9: प्रोप्राइटर कृष्ण भूषाल सम्पर्क नम्बर 98560-45783 स्थान लुम्बिनी कम्प्युटर बेस्ट सहर लम्जुङ

0: तपाईको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
1: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
0: सुन्नुहोस् न, घर तथा कार्यालयमा सीसीटीभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आईटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला, केही मेलोमेसै पाइन।
1: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
0: तपाईँ पनि ठट्टा गर्नुहुन्छ, त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
1: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तारमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
0: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
1: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सीसीटीभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
2: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भरपर्दो प्रविधिको साथी।
1: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 9850845783, स्थान लुम्बिनी कम्प्युटर बेस्टहर लमजुङ।
3: मारे म त सुन्ताली र मेरो बिहे हुँदैछ, यसो फोटो भिडियो खिचाउनु पर्ने थियो, कता जाने के गर्ने, म त अलमलमै परे, के गर्ने होला?
4: पनि
3: खड्काजी पनि के कुरा गर्नुहुन्छ, राम्रो फोटो भएन भने मलाई सुन्तालीले मार्छ फेरि। लौ न, यसो केही उपाय दिनु पर्यो।
4: बुद्ध डिजिटल छँदै छ नि, झिगे खोला होला कि कपलेसको ठिक अगाडि बुद्ध डिजिटलमा राम्रो राम्रो फोटो भिडियो खिचाइन्छ नि।
5: हाम्रा सेवाहरू: प्रमाण पत्र, सम्मान पत्र, खादा, ब्याज, मायाको चिनो, भिजिटिङ कार्ड, फोटो प्रिन्ट, फोटो फ्रेम, विद्यालय तथा संस्थाका परिचय पत्र तयार पारिनुका साथै शुभ विवाह लगायत अन्य शुभ कार्यको फोटो तथा भिडियो उच्च गुणस्तरमा खिचिन्छ। बुद्ध डिजिटल फोटो स्टुडियो, बेसी सह नगरपालिका 8, झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि लम्जुङ। सम्पर्क नम्बर 9850846467।
6: नोट: सेरा चोक भित्रपट्टि रहेको बुद्ध डिजिटल फोटो स्टुडियो हाल झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि रहेको घरमा सरेको जानकारी गराउँदछौ।
7: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
8: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ, कहाँ जाने के गर्ने म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
7: किन चिन्ता लिनुहुन्छ बुढा, पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सिबिएस तथा ब्यू भिजन भण्डार सञ्चालन गर्नु भएको छ त, त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
6: हाम्रा सेवाहरू: हामी कहाँ सिजन अनुसारका तरकारी, फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
7: सिबिएस तथा बिउ भिजन भण्डार, बेसी सहर नगरपालिका 8 लमजुङ। प्रोप्राइटर सृजना श्रेष्ठ।
6: सम्पर्क नम्बर 9842618202 र 9840319799।
7: सिबिएस तथा बिउ भिजन भण्डार, बेसी सहर नगरपालिका 8 लमजुङ।
6: नोट: सबै किसिमका धान, मकै तथा तरकारीका बिउहरू पाइन्छ।

0: अर्जुन
1: यार मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी शहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ।
2: वाह,
1: कफी मात्रै कि खाना खाजा पनि छ। थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
3: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
4: प्रोपाइटर टेकचङ गुरुङ। नमस्ते थकाली किचन एन्ड बब्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङ्गे चौतारा। सम्पर्क फोन नम्बर 0665520903, मोबाइल नम्बर 9841680।

0: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
1: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र हँ?
0: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
1: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदै छ त, त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ जाउ लाग्ने भएको छ।
0: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
1: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनसादीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
0: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 0665240435, 0665240475, मोबाइल नम्बर 9856045735।
1: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
2: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
1: किन चिन्ता लिनुहुन्छ बुढा, पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त, त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
3: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
1: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8-13 लमजुङ, प्रोप्राइटर सृजना श्रेष्ठ,
3: सम्पर्क नम्बर 9846218202 र 9846039799।
1: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8-13 लमजुङ।
3: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
4: खाना प्रलोभ शैली हतार लाइन हो या छो
5: मेवाने छेजी तारे मुई पिवा मिमामी मार्बलरी त्रिवा बीरा देशी सर मोबाज गंगा आठ ग्यालरी या वो मैं आचो
4: नई याम बीरा तैयार तड़ी वा तारे नासर बजार लंबी मु मेडल कप ट्रॉफी प्रमाण पत्र बैनर को बनेल पर्दी बीरा या वो मैं खारे तारे प्रे या नी
5: गंगा आठ ग्यालरी तो बने आचो
4: तर मी मार्बलर फ्रीवा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम्रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर कटिम लम्रो छल असी ब्याज दे माया चिलो भनिम्रो
5: पहिले भनेको मैले सबै बुझ्यो कान्छा गंगा आर्टमा के पाइन्छ भनेर एकपटक पहिले सबै भन्दियो त नेपाली भाषामै।
6: बेसी सहर नगरपालिका 7 पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट, फ्लेक्स प्रिन्ट, साइन बोर्ड, होर्डिङ बोर्ड, लाइट बोर्ड, ब्यानर, फोटो प्रिन्ट, स्टिकर कटिङ, कप प्रिन्ट, ब्याज प्रिन्ट, टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिलो, प्रमाण पत्र, मेडल र ट्रफी पनि बनाइन्छ। साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ते लेखन आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ।
1: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट बेसी सहर नगरपालिका 7 पुरानो बैंक चोक लमसुङ, प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे, सम्पर्क फोन नम्बर 0665131387, मोबाइल नम्बर 9462646648 र 9463301883।

0: अहिले बेलुकीको 7 बज्यो।
1: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
2: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
1: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
2: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
1: ल त, म पनि त्यतै जाने भए।
3: बुढा थोकी ब्रदर्स सप्लायर सिउडी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउडी बार लमजुङ, प्रोप्राइटर हरिकृष्ण बुढा थोकी।
4: सम्पर्क मोबाइल नम्बर 98565 41 141 र 98636 52 615। नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
5: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
6: दाई, पैसा त टन्नै कमाएर ल्याउनु भयो क्या रे?
7: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजानी गरी फर्किएको नि बहिनी।
6: अब के गर्नुहुन्छ त दाई?
7: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
6: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यहीबाट कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
8: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाह
7: र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
6: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यहीबाट कुखुराको मासु दिनदिनै

0: Tinh sạp sạp nâu nâu.
1: Boli party chho, kapal bhane yesto bigreko.
2: La, tension kina? Hamre beshi sharma barber shop chhadai chha ni.
1: Barber shop ladies ko lagi pani?
2: Ho, barber shop smart look chahida hos ya latest style ma hair cutting, highlighting, straightening sabai sewa expert barber ko hat bata.
3: हजुर हामी कहाँ लेडिज तथा जेन्ट्सको लेटेस्ट स्टाइलमा हेयर कटिङ हेयर कलरिङ स्ट्रेटनिङ लगायत सम्पूर्ण सेवाहरू उपलब्ध छ बार्बर सप बेसी सहर नगरपालिका 8 प्रशासन चोक प्रोप्राइटर विनय ठाकुर सम्पर्क 9967484848 र 9811365915
4: छोरा चाड पर्व आउँदैछ घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने
5: बुबा बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न सबै सामान एउटै ठाउँमा पाइन्छ
4: ए हो र के पाइन्छ
5: घर एसी तथा अफिसियल फर्निचर किचन सामग्री फर्निसिङ प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ
3: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स पलङ सोफा लो बेड दराज किचन र्याक आदि पाइन्छ फर्निसिङका सामानहरू कार्पेट पर्दा सिरक डसना सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू राइस कुकर पंखा हिटर मिक्सर आदि पाइन्छ साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा बाल्टी टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ
6: नोट कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ
3: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर बेसी सहर नगरपालिका 8 सेरा बजार कारागार अगाडि राधाकृष्ण चोक लमजुङ प्रोप्राइटर यज्ञराज सिधाई र रूपा सिधाई सम्पर्क फोन नम्बर 0665207727 मोबाइल नम्बर 9845444264 र 9847609015
7: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज
8: तपाईँको नाम नै नबिर्स काम नै नबिर्स मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो
9: ल भन न तिमीलाई के समस्या पर्यो त्यस्तो
8: सुन्नुहोस् न घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नुपर्ने साथै अफिसको लागि प्रिन्टर स्मार्ट बोर्ड नेटवर्किङ आइटी समाधान चाहिएको थियो त्यसैको लागि कहाँ जाने होला केही मेलोमेसै पाइन
9: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न
8: तपाईँ पनि ठट्टा गर्नुहुन्छ त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने म
9: तिमी पनि साह्रै लाठी छौ गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि
8: ए हो र अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ
9: ल सुन त्यहाँ त कम्प्युटर ल्यापटप प्रिन्टर सिसिटिभी स्मार्ट बोर्ड कम्प्युटर एसेसरिज बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि
10: हजुर प्रविधि तपाईँको हातमा भरोसा हाम्रो साथमा लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भरपर्दो प्रविधिको साथी
11: प्रोप्राइटर कृष्ण भूषाल सम्पर्क नम्बर 9856045783 स्थान लुम्बिनी कम्प्युटर बेसहर लमजुङ
12: मारे म त सुन्ताली र मेरो बिहे हुँदैछ यसो फोटो भिडियो खिचाउनु पर्ने थियो कता जाने के गर्ने म त अलमलमै परे के गर्ने होला
13: त्यस्तो लामो सानो कुरामा पनि के को पिर गरेको धुमस
12: खड्काजी पनि के कुरा गर्नुहुन्छ राम्रो फोटो भएन भने मलाई सुन्तालीले मार्छ फेरि लौ न यसो केही उपाय दिनु पर्यो
13: बुझ्न

0: चार छनाई छनी झिके खोला हुला कि कम्प्लेक्स को ठीक अगाडि मुद्दा डिजिटल मा राम्रो राम्रो फोटो भिडियो खिचाइन्छ नि।
1: हाम्रा सेवाहरू प्रमाण पत्र, सम्मान पत्र, खादा, ब्याज, मायाको चिनो, भिजिटिङ कार्ड, फोटो प्रिन्ट, फोटो फ्रेम, विद्यालय तथा संघ संस्थाका परिचय पत्र तयार पारिनुका साथै शुभ विवाह लगायत अन्य शुभ कार्यको फोटो तथा भिडियो उच्च गुणस्तरमा खिचिन्छ। बुद्ध डिजिटल फोटो स्टुडियो बेसीसह नगरपालिका 8 झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि लम्जुङ। सम्पर्क नम्बर 98560 46 467।
2: नोट, सेराचोक भित्रपट्टि रहेको बुद्ध डिजिटल फोटो स्टुडियो हाल झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि रहेको घरमा सरेको जानकारी गराउँदछौ।

0: ओए थोई नहीं ना ऐसे ना सुन
1: नहीं ना
2: ए आमा ओ नहीं ना कुरो

0: 对啊，对啊，这个。
1: 我的手机可不能

0: बुढा ए बुढा, एक पाली बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिभेज तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबेज तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8-13 लम्सुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 98462 र 98403 1989।
0: सिबेज तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8-13 लम्सुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
3: बुढी ए बुढी, किन न्याउरो मुख लगाएर बस्ने कि? के भयो मेरो बुढीलाई? आज
4: चाडबाड पनि नजिकै आइसक्यो, घर गहना किनी दिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनी दिएको होइन।
3: नरिसाउ न बुढी, घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर बन्द भएन नि।
4: चिन्तै नगर्नुहोस् न बुढा, विशेष सहरको नारायण चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गर गहना पाइन्छ नि, त्यही जाउँ न।
5: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
2: हजुर, हामी कहाँ सिरफुल, सिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारका गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोप्राइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
4: सम्पर्क फोन नम्बर 98166-85520, 98066-66162 र 066-521-381। दिपा सुन्चादी पसल विश्व नगरपालिका 8 नारायण स्थान लम्सुङ।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: ओहो
1: हेर्छन् टाढैको साइत हो कि कसो बेसी सहर जाने भए सँगै जाउँ है
2: कस्तो ठ्याक्कै पार्नुभयो हेर्नुहोस् न सर विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त
1: कायदाको कुरा गर्नुभयो सर म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ हाम्रो पनि आइडी कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र छाप्नु पर्ने गाउँकै पसलको बिल पनि बनाउनु छ
3: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ लमसुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र मेडल प्रिन्ट किताब पत्र पत्रिका क्यालेण्डर आईडी कार्ड भिजिटिङ कार्ड पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ
1: न्यू जनप्रेमी छापाखाना बेसी सहर नगरपालिका 8 नारायणस्थान चोक लमजुङ सम्पर्क फोन नम्बर 0665 2227 मोबाइल नम्बर 9842549129 र 9841252091
4: कहिले टाउको दुख्ने कहिले पेट दुख्ने के दुख्या हो दुख्या हो झन् यो बेला पखाला लागेर हैरान होइन कहाँ जाने होला के गर्ने के नगर्ने कहिल्यै बिरामी भएर केही मेलो मिसै खाइदिने
5: बुवा चिर नगर्नुहोस् झट्टै सुभाष मेडिको फर्मामा गइहालम यही बेसी सरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि त्यही जाम बरु
4: हुन्छ बुहारी लौ गइहालम साह्रै गाह्रो भयो
3: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका 8 सेरा
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 9845664093
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज